शून्य सैतीस पांच बीस पांच सौ छह पर। साथ ही भर्ना सम्बन्धी थप जानकारी को लागि यही पुस्तक 18 गते गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्दिक निमन्त्रणा 2083 साल भेट 11 र 12 गते सुलु दुखुम्बा नगरपालिका 10 3 मा निर्माण गरेको ओगेन सुलिङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धित धर्म गुरूको पेमा थर्सुङ रिम्पोछे जूबाट राप्ली प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: अध्यक्ष लेमी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुखुन्डा नगरपालिका 10 सुलु खुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि के हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
3: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सुलु दुखुम्बा नगरपालिका वडा नम्बर 5 मा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजु त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुन्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सुलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुन्डा नगरपालिका 5 कोलेरी।

0: next to your heart. Solo FM 101.2 MHz.
1: A network singing in.
2: नमस्कार. कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ. म लिम प्रकाश चन्द. कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन उत्पादन तथा प्रसारण गर्दै आएको छ. हाम्रै घटना

नया सैन्य भूणा संबंधी सूचना नेपाली सेनाको सीपीयू दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नेछ।

0: हार दिए मंत्रणा दुई हजार तिरासी साल जेठ एघारह र बाह्र गते सुलू दुखुम्ब नगरपालिका दश किमीमा निर्माण गरेको ओल्डेन सुलिङ गुम्बा तथा सेवा केन्द्रको त्रदी धर्म गुरू टुङकुपेमा थर्सुल मुकुश जीवबाट राप्ले प्राण प्रतिष्ठा झिम्सा पूजा मानेको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: एघार गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र बाह्र गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलिमतासी अध्यक्ष लेमी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुखुण्ड नगरपालिका दश सोलु खुम्बु।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: आदरणीय सेवा ग्रही महानुभावर यातायात व्यवस्था कारणी प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर कक्षबाट निशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सुनवाई संपर्क राख् सकने
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: आदरणीय सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर कक्षबाट निशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कसई को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुनी अधिकार कार्यालय प्रमुख सुनवाई संपर्क राख् सकने
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसाले खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने
3: यो भन्डीको कुरा गर्दा अन्य अर्थ नलागोस्। डिएम साहबहरूले भन्ने त्यही हो, यो सामुदायिक मलाई अलिक सहज ढंगले काठ बिक्री वितरण ओसार पसार घाट गद्दी संकलन गर्न दिनुहोस् न भन्यो, यो कहाँ सजिलो छ र? हामीलाई त अख्तियारको भन्दी झुन्डियो छ, तपाईँहरूले भनेर हुनुहुन्छ हुन्छ भोलि पर्यो भने त बेहोर्नुपर्छ भनेर धेरै कुराहरू त्यहाँ अल्मल्याउनु परिपाकी छ। यदि यसलाई उहाँहरूले चाहिँ व्यवस्थापन गर्न सक्यो यो सरकारले भने यो नीति तथा कार्यक्रम सही ढंगले कार्यान्वयन हुन्छ भन्ने विषय के अरे बजेट हामीलाई विश्वास छ।
4: जुन यो बजेटमा उल्लेख भएको विषय वस्तुलाई भोलि कार्यान्वयन गर्दाखेरि पनि भेकोपन लगायत सरकारवालाले त्यसको सहजीकरण खबरदारी चाहिँ निरन्तर गर्छन् कि कस्तो भयो?
3: त्यो त हाम्रो ड्युटी नै त्यही हो। हामी आज सामुदायिक पनि उक्त मासी नेपाल चाहिँ

हुन्छ। अहिले भने नि काठ मात्रै प्रयोग गर्ने र बाहिरबाट काठमा ल्याउने हो भने काठ मात्रै होइन, तपाईँको बाहिरबाट आउने काठभन्दा धेरै फलामा आएको छ। किन भन्दा हाम्रा जति पनि भवनहरू बनेका छन् अल्मुनियमबाट बनेका छन्, काठ त थोरै हो। हेर्नुहोस् अहिले जुन काठ बाहिरबाट आएको काठको हल्ला गरिन्छ नि त्योभन्दा दशौं गुणा बेसी फलामको प्रयोग भएको छ झ्यालडुङ्गामा। हामीले स्वदेशी काठ हाम्रो कुहिएको छ, हाम्रो अब बर्खालाई अहिले त आग लागि कम भयो, नभए कि आगोले जलेर गएको छ कि अब बाढी पहिरोले त्यसलाई बगाएर लाग्यो। त्यो काठ मात्रै बजारमा ल्याउने हो भने हामीले अरबौंको हामीले चाहिँ देशमा चाहिँ एउटा चाहिँ आर्थिक व्यवस्थापन गर्न सक्छौं। त्यसकारण चाहिँ सरकार पक्कै पनि अब ल्याएको विषयलाई कानून गर्छ, त्यसमा सामुदायिक पनि उपभोक्ता महासंघ नेपाल सरकारसँग निरन्तर सँगै रहन्छ।

0: बुद्धकुराकी हो एउटा चाहिँ के हो भन्छ भने निरन्तर भाव सामुदायिक वनभुक्त महासंघ नेपाल स्थापना 1952 साल जेठ 18 गते भयो हामी भोलि हामी स्थापना 31 स्थापना दिवस मनाउँदैछौँ यसमा के छ भने हामीले सामुदायिक वनभुक्त महासंघ नेपाल यति अग्रगामी ढंगले स्थापना भयो कि हिजो प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेन्डी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि गएर काम
1: समावेशीकरण
0: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यो त्यति मात्रै भनेन महिला मात्रै होइन आदिवासी जनजाति दलित विपन्न मधेसी मुस्लिम अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लाग्यौं नम्बर एक नम्बर सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको तपाईँको 25% वन व्यवस्थापनमा खर्च गरिसकेपछि बाँकी रहेको रकम समुदायको गरीब दलित विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो त्यो एउटा उदाहरणीय काम थियो त्यसले गर्दाखेरि सामुदायिक वनले गरेका हरेक गतिविधि चाहे त्यो पारदर्शिताको कुरामा होस् चाहे नेतृत्व विकासको कुरामा होस् हिजो तपाईँको चाहिँ 20 वर्षसम्म स्थानीय सरकार जुन गाविस निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढंगले चाहिँ त्यहाँको समस्या समाधानका एउटा चाहिँ संवाद भनेर अगाडि बढ्नुभयो जस्तो सुकै द्वन्द्वको अवस्थामा म त्यहाँ आउँछु त्यस कारण त्यसलाई निरन्तरता दिने क्रममा म अध्यक्ष भइसकेपछि मैले 556 पालिकालाई सक्रिय ढंगले अगाडि बढाउने काममा मेरो भूमिका रह्यो अहिले हाम्रो 556 पालिकामा स्थानीय महासंघ छ जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढेको छ 7 प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ सामुदायिक वनहरूलाई हामीले चाहिँ सुशासनको पाटोमा सामुदायिक वनहरूलाई चाहिँ त्यहाँको विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ्नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने उहाँहरूसँग संवाद गर्ने गरेका छौं कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने त्यसपछि गएर हामीले चाहिँ त्यहाँ चाहिँ सामुदायिक वनसँग छलफल गर्ने स्थानीय महासंघ मार्फत जिल्ला महासंघ प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने समृद्धिको यात्रामा हामीले चाहिँ जुन वनमा आएका विषयहरू छन् कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीवन गरिरहेका छौं पर्यटनमा व्यापक रूपमा चाहिँ पर्यटन कस्तो छ भन्दा अहिले हस्तक्षेप भइरहेको छ पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो हो पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौं हामीले उद्यम विकासमा अहिले हामीले चाहिँ उद्यममा चाहिँ उद्योग ऐनसँग सुधार्नका निम्ति सरकारसँग निरन्तर छलफल गरिरहेका छौं सामुदायिक वनलाई चाहिँ अब एक सामुदायिक वन एक उद्यमको नारा हामीले धेरै पहिला ल्याएको थियौं अहिले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नका निम्ति विभिन्न खालका चाहे हस्तकला उद्योग होस् चाहे दुना टपरी उद्योग होस् चाहे बेलजु सुबोध लगायतका हजारौं उद्यमहरू अहिले सामुदायिक वनमा अगाडि बढ़िरहेका छन्
1: तपाईँले सहजीकरण भन्दा बढी भन्नु पनि अनि 753 पुग्न चाहिँ अथवा त्यो समूहसँग पुग्नु
0: सम्भव छैन
1: कति बनाउनु
0: सम्भव छैन 753 पुग्न सम्भव छैन किन भन्दा वनै छैन वन क्षेत्रै नभएका कारण त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको
1: वन नभएको ठाउँमा वन लगाउन
0: निजी क्षेत्र छ नभई तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन यदि त्यहाँ वन क्षेत्र भयो त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं तर त्यो सम्भावना ज्यादै न्यून छ त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र जस्तै खोलाको छेउमा हुन सक्छ त्यसपछि गएर नहरको छेउमा हुन सक्छ त्यसलाई हामीले कसरी गर्न सक्छौं बाटोको छेउमा हुन सक्छ छलफल भइरहेको छ
1: जस्तो जलवायु परिवर्तनको असर कम गर्ने भएर
0: हामीले व्यापक रूपमा हामीले निरन्तर मैले भने निरन्तर

0: हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने अनुकूलनका कार्यक्रमहरू न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने छलफल चलाउने र अहिले पछिल्लो चरणमा अत्यन्त महत्वपूर्ण के भन्दा धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बनको सन्दर्भमा चाहिँ हामीले शुरूमा चाहिँ दोलखा चितवन र गोर्खामा हामीले नेपालमा पहिलोपटक पाइलट प्रोग्राम शुरू गर्यौं। अहिले तराईका 13 जिल्लामा हामीले यो वर्ष चाहिँ कार्बनको केही पैसा त्यो आफैमा फेरि पर्याप्त होइन यो हाम्रो यस्ता लाभ हो त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बान्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेड कार्बन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौँ र रौतहटदेखि कञ्चनपुरसम्म त्यहाँ सबै सामुदायिक जिल्लामा हामीले कार्बनको पैसा पुर्याउने गरी
1: कहिले पुग्छ
0: त्यसमा चाहिँ कस्तो अब यस पछाडि हामी गण्डकी बागमती र लुम्बिनीमा अब केही समय पछाडि एक दुई वर्षको बीचमा हामीले प्रक्रिया अगाडि बढाउँछ भने देशव्यापी रूपमा चाहिँ अब त्यस
1: सजिलो वन क्षेत्रमा आदिवासी जनजाति जनजाति समुदायको त्यो पहुँचको लागि
0: एकदमै अहिले हामीले वन क्षेत्र भनेकै समुदायका आदिवासी जनजाति विपन्न महिला गरीब दलितको वन क्षेत्र भनेको जति काम भएको छ पहिलो प्राथमिकता आदिवासी जनजाति महिला दलित गरीब विपन्न वर्गको पक्षमा भएको छ। सामुदायिक वनमा चाहिँ वर्ग विश्लेषण हुन्छ क वर्ग ख वर्ग ग वर्ग घ वर्ग हुन्छ त्यो जुन हामीले सामुदायिक वनको काम गर्दाखेरि त्यो घ वर्गबाट शुरू गर्छौं किन भन्दा पहिलो अधिकार गरीबको विपन्नको त्यहाँ आदिवासी जनजाति त्यहाँ महिला त्यहाँ गरीब त्यहाँ दलित जो छ उसको अधिकार हो त्यसका त्यो खालको कार्ययोजना बनाएर सामुदायिक वनले काम गरिरहनु भएको छ। त्यसमा हामीले सहजीकरण गरिरहेका छौँ भने सामुदायिक वनलाई परेका चाहे त्यो कानूनी अप्ठ्याराका कुराहरू ती सबै कुरामा सामुदायिक वन उपभोक्ता महासंघले सहयोग गरेको छ नआइसकेपछि पनि यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने काममा चाहिँ मैले भूमिका खेल्दा
1: जस्तो बीचमा

झर्की भयो परिश्रम दिनेछौ अतिक्रम भएको ठाउँलाई चाहिँ एकदमै त्यसलाई अतिक्रम गर्न दिनु हुँदैन तर जहाँ सुकुम्बासी हुनुहुन्छ सुकुम्बासीलाई सरकारले व्यवस्थित गर्नुपर्छ त्यो भनेको सामुदायिक वनमा हस्तक्षेप गर्नु सामुदायिक वन हस्तान्तरण नहुँदै अतिक्रमण भएका क्षेत्रहरू छन् सामुदायिक वन हस्तान्तरण भइसकेपछि अतिक्रमण भएको छैन कुनै पनि सामुदायिक वन विशेष गरेर हेर्ने हो भने सामुदायिक वन हस्तान्तरण हुनुभन्दा पहिला अतिक्रमण भएको क्षेत्र सामुदायिक वन हस्तान्तरण गर्ने बेला त्यसलाई छुट्याएर बाहिर राख्नु पर्नेमा चाहिँ त्यो सामुदायिक वनभित्र पारेको हुँदा अहिले सामुदायिक वनको अतिक्रमण जस्तो देखिन्छ जुन दिनदेखि सामुदायिक वन हस्तान्तरण भयो त्यहाँ यता सामुदायिक वनमा अतिक्रमण भएको ज्यादै न्यून भन्दा छन् त्यसले गर्दा हामीले के भनेका छौँ भन्दा अतिक्रमण गर्नु हुँदैन अतिक्रमण गर्ने कुरा भेटिगयो तर यदि साँच्चै सुकुम्बासी छन् भने सामुदायिक वनमा हस्तक्षेप गरेर होइन कि सरकारले जग्गा किनेर हुन्छ कि अलि सुव्यवस्थित ठाउँमा राम्रो ठाउँमा उही कमिलेटी वन हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई दिने भनेर जुन शुरूमा कार्यक्रम ल्याइयो हामीले भन्यो हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई कमिलेटी रूपमा दिने होइन त्यो त राम्रो अलिकति उत्पादन हुने जस्तो राम्रो वन ती हैसियत बिग्रेका मान्छेलाई दियो भने जीवन सुधार हुन्छ भन्थ्यौं हामीले कमिलेटी बनिँदा त्यस्तै हामीले अहिले भनेको के भन्दा सामुदायिक वनमा हस्तक्षेप गरेर होइन सरकारले जग्गा किनेर घर बनाएर त्यो उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ सामुदायिक वनमा हस्तक्षेप गर्नु हुँदैन सामुदायिक वन अतिक्रमण गर्नु हुँदैन भनेर हामी योभन्दा विगतका आयोगहरूसँग पनि सरकारहरूसँग पनि छलफल गऱ्यौं र अहिले पनि हामी सरकारलाई यो भूमिका छौं अब अहिले विशेष

प्रतिनिधिहरूले देखेछ। यसमा सामुदायिक वन वटमा सीमितले कुनै कार्यक्रम चलाएर चलायो भने त्यसको समाप्त हुँदैन, किन भन्दा त्यो समुदाय पनि रहिरहन्छ, फेरि वन पनि रहिरहन्छ, त्यसकारण चाहिँ चाहे त्यो कसैको सहयोग नहोस् चाहे जसरी त्यो निरन्तर हुन्छ। त्यसका निम्ति अहिले हामीले पछिल्लो चरणमा समृद्धिसम्म जोड्नको निम्ति हामीले चाहिँ मैले अघि भनौँ कृषि वन पर्यटन उद्यम विकासमा चाहिँ हामीले व्यापक रूपमा छलफल चलाइरहेको छौँ र त्यसलाई निरन्तरता दिनको निम्ति तल समुदायसँग चाहिँ त्यसको योजना बनाएर योजनाबद्ध ढंगले अगाडि बढ्ने कुराहरूलाई हामीले व्यवस्थित गरिरहेको छौँ। अहिले चाहिँ प्रभावकारी रूपमा त्यो चाहिँ दिगो रूपमा अगाडि बढ़ोस् र त्यो चाहिँ एकदमै समुदायका गरीब दलित विपन्नसम्म पुगोस्, उहाँहरूको सहभागिता होस् भनेर हामी त्यो उठाइरहेको छौँ भने अर्को भनेको अहिले जुन खालको हस्तक्षेप छ सामुदायिक वनमा अहिले थुप्रै खालको हस्तक्षेपहरू जस्तै कर्पोरेट हाउसहरूले चाहे त्यो केबल कार बनाउने कुरा, चाहे त्यो हाइड्रो पावर बनाउने कुरा, चाहे होटल रिसोर्ट बनाउने कुरा, चाहे विकास आयोजनाका नाममा गरिने हस्तक्षेपहरू, ती कुराहरूलाई चाहिँ न्यूनीकरण गर्ने र त्यो समुदाय मैत्री समुदायको पक्षमा बनाउने कुरामा चाहिँ हामीले अहिले पहिलो नै गरिरहेका छौँ। समयको लागि एकदम सामुदायिक वनको यो स्थापना दिवसको अवसरमा जुन खालको वातावरण बनाउनु भयो, सिएमले निरन्तर समुदायका आवाजहरूलाई सामेल गर्नु भएको छ, उठाइरहनु भएको छ, यसका निम्ति

मुख्य गरेर सामुदायिक वन उपलब्ध समूहमा अहिले विभिन्न खालका प्रयोगहरू भइरहेका छन्। सामुदायिक वनलाई कमजोर गराउनका निम्ति साना साना समूह मर्ज गर्ने भनेर एक थरी माथि लागेका छन्। सामुदायिक वन मर्ज गर्ने कुरामा जानु हुँदैन। सामुदायिक वनले चाहिँ समुदायका गरीब दलित विपन्न वर्गलाई छुट्याइएको रकम कार्यान्वयन गर्नुभएको छ, त्यसलाई चाहिँ अभिलेखीकरण राम्रो गर्न अनुरोध गर्छु। नियमित बैठक नियमित साधारण सभा गरेर सामुदायिक वनको उचाइलाई विश्व सामु चिनाउन जुन खालको योगदान गरेको प्रयास छ यसलाई अझै अगाडि बढ़ाउनको निम्ति म देशभरिका सामुदायिक वन उपभोक्त समूहहरू महासंघका सबै संरचनाहरू सरकारवालाहरू मीडियाहरू सरकार सबैलाई म धन्यवाद दिन चाहन्छु।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेथिन 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अञ्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। नेकपा एमाले सोलुखुम्बु पञ्चायतमा पूर्व रक्षा मन्त्री मानदेव राई चयन। नेत्रसलन गाउँपालिकाको राजस्वमा वृद्धि 10 महिनामा 64 लाख बढ़े संकलन। राष्ट्रपा सोलो दुतकुण्ड नगरपालिकाको सभापतिमा फेमबारी निजी स्थिरता चयन। बिरामी मजदूरको प्रहरी स्थानीयद्वारा उद्धार। नाम्ची सामुदायिक अस्पतालमा उपचार हुँदै सगरमाथाको चुचुरोमा खोल्नुभएका सोनाम शेर्पाको पहिलो सफलतापूर्वक पाइला। ओडा र समन्वयको सहयोगमा बहिरासँग खोल्नुभएको कार्य स्थापना। कोशीको बजेटमा सरकारको कार्यशैली र सगरमाथा उपेक्षित भएको भन्दै सत्ता पक्ष र प्रतिपक्षकै सांसदद्वारा आलोचना। र श्रीलंकालाई हराउँदै नेपाल 7 महिला च्याम्पियनशीपको सेमी फाइनलमा। अब समाचार विस्तारमा। स्थानीय खबर। नेत्रसलन गाउँपालिकामा चालू आर्थिक वर्षको 10 महिनामा 64 लाख भन्दा बढ़ी राजस्व संकलन भएको छ। आर्थिक वर्ष 2082-83 साउनदेखि वैशाख मसान्तसम्म 64,29,088 रूपियाँ राजस्व संकलन गरेको नेत्रसलन गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाका अनुसार चालू आर्थिक वर्षको यस अवधिमा सबैभन्दा बढ़ी राजस्व यात्रा क्षेत्रबाट 13,34,934 रूपियाँ संकलन भएको छ। शुल्क तथा बिक्रीबाट 8,13,125 रूपियाँ, भूमि तथा मालपोत बापत 6,84,845.45 रूपियाँ र बहत्तर शुल्क बापत 6,50,242.74 रूपियाँ राजस्व संकलन भएको छ। गाउँपालिकाले अन्य शीर्षकबाट 4,96,334 रूपियाँ, सिफारिश दस्तुरबाट 3,28,55 रूपियाँ, व्यवसायले भुक्तानी गर्ने करबाट 3,22,125 रूपियाँ र अन्य प्रशासनिक सेवा शुल्क बापत 3,05,303 रूपियाँ संकलन भएको छ। यसै प्रशासनिक दण्ड जरिवाना र जफतबाट 2,67,845 रूपियाँ, बहाल करबाट 1,92,770 रूपियाँ, मनोरञ्जन करबाट 1,74,350 रूपियाँ, व्यक्तिगत घटना दर्ता वस्तुबाट 1,66,100 रूपियाँ र कृषि तथा पशुजन्य वस्तुको व्यवसाय कारोबारबाट लाग्ने करबाट 40,920 रूपियाँ राजस्व बाँडफाँट भएको देखिएको छ। यसै व्यवसाय बाहेक अन्यले भुक्तान गर्ने करबाट 32,500, परीक्षा शुल्कबाट 29,100 रूपियाँ, नक्सा पास तस्तुबाट 28,458 रूपियाँ, सम्पत्ति कर बापत 3,900 रूपियाँ र अन्य दस्तुर बापत 3,300 रूपियाँ, न्यायिक दस्तुर बापत 2,700 रूपियाँ, विज्ञापन कर बापत 1,725 रूपियाँ तथा व्यवसाय कर बापत 1,000 रूपियाँ संकलन भएको उल्लेख गरिएको छ भने बेरुजो शीर्षकमा 5,49,447 रूपियाँ प्राप्त भएको छ। यस्तै आर्थिक वर्ष 2082-83 सोयावधिमा साउनदेखि वैशाख मसान्तसम्मको तुलनामा गाउँपालिकाले कुल 60,24,474.62 रूपियाँ राजस्व संकलन गरेको थियो, जुन चालू आर्थिक वर्षको भन्दा कम रहेको गाउँपालिकाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सोलु दुतकुण्ड नगरपालिका नगर कार्य समितिको सभापतिमा पेम्बा रिन्जी शेर्पा चयन हुनु भएको छ। हिजो सम्पन्न नगर अधिवेशनले पेम्बा रिन्जी शेर्पाको सभापतित्वमा नयाँ कार्य समितिलाई पूर्णता दिएको छ। नवनिर्वाचित समितिको उपसभापतिमा गोमा बस्नेत, सचिवमा शंकर श्रेष्ठ र कोषाध्यक्षमा भानु भक्त श्रेष्ठ चयन हुनु भएको छ। पार्टीको नगर समितिलाई थप समावेशी र सुदृढ बनाउने उद्देश्यका साथ महिला सदस्यहरूमा इन्दिरा बस्नेत, रमिता मगर र संगीता मगर श्रेष्ठ चयन हुनु भएको छ भने पुरूष सदस्यमा कर्मा शेर्पा, लाक्पा शेर्पा, पूर्ण बहादुर श्रेष्ठ, पेम्बा शेर्पा, अमित राज भण्डारी र काजी तामाङ निर्वाचित हुनु भएको छ। कार्य समितिले सोलुदुतकुना नगरपालिकाभित्र पार्टीको संगठन विस्तारलाई व्यापक बनाउने र आगामी राजनीतिक गतिविधिहरूलाई अझ प्रभावकारी ढंगले अगाडि बढ़ाउने अपेक्षा गरिएको छ।
खुम्बो पासांग लामो गाउँपालिका पाँच ठुमा स्थित निर्माणधीन लेदो गुम्बामा ज्यालामा सोही काम गर्दै आएको एक युवकको प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार गरिएको छ। खोटाङको केपलास कवि गाउँपालिका घर भइहाल सुलुकमा कार्यरत अन्दाजे 30 वर्ष अशोक राईलाई अचानक बिरामी परेपछि उहाँको उद्धार गरी उपचारमा पुर्याइएको अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। गत 15 गतेदेखि नै पिसाबमा समस्या र पेट दुख्ने समस्याले ग्रसित भएका राईको अवस्थाबारे जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय नाम्चीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो। यातायातको बहुत सहज नभएका कारण प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा बिरामी राईलाई 7 किलोमिटरको पैदल दूरी बोकेर प्रचारका लागि नाम्ची पुर्याएको जिल्ला प्रहरी कार्यालय सोलुकुमका सूचना अधिकारी विकास राईले जानकारी दिनुभएको छ। उहाँका अनुसार नाम्ची स्थित ओम होम गिल नाम्ची सामुदायिक अस्पतालमा उपचार गरिरहेको छ। ओखल जिल्लाको खिजीगनमा गाउँपालिको वडा नम्बर 8 पुलुखा 31 वर्षीय सोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक सफलतापूर्वक आरोहण गर्नु भएको छ। हिमालय शेर्पा एडभेन्चर एजेन्सी मार्फत आरोहणमा निस्कनु भएका शेर्पाले नेपालको मार्गबाट जेठ 9 गते मे 23 2026 बिहान 4:30 बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनु भएको हो। सोनामलाई यो सफलता दिलाउन उहाँको परिवार र समर्थनको हात रहेको उहाँले बताउनु भएको छ। साहसिक पर्यटनको क्षेत्रमा आबद्ध शेर्पाले प्रतिकूल मौसम र अनुकूल चुनौतीलाई पार गर्दै आफ्नो पहिलो प्रयासमा नै सगरमाथाको उच्च बिन्दुमा नेपालको झण्डा फहराउन सफल भएको उल्लेख गरिएको छ। यसैबीच खरानकी 40 वर्षीय प्रीति रातेरिया अग्रवाल विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने मारवाडी समुदायको पहिलो महिला बन्नु भएको छ। 10 समेट फोर्स प्रणालीको व्यवस्थापनमा उहाँले गत मे 21 तारीकमा बिहान 6 बजे माथाको चुचुरोमा पाइला टेक्नु भएको थियो। उहाँले क्लाइम्बिङ गाइड पासिङ शेर्पा र निमा थिम्पूको शेर्पासँग सफलतापूर्वक आरोहण गर्नुभएको हो। आरोहणको अनुभव सुनाउँदै उहाँले बिस्कनदेखि सगरमाथाको चुचुरोसम्म पुग्न 12 घण्टा लागेको जानकारी दिनुभएको छ। शिखरमा करिब 1/2 घण्टा बिताउनु भएको उहाँलाई सुरक्षित रूपमा तल थाहा नभने झण्डै 24 घण्टा लागेको थियो। विगत 3 वर्षदेखि निरन्तर पर्वतारोहण अभ्यासमा सक्रिय रहनुभएको उहाँले छोटो समयमा नै सगरमाथा माथाको सफलतापूर्वक आरोहण गरेर मारवाडी समुदायसँगै नेपाली पर्वतारोहण क्षेत्रमा एउटा विशेष पहिचान बनाउनु भएको छ। ओखलडुङ्गामा बहिरा संघको कार्य स्थापना भएको छ। सिद्धिचरण नगरपालिका 12 को आर्थिक सहयोग तथा जिल्ला समन्वय समिति ओखलढुङ्गाले कोठा उपलब्ध गराएपछि बहिरा संघ ओखलढुङ्गाले आफ्नै कार्य संचालनमा ल्याएको हो। कार्य संचालनका लागि वडा नम्बर 12 ले 30,000 रूपियाँ विनियोजन गरेको वडाध्यक्ष मंग श्रेष्ठले जानकारी दिनुभएको छ। उक्त रकमबाट एक थान दराज 6 थान कुर्सी तथा आवश्यक स्टेशनरी सामग्री खरीद गरी कार्य स्थापना गरेको संस्थाले जनाएको छ। जिल्ला समन्वय समिति ओखलढुङ्गाले कार्य संचालनका लागि एउटा कोठा निशुल्क उपलब्ध गराएको समितिका प्रमुख टेकराज भट्टराईले बताउनु भएको छ। बहिरा संघ ओखलढुङ्गा 2074 साल भदौ 4 गतेबाट स्थापना भए पनि आर्थिक अभावका कारण हालसम्म कार्य संचालन गर्न नसकेको संघीय उपाध्यक्ष अञ्जु लामी छानेले बताउनु भएको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रदेशसभामा प्रस्तुत गरेको छ। आर्थिक मामला तथा योजना मन्त्री विदुर कुमार लिङथेनले सदनमा प्रस्तुत गरेको उक्त प्रस्तावमाथि भएको छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदले सरकारको कार्यशैली र प्राथमिकतामाथि आलोचनात्मक टिप्पणी गर्नुभएको छ। विशेष गरी पर्यटन, राजस्व संकलन, पूँजीगत खर्चको अवस्था र देशको पहिचानका रूपमा रहेको सगरमाथालाई सरकारले बिर्सेको भन्दै सांसदहरूले मन्त्रीको ध्यानाकर्षण गराएका छन्। संसदमा सत्तापक्षको दलका नेकपा मालेका सांसद रेवती रमन भण्डारीले सरकारले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामा शब्दकोश राम्रो भए पनि यथार्थको धरातल कमजोर रहेको टिप्पणी गर्नुभएको छ। भण्डारीका अनुसार प्रदेशमा अझै पनि ठूलो संख्यामा नागरिकहरू गरीबीको रेखामुनि रहेका बेला बजेटले उनीहरूलाई प्रत्यक्ष सम्बोधन गर्ने गरी विपन्न
सुरक्षित कार्यक्रम ल्याउनु पर्नेमा सरकार चुकेको उल्लेख गर्नुभएको छ। यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले सरकारले घोषणा गरेको कोशी भ्रमण वर्ष 2083-2085 कार्यक्रममाथि आशंका व्यक्त गर्नुभएको छ। उहाँले वास्तविक पर्यटकीय पूर्वाधारमा लगानी गर्न सुझाव दिनुभएको छ। तामाङले प्रदेशमा धमाधम खोलिरहेका पाँचतारी होटलहरूलाई राजस्वको दायरामा ल्याउन र मनोरञ्जन करलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ। छलफलमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद कुम्बु शेर्पा कर्सेङले सरकारले सगरमाथालाई नै बेसेको भन्दै मन्त्री लिङथेनको आलोचना गर्नुभएको छ। शेर्पाले विश्वको नेपाललाई चिनाउने सगरमाथाको श्री प्रदेशको मुख्य गहना र पहिचान भए पनि सरकारले बजेट सिद्धान्तमा सगरमाथाको नाम समेत कतै उल्लेख हुन नसक्नु दुःखद भएको बताउनु भएको छ। वहाँले गम्भीर रोग लागेका नागरिकलाई दिँदै आएको उपचार सहायतालाई निरन्तरता दिन र बजेटको न्यायोचित वितरण गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ। श्रीलंकाले हराउँदै नेपाल सात महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। भारतको गुआवामा रहेको जनरल हारम मेरी रंगशालामा हिजो भएको समूह एकको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोलले हराएको छ। नेपालका लागि रश्मि कुमारी घिसिङ र कप्तान रेणुका नगर कोटीले गरेको गोल निर्णायक बनेको छ। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। नेपालले समूह चरणको पहिलो खेलमा भूटानलाई 1-0 गोलले हराएको थियो। यस्तै यो समूहबाट भूटान उपविजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। भूटानले श्रीलंकालाई 4-0 गोलले हराएको थियो। प्रतियोगितामै हिजो रातिको प्रतियोगिता भएको छ। 8 संस्करणको सात महिला च्याम्पियनशीपको फाइनल 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै पटक 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता बनेको छ। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि उपविजेतामा सीमित बनेको छ। अवस्था बिहान 7 बजेको सोलो हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: हत्तरीका दिदी यो माया घरबनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारको चार चारवटा पसल चारे कतै पाउन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहन तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुनु बहिनी सुनु दुखुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्ग खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुन्ता नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु।

Hey!

नेपाली सिनेमा नयाँ शैल्य भन्न सम्बन्धी सूचना नेपाली सेनाको सूची दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुग्दा इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नका लागि आह्वान गरिन्छ। श्री दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्त आह्वान मिति यही पैसा 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हज जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7 साथै भनक सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: यो बा कृषि पर्यटन मार्फत समृद्ध मत्स्य दूधकोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मत्स्य दूधकोशीको समृद्धि मत्स्य दूधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ट्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुग्यो जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि। नेचा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
1: हेलो दाई नमस्कार।
2: नमस्कार भाइ कता छौ?
1: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्मलमा परे दाई।
2: अल्मलमा पर्ने कुरै छैन दाई, त्यो सँगै एसी दिएका साथीभाइ चार महिनाको मनासी कलेजमा

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौनी हिंसाबाट बचाउ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदानगरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपदी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही तेज 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म
0: पढ़ाई हुने समूहहरू
1: कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानवीकी समूह शिक्षा शास्त्र समूह
0: कानून समूहमा 60 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-65-10-55 छ 98-41-63-53-37 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: تارا پخانا لے دھرے دکھا دیو تیمین بھائی کا کیا نیگو بھائی نیگو بھائی نیگو بھائی
1: انہی کی خانو بھائی کو تھی ویرا اب آتی نی پڑ دینا اپا چار ہونچا
0: مالا ماتر ہوئی نا ڈاک صاحب گھر میرے سپے بھی رہی چھن خوئی کیو کی دوسا لاغی ڈاک صاحب
1: تارا پخانا دوسا ہوئی نا یہ تو فور کو کارن ہونچا घर वरिपरि सफा राख्नु पर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हवस् डाक्टर साहब हजुरले भने जसै गर्छ
2: नेपाल सरकार विज्ञापनको
3: मरेँ के हो
1: हेर त रगतै रगत भयो च्यामा त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्रस बिच बाटोको बाटो काटेको लगिहाल्नु लगिहाल्नु यो
1: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने

0: ചെയ്യാൻ സൈന് जेब्रा क्रस बाटो काटौ
1: जेब्रा क्रस में अनिवार्य रूप में सवारी साधन रोकौ र पैदल यात्री बाटो काट्न दिउ
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थान में हिड़न प्रेरित गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्मदाता दिनुस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दुलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोक्ने शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्म नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ यो समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा जाने सन्देश
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
1: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन
0: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
0: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निभाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
3: यहाँ उभ्याउनुहोस् है एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
0: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोड्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: बालबालिकालाई लागु औषध दुरूपयोग गर्दछ लागु औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको संगतमा ध्यान दिउँ लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
5: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नु हुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफू सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो होइन अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर आर्थिक वर्ष 2084/84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
5: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बन्दछ स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084/85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना दण्ड सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2084/85 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग नाप्दा आयोजना प्रस्ताव गर्नु हुन कोशी प्रदेश सरकार माछक्का कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नम्बर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
5: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ
2: सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफू सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो होइन अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
5: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालय
6: सरकारहरूले जारी गरेको सकल बिलबुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी तारिखको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिएछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: यहाँ धेरै लामो समयदेखि भन्दै आएको टोटल बजेटको कम्तीमा 10% अथवा जीडीपीको 4% बजेट चाहिँ स्वास्थ्यमा छुट्याउनुपर्छ भन्ने त्यो कुरा चाहिँ नेपालले अहिलेसम्म पुर्याउन सकेका छैन।
1: विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष यसरी 10% चाहिँ बजेट स्वास्थ्यमा छुट्याउनुपर्छ भन्दै आएको लामो समय नै भइसक्यो। कोविडको समयमा बरू 7% भन्दा बढ़ी बजेट छुट्याएको पनि देखिएको थियो। बजेट त बढ्दै जानुपर्ने हो नि होइन? हामी चाहिँ बढ्दो भन्दा पनि एमाउन्टमा बढे पनि
0: प्रतिशतमा नबढुन्जेलसम्म हामीले चाहिँ सार रूपमा बजेट बढेको देखिँदैन कि। त्यस कारणले गर्दाखेरि चाहिँ अब त्यो भोल्युम अलिकति बढेको देखिए पनि त्यो भोल्युमसँग अब थुप्रो जोडिन्छ नि त होइन, बजार भाउ जोडिन्छ, मूल्य वृद्धि भइरहेछ, अनि त्यस पछाडि चाहिँ अरू सबै चिजहरू जोडिने भएको हुनाले अलिकति एमाउन्ट बढ्यो भन्नेमा चाहिँ बढेको देखिँदैन। पर्सेन्टेजमा हेर्दाखेरि हामीले सेम रूपमा बजेट चाहिँ अहिले पनि बिलो 5% बजेट भइरहेछ। जसले गर्दाखेरि चाहिँ स्वास्थ्यमा जहिले पनि बजेटको अभाव छ भन्न सकिन्छ है। यो चाहिँ भयो एउटा समग्र कुरा। तर हामीले जुन छुट्याएको बजेट छ त्यो छुट्याएको बजेट चाहिँ खर्च गर्ने क्षमता छ कि छैन स्वास्थ्य क्षेत्रमा भन्ने कुरा पनि अर्को महत्वपूर्ण कुरा छ क्या। तपाईँ पोहोरको 83 भर्खरै निस्किएको भनौँ न प्रतिवेदन 81-82 खर्चको कुरा गर्दाखेरि चाहिँ के देखिन्छ भने चैतसम्ममा हामीले चाहिँ समग्र खर्च टोटल बजेटेड एमाउन्टको करिब करिब 56% मात्रै गर्न सकेका छ। मन्त्रालयले आफैले गर्नुपर्ने खर्च त 50% हाराहारीमा मात्रै गरेको छ होइन, यो चाहिँ समग्रमा। तर तपाईँले पुँजीगत खर्चको कुरा गर्नुहुन्छ भने अथवा डेभलपमेन्टसँग जोडिएको खर्च गर्नुहुन्छ भने उसले 21% मात्रै खर्च गरेको छ चैतसम्ममा। भनेपछि पहिलो आर्थिक वर्ष कति रह्यो भने वैशाख जेठ असार 3 महिना रह्यो होइन। त्यसमा पनि असारको 15 गते भन्दा पछाडि त हामीले ठुल्ठुलो कारोबारहरू हामीले गर्न सक्दैनौँ, खालि पेमेन्टहरू बाँकी भएको पेमेन्ट मात्रै गर्ने हो। जेठको आज हामी आधा आधीमा आइसकेका छौँ भनेपछि त्यो एकदमै बढ्यो भने पनि 30% 35% अथवा 40% मात्रै हाम्रो चाहिँ खर्च हुन्छ। भनेपछि स्वास्थ्य क्षेत्रको स्वास्थ्य मन्त्रालयको मात्रै भन्दिनँ मैले, स्वास्थ्य क्षेत्रको समग्र खर्च छुट्याइएको बजेट पनि खर्च गर्ने क्षमता हामी कहाँ कम छ होइन।
1: भनेको यो के प्रतिबद्धतामा कमी हो कि हामीमा भिजनहरू नभएर हो कि छुट्याएको बजेटै खर्च गर्न नसक्नुमा कारण चाहिँ के हो?
0: अब यो चाहिँ समग्र प्रणालीको विषय हो होइन, स्वास्थ्यमा मात्रै होइन सबै क्षेत्रमा हामीले छुट्याइएको बजेट चाहिँ 100% खर्च गर्न सक्ने खालको क्षमता विकास गर्नु पर्यो कि। बजेट चाहिँको भोल्युम बढाउने बित्तिकै चाहिँ एकदम राम्रो भयो भन्नुभन्दा बजेटको भोल्युम सँगसँगै हामीले खर्च गर्ने क्षमता प्रणालीमा सुधार गर्नुपर्ने, अनि हाम्रो चाहिँ खरिद ऐनहरूमा चाहिँ सुधार्नुपर्ने, ऐन कतिपय चिजहरूमा चाहिँ हामीले ऐन अथवा हाम्रा नियमहरूको कारणले गर्दाखेरि पनि खर्च नभइरहेको अवस्था हो होइन। अब रेगुलर अब यो रिकरेन्ट रूपमा तलब दिने अफिसमा चाहिँ व्यवस्थापन गर्ने खर्च चाहिँ 100% होला, तर हामीलाई चाहिएको कुरा के हो भने विकासमा कति खर्च हुन्छ भन्ने कुरा हो होइन। र त्यो विकासमा खर्च भयो भने चाहिँ त्यो खर्च गरेको पैसा चाहिँ पिपुलमा पुग्छ, जनतामा पुग्छ, अनि त्यसले चाहिँ अर्थशास्त्रीय हिसाबमा भन्दाखेरि चाहिँ मल्टिप्लायर इफेक्ट गर्ने हो होइन। तर हाम्रो चाहिँ पुँजीगत खर्च चाहिँ एकदम कमजोर देखिएको छ स्वास्थ्यमा। बजेट एक त बजेटै न्यून छ, तर त्यो सँगसँगै हामीले भन्नु बिर्सन के हुँदैन भने हाम्रो चाहिँ छुट्याइएको बजेट खर्च गर्ने क्षमता पनि हाम्रो मन्त्रालयहरूले विकास गरिसकेका छन्।
1: अन्य क्षेत्रमा छुट्याएको बजेटको तुलनामा स्वास्थ्यलाई चाहिँ कतिको प्राथमिकतामा परेको जस्तो लाग्छ त यहाँलाई?
0: समग्र हेर्दाखेरि मैले बजेट चाहिँ 93-95 पेजको बजेट मैले सर पल्टाउनु पल्टाएँ होइन, एकदम त्यसको अङ्क अङ्क तपाईँले हेर्न बाँकी छ। तर समग्र हेर्दाखेरि शिक्षा र स्वास्थ्यमा त्यति इन्करेजिङ बजेट छैन, र टोटल ग्लोबली पनि अहिले जुन बजेटको बजेट निर्माणको जुन सिद्धान्त अथवा यसले चाहिँ लिने दर्शनको हिसाबले हेर्दाखेरि पनि यो क्षेत्रहरूमा सोसियल सेक्टरहरूमा चाहिँ त्यति धेरै प्राथमिकता दिएको जस्तो देखिँदैन। हुन त अब बजेटले कृषिलाई पनि त्यति साह्रो धेरै प्राथमिकतामा दिएको छैन होइन, अब अहिले इन्फ्रास्ट्रक्चरको निर्माणमा चाहिँ अलिकति बजेट चाहिँ बढी राखेको जस्तो देखिन्छ। त्यो एक हिसाबले हेर्ने हो भने त्यो स्वाभाविक हो, इन्फ्रास्ट्रक्चरको डेभलपमेन्ट नभई अरू चिजहरू चाहिँ डेभलपमेन्ट होइन भन्ने कुरा एउटा पक्ष हो, एउटा थ्योरी हो, एउटा सिद्धान्त हो। तर सँगसँगै हामीले यदि सोसाइटी अथवा पीपल को सोशियल कजेस में हमें संगसंगे सुधार लियान सकेन अथवा सोशियल डिटर्मिनेंट्स में संगसंगे सुधार लियान सकेन हम इंफ्रास्ट्रक्चर मत काम करते हैं तो हिसाब से हेखि सोशियल डिटर्मिनेंट्स को संबोधन करने कुरा अनि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्ने कुरालाई ब्यालेन्स गर्नुपर्ने सन्तुलनमा राख्नुपर्ने चाहिँ एउटा ठूलो चुनौती हो हाम्रो जस्तो देशको बजेट निर्माण गर्ने बेलामा त्यसमा चाहिँ कतै कतै

हजुर त्यो ट्रेन्डमा त्यस्तो देखिन्छ। अहिलेको सरकार लगाउने गरेको होइन कि हाम्रो समग्र प्रणालीमा त्यस्तो देखिन्छ। मैले अघि नै भने यो एज इट इज जस्तो कि पहिलाकै

0: हुन्छ अलिकति फरक ढंगले चाहिँ सम्बोधन गरिन्छ भन्ने खालको सोच थियो त्यसमा चाहिँ अहिले बजेट यसो हेर्दाखेरि देखिँदैन
1: भनेपछि जनताले जुन खालको अपेक्षा यो सरकारसँग गरेको थियो विगतका सरकारसँग भन्दा धेरै ठूलो अपेक्षा चाहिँ जनताले गरेको तर यसपालि बजेटले त्यो खालको जनताको अपेक्षालाई चाहिँ पूरा गर्न नसकेको
0: अब यस्तो पनि भनौँ यसलाई त्यसरी भन्दाखेरि पनि यो सरकार निर्माण गर्ने प्रक्रियामा अथवा निर्वाचनको प्रक्रियादेखि लिएर सारा ठाउँमा घोषणा पत्रहरूमा जे खालको कुराहरू हामीले चाहिँ असाध्य धेरै एम्बिसियस भनौँ न महत्वाकांक्षी योजनाहरू राखेर जनतालाई हामीले चाहिँ आकर्षित गराएका थियौं उत्साहित गराएका थियौं उत्प्रेरित गराएका थियौं तर यतापट्टि यदि हामीले चाहिँ ट्रेजरी हेर्ने हो भने अथवा हाम्रो सोर्स हेर्ने हो भने त ती पुरानै सोर्स हो नि त त्यसले गर्दाखेरि हिजो एकदम ठूलो महत्वाकांक्षा हामीले चाहिँ जगायौं तर अहिले त्यो महत्वाकांक्षालाई हामीले चाहिँ सम्बोधन गर्न सकेनौं बजेट मार्फत भन्ने कुरा चाहिँ सान्दर्भिक जस्तो लाग्छ किनभने स्रोत त हाम्रो त्यही हो देश त यही हो हामी नै हौ हामीसँग आन्तरिक स्रोत कति छ भन्ने कुरा चाहिँ एकदम ठूलो महत्वपूर्ण विषय हो होइन बाहिर विदेशबाट आएको ऋणले अथवा सहायताले हाम्रो देशमा चाहिँ विकास गर्नको लागि चाहिँ सिग्निफिकेन्टली त्यसले चाहिँ कन्ट्रिब्युसन गर्छ भन्ने कुरा चाहिँ त त्यो गलत कुरा हुन सक्छ होइन त्यसैले हाम्रो स्रोत अनुसारको हाम्रो बजेट हुने नै भयो त्यस कारणले यसले स्रोतको व्यवस्थापनमा अझ अलिकति महत्वाकांक्षी भएर व्यवस्थापन गर्न खोजेको जस्तो चाहिँ देखिन्छ तर समग्रमा अब सोसियल डिटर्मिनेन्सको पक्षलाई होइन समाजका जति पनि यो विकासका मापाङ्कहरू छन् त्यो मापाङ्कहरूमा चाहिँ त्यति साह्रो धेरै प्रभाव पर्ने खालको जस्तो देखिँदैन मतलब ड्रास्टिकली प्रभाव पर्ने खालको जस्तो देखिँदैन पुरानो जे प्रगति भइरहेको थियो त्यसैलाई चाहिँ कन्टिन्यू गरौं भन्ने जस्तो खालको चाहिँ यसले सन्देश दिन्छ
1: जनताले धेरै रुचाएको र जनताले धेरै अपेक्षा गरेको एउटा कार्यक्रम भनेको स्वास्थ्य बीमा कार्यक्रम पनि हो र त्यसमा नयाँपन आउला भन्ने जुन अपेक्षा पनि थियो होइन अब सरकारले ल्याउँदाखेरि चाहिँ यही संकटग्रस्त अवस्थामा पुगेको स्वास्थ्य बीमा कार्यक्रमलाई चाहिँ उद्धार गर्ने गरी कुल बजेटको 15 अर्ब विनियोजन गरिएको छ भनेर आयो होइन स्वास्थ्य बीमा कार्यक्रमलाई चाहिँ अब प्रभावकारी बनाउने र व्यापक सुधार गर्ने भनियो यसमा चाहिँ तपाईँले के पाउनुभयो त
0: कसरी सम्बोधन गरौं भने नेपाल सरकारकै स्वास्थ्य मन्त्रालयकै प्रगति प्रतिवेदनमा के भनिन्छ भने अस्तिको चैतसम्म मैले जेठमा हामी कुरा गर्दैछौ चैतसम्म 18 अरब 21 करोड चाहिँ बकेउता छ बीमाको बकेउता छ क्या तिर्नलाई बाँकी छ अस्पतालहरूलाई तिर्न बाँकी हो त्यो अब म काम गर्ने शिक्षण अस्पतालमा पनि करोड़ रुपियाँ चाहिँ बाँकी भएर हामीले धान्नै नसकेर बन्द गरेका छौँ त्यो अवस्थामा अझै 18 अरब 21 करोड रुपियाँ चाहिँ तिर्न बाँकी छ यो बीचमा वैशाख जेठमा अलिअलि 1-2 अरब 3 अरब तिरे पनि अब 15 अरब भन्दा बढ़ी नै बकेउता बाँकी छ यसपालिको सरकारले चाहिँ 10 अरबमा 5 अरब थपेर 15 अरब बनाएको मात्रै हो होइन त्यस कारणले गर्दाखेरि अब हाम्रो त जहिले पनि यो बीमा त के भयो भने एकदमै घाटामा स्रोत दिन ढंगले चलिराखेको जनताले धेरै मन पराएको जनताले जनताको अपेक्षा अनुसारको चाहिँ स्वास्थ्य बीमा कार्यक्रम हो भनेर जनताले बुझिराखेको तर सञ्चालनमा अथवा यसको चाहिँ जसरी हामीले चाहिँ रिभल्भ गराउनु पर्ने थियो त्यो रिभल्भ गराउने कुराहरूमा चाहिँ सबैजना एकदम प्रभावकारी हामी पुनर्संयोजन गरेर एकदमै पुनर्संरचना गरेर सञ्चालन गर्छौं भनेर पोहोरको बजेटमा पनि ठ्याक्कै यही भाषा थियो तर केही पनि भएन यसपालिको बजेटमा पनि त्यही भाषा छ है त्यसले पनि के हुने जस्तो देखिँदैन तर मुख्य कुरा के हो भने यो त रिस्क पुलिङ हो त्यसैले अब हुनेहरूसँग अथवा चाहिँ निरोगीहरूसँगको पैसा पनि त्यहाँ जम्मा गरेर रोगीहरूलाई हामीले चाहिँ त्यो सेवा प्रदान गर्ने हो नि त स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य समस्या नभएका मान्छेहरूको पैसाबाट सेवा दिने हो
1: अब यो मेकानिजमलाई नै हो कि 3 वर्षमा चाहिँ 90% नेपाली स्वास्थ्य बीमाको दायरामा ल्याउने भनिएको छ तर त्यहाँ जुन कानूनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो त्यो ठ्याक्कै शब्दमा किन आउन चाहिँ सकेन
0: अब समस्या त्यहीँनिर हो कानूनले के भनेको छ भने यसलाई अनिवार्य गराउने बिमालाई अनिवार्य नगराइकन स्रोत चाहिँ हाम्रो व्यवस्थापन हुनै सकिँदैन यो सरकारले यसरी अनुदान दिएर अनि त्यसपछि अनि त्यो घाटा पुर्ताल गर्ने भनेर भनेको यो बाल्लामा पानी हाल्ने हो र बिमाको सिद्धान्त अनुसार पनि यो मिल्दै मिलेन त्यसैले बिमाले त आफै कमाउनु पर्छ र आफै खर्च गर्नुपर्छ त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि चाहिँ निरन्तर रूपमा रेगुलर रूपमा आमदानी हुने जनताहरूबाट नागरिकहरूबाट केही न केही प्रतिशत चाहिँ बिमामा जम्मा हुने खालको व्यवस्था अनिवार्य रूपमा हामीले नगरुन्जेलसम्म हामीले आन्तरिक स्रोत हामी बढाउन सक्दैनौँ त्यो चाहिँ कानूनमा व्यवस्था छ उदाहरणको लागि निजामती कर्मचारीहरू हाम्रो चाहिँ स्थायी कर्मचारीहरू रेगुलर तलब पाउनुहुन्छ शिक्षकले रेगुलर तलब पाउँछ भनेपछि रेगुलर तलब खाने व्यक्तिहरूको तलबको निश्चित प्रतिशत हामी त्यसलाई प्रोग्रेसिभली राख्न पनि सक्छौँ तलब खानेले थोरै प्रतिशत धेरै तलब खानेले धेरै पैसा हुने गरी निश्चित प्रतिशत 1.5% 1% अफ दि स्यालेरी गरेर हामी राख्न सक्यौँ भने एमाउन्टको हिसाबमा डिफरेन्सेस पनि आउँछ तर के छ भने एकदम तल्लो चाहिँ तलब खाने मान्छेले पनि सेम गुणस्तरको सेवा प्राप्त गर्ने र माथिल्लो तलब खाने मान्छेले पनि सेम स्तरको गुणस्तरको सेवा प्राप्त गर्ने हुँदाखेरि चाहिँ हामीले सोसियल जस्टिसको पाटोलाई पनि हामीले सम्बोधन गर्न सक्थ्यौँ इक्विटीको कुरालाई पनि हामीले चाहिँ सम्बोधन गर्न सक्थ्यौँ अनिवार्य रूपमा स्रोतको व्यवस्थापन हुने खालको जे कानूनमा व्यवस्था गरेका छौँ त्यसलाई एकदमै कडाइका साथ लागू गर्नुपर्ने हो अहिले कर्मचारीहरूको 10% तलब बढ्यो 21% भन्ने चाहिँ भ्रम हो 10% तलब बढ्यो अब यो 10% तलब बढेकोमा हामीले यही प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बिमामा जानेछ भनेको भए यसले दुईटा कुरा गर्थ्यो जस्तो मलाई लाग्छ एउटा कुरा के थियो भने सबै शिक्षक कर्मचारीहरू चाहिँ अब बिमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो अटोमेटिकली त्यो आखिर त्यो कर्मचारी नै हुने हो नि त्यो कर्मचारीले गुणस्तरको कुराहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्ने थियो र हाम्रो सेवाहरूको गुणस्तर पनि बढ्दै जाने थियो र हाम्रो सेवाहरूको प्रयोग पनि बढ्दै जाने थियो र बिमालाई समस्या पनि हुने थिएन अब हरेक वर्ष हामीले यो बिमाको एमाउन्ट चाहिँ 15 अरब बढाउन अहिले 20 अरब बढाइएको 30 अरब बढाइएको भए पनि यो त के हो भन्दाखेरि डेभलपमेन्ट कस्टलाई विकासको पैसालाई हामीले यता खर्च गरेको हो नि यो सैद्धान्तिक रूपमा धान्न सकिने खालको व्यवस्था त्यसैले स्वास्थ्य बिमालाई निरन्तर आफै रिभल्भ हुने आफै चल्न सक्ने खालको ढंगले चाहिँ स्वचालित एउटा प्रबन्धमा हामीले लानै पर्छ
1: मलाई यहाँनिर अलिक जोड्न मन लागेको जस्तो हामीले जति आबद्ध भएको छ नि बिमामा त्यो आबद्ध भएकोलाई नै त हामीले सेवा दिन सकिरहेका छैनौँ यतातिर हामीले निजीमा अहिले संकुचन भइसकेका छ निजीमा चाहिँ बिमा अत्यावश्यक भएकोलाई चाहिँ नदिने भनिसकेका छ सरकारीमा कतिपय सरकारी अस्पताल बन्द नै गरिसकेका छ भनेपछि एकातिर बीमा कार्यक्रमहरू संकुचनमा गएको छ अर्कोतिर बीमामा आबद्ध गर्ने संख्या बढ़ाउने भनिरहेका छौं यो अलिक तालमेल नमिलेको जस्तो छैन
0: नमिलेकै हो अब के छ भने बीमाको सामान्य कुरा के हो भने कसैले सेवा किन्ने हो त्यो सेवा चाहिँ मलाई मन परेको सेवा किन्ने हो त्यो सेवा किन्ने मार्फत बीमाले अथवा अर्को पार्टीले त्यसको पैसा तिर्दिने हो कि त्यस कारणले गर्दाखेरि अब के हो भन्दाखेरि अब सेवाको गुणस्तर पनि बढ़ाउनु जरूरी छ अर्को एउटा महत्वपूर्ण कुरा के छ भने जति मान्छेहरूलाई समावेश गराएका छौँ ती मान्छेहरूले बिमालाई कन्टिन्यू गर्नु पर्यो कि यो वर्ष मेरो अपरेसन गर्नुपर्ने छ म बिमामा आउँछु मेरो अपरेसन सकिएपछि अर्को वर्ष म इनरोलै गर्दिनँ कि हाम्रो ड्रप आउटको समस्या पनि अर्को ठूलो समस्या छ त्यसैले त्यो चाहिँ कस्तो भने भोलिन्टियरली बेसमा आफूलाई इच्छा भएको बेलामा बिमामा आउने सेवा लिने अनि इच्छा नभएको बेलामा सेवामा नआउने भइसके पछाडि त हामीले के गर्ने भयो भन्दाखेरि आवश्यकताको आधारमा मात्रै ऊ बिमामा आउने भयो मैले हिजो बिरामी हुँदाखेरि चाहिँ 1 लाख रुपियाँ लिएको थिएँ त्यस कारणले गर्दाखेरि त्यो 1 लाख रुपियाँ मलाई त ऋणको छ त हरेक मान्छेहरूको पैसाबाट उठेको पैसाबाट मैले 1 लाख लिएको हो त्यसमा 35,000 मैले तिरेको थिएँ त्यो त मैले बिस्तारै पे ब्याक गर्दै जानुपर्छ नि भन्ने कुराको चेक खोल्नुपर्छ कि त्यो चेक नखोल्नुसम्म यो बिमा चाहिँ सस्टेन गर्दैन
1: निजी बिमा गर्दाखेरि 1-2 वर्ष ड्रप आउट हुने बित्तिकै त्यो क्यान्सल हुन्छ त्यस्तै हामीले सरकारीलाई पनि त्यसरी गरेर तर गुणस्तरमा चाहिँ हामीले कम्प्रोमाइज नगर्ने गरी काम गर्नुपर्ने थियो नि
0: सेवाको गुणस्तर पनि बढ़ाउनु पर्यो सेवा बेच्ने पनि बेच्नु जस्तो खालको फलान्तरमा गएर बिमाको सेवा चाहिँ एकदम क्वालिटीको छ भनेर हामीले बनाउनु पनि पर्यो अर्कोतिर चाहिँ के छ भन्दाखेरि चाहिँ अब बिमितहरूको लागि जुन इम्पावरमेन्ट सशक्तिकरण किन बिमा गर्ने भन्ने खालको कुराहरू पनि खालि अहिले त कस्तो भइरहेछ भने बिमामा 3-4 वटा कुरा मिक्स भएर भइरहेछ एउटा मोरल हाजर्ड पनि धेरै छ जसले चाहिँ बिमाको कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुभएको छ उहाँहरू फेयर एकदम अनेस्ट इमानदार भएर यो सञ्चालन गरिराख्नु भएको छ कि छैन भनेको अब ह्युज क्वेशन छ जति पनि उहाँहरूले चाहिँ पेमेन्टको लागि बिलहरू पेश गर्नुभएको छ अथवा दानी गर्नुभएको छ त्यो दानी गरेको कुराहरू सबै ठिक छ कि छैन भनेर एकदम क्वेसन गर्ने ठाउँहरू प्रशस्त छ त्यसैले देयर इज मोरल हजार्ड धेरै मोरल हजार्ड भएको छ त्यो एरिया दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ बिमितहरूलाई हामीले कहिलेकाहीँ त के छ भने इन्सुरेन्सको कार्यक्रमबाट तपाईँहरूले इन्सुरेन्स गर्नुभएको छ यो के अरे जनरल हेल्थ चेकअप भए पनि गराउनुहोस् भनेर त्यसरी इन्करेज गरेको क्या सेवा लिनको लागि इन्करेज गरिरहेको अवस्थाहरू पनि छ त्यो त होइन नि त जनरल हेल्थ चेकअप गराउनको लागि बिमाको पैसा खर्च गर्न थालेपछि त त्यसपछि त हामी तात्पल्टिनु नि होइन त्यो त बिमाको पैसा जुन त्यहाँ जम्मा गरिएको छ त्यो त साँच्चै नै बिरामी हुँदाखेरि यो ढङ्गले चाहिँ खर्च गर्ने भनेर जुन एउटा शर्त बनाइएको छ त्यही अनुसार खर्च गर्नुपर्छ होइन अर्को चाहिँ इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि चाहिँ अहिले चर्चामा त आएको छ बिमाको एउटा चाहिँ हामीले सोलो प्याकेज बनायौँ क्या 3500 रुपियाँ तिरेपछि ब्लाब्ला यो यो पाइन्छ भनेर होइन तर त्यो भन्दाखेरि पनि तपाईँले सेवा स्पेसिफिक मुटुको रोगसँग सम्बन्धित कति अथवा कौशको रोगसँग सम्बन्धित कति क्यान्सर भयो भने कति होइन यो अलिकति फरक फरक खालको चाहिँ बिमाको प्रिमियमहरू पनि हामीले बनाउन सक्यौँ भने सम्भवतः मान्छेहरूले आफ्नो रोग अनुसारको चाहिँ बिमित हुने त्यो पनि एउटा चाहिँ चल्न सक्छ होला त्यसैले बिमालाई अलिकति चाहिँ रिस्ट्रक्चरै गर्ने र अनिवार्य बिमाको रूपमा लिएर जाने कुरा मात्रै चाहिँ यो सस्टेनेबल एप्रोच हुन्छ भन्ने मलाई लाग्छ
1: जस्तो निजीमा चाहिँ अब सेवा लिन जाँदा 3% कर बढाउने जुन आएको छ बजेटमा होइन यसले चाहिँ झन् भनौँ न निजीमा चाहिँ सरकारीमा सेवा लिन जाउँ दिनभरि लाग्छ निजीमा सेवा लिन जाउँ फेरि ट्याक्स भनेपछि के यसमा चाहिँ के गर्न खोज्या सरले सरकारले विशेष
0: सोसियल जस्टिसको हिसाबले यो न्याय बनाउनु होइन किनभने 3% ट्याक्स चाहिँ स्वास्थ्य जोसुकै मान्छेको पनि स्वास्थ्यको सेवा लिँदाखेरि चाहिँ ट्याक्स तिर्नुपर्ने खालको जुन चाहिँ भर्जन आयो त्यो भनेको सामाजिक न्यायको सिद्धान्त अनुसार चाहिँ यो गलत छ होइन अब दोस्रो विषय चाहिँ के हो भन्दाखेरि चाहिँ अब तिमी ट्याक्स तिर्न नसक्नेहरू अनि तिमी पैसा नभएकाहरू चाहिँ सरकारमा जाऊ पैसा भएका प्रशस्त पैसा भएका मान्छे चाहिँ निजीमा जाऊ र ट्याक्स तिर सरकारलाई भन्ने खालको पनि एउटा चाहिँ त्यो हार्म एन्ड हार्म नटको कन्सेप्टलाई अलिकति बढी बढुवा दिने खालको पनि यो फिलोसफिकल्ली त्यस्तो सेन्स आउने खालको पनि यो भयो कि त्यसैले अब सम्भवतः सरकारले के सोचेको होला भन्दाखेरि धनीहरू पैसा तिर्न सक्नेहरू चाहिँ निजीमा जान्छन् त्यस कारणले गर्दा उनीहरूबाट ट्याक्स उठाउँदाखेरि केही पनि समस्या हुँदैन त्यसले राजस्वमा वृद्धि नै गर्छ किनभने अरू ठाउँमा राजस्व अलिअलि छुट गरेको हुनाले त्यसलाई पुताल गर्न सरकारले विभिन्न ठाउँ खोज्नु पर्यो त्यो खोज्दाखेरि चाहिँ यो धनी निजीमा गएर सेवा लिने भनेको चाहिँ धनी हो भन्ने हो होइन तर अब यो यो यो कस्तो छ
1: भने यो नैसर्गिक अधिकारहरू छ नि स्वास्थ्य शिक्षा जस्तो नैसर्गिक अधिकारमा चाहिँ ट्याक्स लगायतका कुराहरू बढावा हुने गुणस्तरमा कमी आउने अनि अलिकति सेवाहरू संकुचन हुने गरेको छ अनि अन्यमा चाहिँ फैलाएर त्यो चाहिँ साँच्चीकै यो न्याय भएको छ
0: त्यसैले सामाजिक न्यायको सिद्धान्त अनुसार यो ठिक भयो होइन अनि अब निजीमा जानेहरू चाहिँ

0: होइन त्यहाँ जस्तो सेवा हामीले दिन्छौँ त्यस्तै सेवा लिउँ भने जस्तो खालको अर्थ लाग्ने खालको स्थिति सिर्जना भयो. यसले चाहिँ त्यति पोजिटिभ मेसेज जान्छ जस्तो मलाई लाग्दैन.
1: यसपालि बजेटले साँच्चीकै गरिब र विपन्न परिवारलाई भुल्नै खोजे हो त.
0: यसपालिको बजेटमा रमाइलो कुरा के छ भने गरीब भन्ने शब्द एक ठाउँ कि दुई ठाउँ मात्रै आएको छ. के भनिएको छ भने यो मध्यम वर्गको लागि हित हुने खालको चाहिँ बजेट हो भनेर वास्तवमा त्यो यो वा त्यो ढंगले चाहिँ मिडल क्लास फ्यामिलीजहरू मिडल क्लासलाई चाहिँ अलिकति चाहिँ सपोर्ट गर्ने खालको बजेट चाहिँ देखिएको छ. अब यसले के देखायो भन्दाखेरि हाम्रो गरिबीको रेखा मुनि हुने गरीबहरू भनौँ न जसलाई चाहिँ हामीले सामाजिक न्यायको सिद्धान्त अनुसार चाहिँ उनीहरूलाई संरक्षण गरिनु पर्थ्यो, सरकारले संरक्षण गरिनु पर्थ्यो. हाम्रो बिमामा पनि त्यही कुराहरू हामीले चाहिँ कानूनमा त त्यसलाई लागू गर्न खोजेका छौँ. हरेक सामाजिक सुरक्षाको कुराहरू पनि हामीले वास्तवमा एउटा सेफ्टी नेट बनाउन खोजेको हो कि जोसँग पैसा छैन, जोसँग चाहिँ स्रोत छैन, त्यो स्रोत नहुने नागरिकहरूलाई पनि त्यो चाहिँ राज्यको दायित्व हो कि उनीहरूले पनि स्रोत हुनेहरूको जतिकै उनीहरूको जतिकै स्वास्थ्य सेवा शिक्षाको सेवाहरू चाहिँ प्राप्त गर्न पाउनुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ संविधानले नैसर्गिक अधिकारभित्र चाहिँ त्यसलाई व्यवस्थापन गर्न खोजेको विषय हो यो होइन. तर अब यहाँ अहिले के भयो भने बजेटले चाहिँ त्यो 21% जति जुन गरिबीको रेखा मुनिका व्यक्तिहरूलाई पनि यसले सम्बोधन गर्न सकेका छैन. र अर्को चाहिँ कस्तो भने यो दीर्घ रोग हो बढ्दै जाँदाखेरि नन कम्युनिकेबल डिजिज चाहिँ हाम्रोमा अहिले 71% मृत्युको कारण भनौँ न चाहिँ नन कम्युनिकेबल डिजिज भएको छ होइन. र नन कम्युनिकेबल डिजिज भनेको लामो समयसम्म लाग्ने रोग हो, त्यसैले लामो समयसम्म औषधि खानुपर्ने रोग हो. र यसको वृद्धिको कारणले गर्दाखेरि चाहिँ हरेक वर्ष करिब करिब 4% मान्छेहरू चाहिँ क्याटास्ट्रोफिक एक्सपेन्सेसमा जान्छ भनेको त्यो गरिबीको रेखा माथि भएको मान्छे तल झर्दै जान्छ कि होइन, अथवा उसको आमदानीको 40% भन्दा बढी चाहिँ खर्च उसले उपचारमा गर्नुपर्ने हुन्छ. त्यसैले रोगको प्याटर्नको कारणले गर्दाखेरि खर्चको प्याटर्न पनि एकदम बढेर गएको छ.
1: उनीहरूको लागि पनि यसपालि सम्बोधन
0: खासै भएको छैन होइन. अब हुन त अब त्यहाँ के छ भने ट्रिटमेन्टको प्याकेजहरू एसेन्सियल आधारभूत स्वास्थ्य सेवाको प्याकेजहरूलाई हामीले चाहिँ सुधार्छौँ भनिएको छ. तर यो चाहिँ कस्तो भने गोलमटोल टाइपको आयो कि जस्तो तपाईँले आरोग्य पर्यटन भने जस्तै क्या त्यो भनेको के हो भनेर आएको छैन नि. त्यस्तै गोलमटोल टाइपको केही कुराहरू चाहिँ भनिएको छ. तर खास स्पेसिफिक भएर त्यसलाई सम्बोधन गर्ने गरी चाहिँ बजेट आउन सकेका छैन.
1: हामी कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटका बारेमा चर्चा गरिरहेका छौं. कुराकानीमा आज हामीसँग स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की हुनुहुन्छ. डाक्टर साहब, विशेष गरेर हामीले चर्चा गरिरहँदाखेरि चाहिँ यो सूर्तिजन्य पदार्थको कुरा पनि जोडौं. सूर्तिजन्य पदार्थमा चाहिँ सरकारलाई विश्व स्वास्थ्य संगठनले सिफारिश गरे अनुसार कुल चाहिँ 75% पुर्याउनु पर्ने बताए पनि यसपालि सरकारले यसपालि खासै यसलाई चाहिँ बढावा गरेन. के हो यसमा अलिकति क्लियर गरिदिनु.
0: जनस्वास्थ्यको एउटा विद्यार्थी भएको नाताले अहिले गरेको सरकारले गरेको यो चाहिँ गम्भीर भूल हो. सूर्तिजन्य पदार्थमा उसले चाहिँ करको दायरा म अलिकति बढाउँछु 10% बढाउँछु भनेर यस्तो भेग कुरा राखिदियो हो. यो त संसारभरि सिन्ट्याक्सको रूपमा यसलाई चाहिँ ट्याक्स चाहिँ एकदम वृद्धि गर्दाखेरि विभिन्न देशहरूमा चाहिँ सूर्तिजन्य पदार्थको सेवनमा कमी भएको देखिएको छ. अनि यहाँ चलाखीपूर्ण के देखिएको छ भन्दाखेरि यो सम्भवत 69 मा चुरोटमा 10% वृद्धि गरिनेछ भनेको छ क्या. चुरोटमा मात्रै सूर्तिजन्य पदार्थहरू त यति धेरै छ नि चुरोट बाहेक पनि. त्यो चुरोटमा बाहेक अरू सूर्तिजन्य पदार्थको बारेमा अहिले केही स्पेल आउट पनि गरेका छैन. चुरोट भनेर अलिकति 10% वृद्धि गरिनेछ भन्ने कुरा गरेछ एकातिर. अर्कोतिर सुरुट कारखानाहरूलाई प्रमोसन हुने गरी बजेटमा सम्बोधन पनि गरिएको छ. यसले के भयो भने ट्याक्स तिर्ने अथवा चाहिँ खपत धेरै हुने भएको हुनाले त्यसले चाहिँ अर्थशास्त्री हिसाबमा चाहिँ सरकारलाई ट्याक्स दिने रेभिन्यू जेनेरेट त गर्ला, तर त्यो रेभिन्यू जेनेरेट गरेको भन्दा डबल ट्रिपलले जनस्वास्थ्यमा यसले प्रभाव पार्ने खालको सधैँ कुनै पनि हिसाबमा सुतीले चाहिँ जनस्वास्थ्यमा कहीँ पनि फाइदा नगर्ने खालको
1: 40,000
0: मृत्युको प्रमुख कारण क्यान्सर रोगको कुरा गरौं सर्दी ठोकिन्छ हैन मुटुको रोगको कुरा गरौं सर्दी ठोकिन्छ अनेक कुराहरुमा जति पनि डिजीज अहिले बढिराछ त्यसको एउटा महत्त्वपूर्ण कारक तत्वको रूपमा चाहिँ सर्दीजन्य पदार्थ हो हैन त्यसमा उहाँले चुरोट भनेर अरु सर्दीजन्य पदार्थलाई छोडी नै दिनु हो किनभने यो त त्यो लेखिएको कुरा त कानून जस्तो हुन्छ नि अब सर्दीको उत्पादकहरुले यो त चुरोटमा मात्रै हो भन्छ कि भन्छ नि अरु सर्दीमा नलाग्ने हो भन्ने हिसाबमा यो चाहिँ प्लेट हुन्छ हैन त्यसैले यहाँ गम्भीर यो चाहिँ सँगसँगै छुट्टी सँगसँगै अर्को हाम्रो चाहिँ देशको सबभन्दा ठूलो अर्को समस्या स्वास्थ्यको समस्या भनेको चाहिँ मदिराजन्य पदार्थ हो त्यसको सही सदुपयोगको कुरा हो यहाँ के गरिदियो भने मदिराजन्य पदार्थहरूको प्रवर्धनसँग जोडेर बजेट भाषण आयो यसले के छ भने राजस्व वृद्धि गर्ला हाम्रो नेपालमा बनेको चाहिँ मदिराजन्य पदार्थलाई चाहिँ विदेशमा चाहिँ एक्सपोर्ट गर्ने अनि माइक्रो ब्रुअरीहरूलाई पनि मतलब चाहिँ ट्याक्सको दायराभित्र लिएर आउने भनेको घरेलु उत्पादनहरूलाई पनि ट्याक्सको दायरामा लिएर आउने भन्ने कुराहरू चाहिँ भयो होइन अब यसले के गर्यो भन्दाखेरि त अझ पैसा कमाउनको लागि अथवा राजस्व वृद्धि गर्नको लागि हामीले मदिराको उद्योगहरूलाई इन्करेज गरिराख्यौँ होइन यसले चाहिँ के गर्यो भन्दाखेरि चाहिँ मदिराको खपतलाई बढाउने भने जनचेतना जतिसुकै राम्रो बनाए पनि सशक्तिकरण जतिसुकै गरे पनि चेतना भएकै मान्छेहरूले खाने हुन्छ
1: विज्ञहरूले चाहिँ भेप र ई सिगरेटले गर्दा जुन युवा हो त्यसमा लतमा लागे र त्यसले गर्दाखेरि जुन खालका जनस्वास्थ्यमा असर पुर्याएका कुरालाई चाहिँ सरकारले सम्बोधन गर्नेछ भन्ने जुन आशा लिएका थिए थुप्रै विज्ञहरूले होइन निराशाजनक र जनस्वास्थ्य विरोधी पनि भयो
0: यो तीन चारवटा कुराहरू चाहिँ अहिले संसारमा आइरहेको एउटा चाहिँ टुबाकोले भन्दा बढी समस्या बनाउने खालको धुवा हो त्यो त्यसमा निकोटिन छँदै छ अरू चाहिँ कार्बन पार्टिकल्सहरू पर्ने छँदै छ त्यसैले भेपकोलाई त्यसरी प्रचार प्रसार गरियो त्यसमा चाहिँ यति धेरै तपाईँको फ्लेभरहरूमा राखियो कि मान्छेहरूलाई चाहिँ अनि यङहरूलाई टार्गेट गरियो र नेपालको सन्दर्भमा त यङ मात्रै होइन कि फिमेलहरूलाई बढी टार्गेट गरेको देखिन्छ होइन यसले गर्दाखेरि चाहिँ त्यसको संख्या त्यसको प्रयोग गर्नेको संख्या चाहिँ बढ़िरहेको छ अर्को चाहिँ सेरोगेटेड एडभर्टिजमेन्ट भन्छ कि सूर्य टुबाको अथवा सूर्य नेपाल भनेर सर्टको पछाडिपट्टि लेख्ने कि त्यस्तै गरेर चाहिँ अल्कोहलको पनि विभिन्न ब्रान्डहरूलाई चाहिँ कपडादेखि लिएर सारा ठाउँमा त्यसको ब्रान्डको नेमहरू लेख्ने होइन एयरप्लेनमा चढ्नुभयो भने डोमेस्टिक फ्लाइटहरूमा चाहिँ सिटमा राखिएको छ क्या रुसलान मिनरल वाटर भनेर सेरोगेटेड एडभर्टिजमेन्टहरूको कुराहरूदेखि लिएर भेप लगाएको चाहिँ नन टुबाको धुमपान भनेर एकदमै टक्सिक चिजहरू जुन चाहिँ बजारमा बिक्री भइरहेको छ यस्तो चिजहरूलाई त अहिलेको बजेटले अथवा नीति तथा कार्यक्रमले पनि खासै सम्बोधन गरेको देखिने
1: जुन चाहिँ एकदमै आधारभूत आवश्यकता र अत्यावश्यक सेवाहरूमा पर्छ र जसलाई चाहिँ सरकारले यसपालि सम्बोधन गर्नै पर्ने थियो ती कुराहरू चाहिँ छुटेको यहाँले चाहिँ के देख्नुभयो त
0: सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन भनेर होइन सीडीसीको नामबाट एकदम फेमस छ कारण भनेको के छ भने रोगको रोकथाम सँगसँगै नयाँ इनोभेसन गर्ने रिसर्च गर्ने र त्यसलाई स्ट्रिम लाइन गर्ने स्ट्यान्डर्ड बनाउने प्रोटोकल बनाउने गाइडलाइन बनाउने र चाहिँ होल चाहिँ हेल्थको सेक्टरलाई इम्पावर गर्ने पावरफुल संस्थाको रूपमा मानिन्छ महामारी हुँदाखेरि अरू विभिन्न खालको चाहिँ स्वास्थ्यको समस्याहरू हुँदाखेरि पनि त्यसले कमान्ड गर्ने हो त्यस्तो खालको चाहिँ सिडिसी बनाउनु पर्यो भनेको नीतिमा त्यो आयो तर बजेटमा आएन हामी धेरैको पद चाहिँ यताउता हुने हो कि भन्ने डरले अनि नेगेटिभ एडभोकेसी भएको बुझ्छु मैले अब अहिलेको जुन टेकुको संरचना छ त्यो टेकुको संरचना तीनटा संरचना बनाइसकेपछि नै त्यो टेकुको कुनै काम छैन त्यहाँको संरचनालाई हामीले प्रदेशमा लानुपर्छ प्रदेशलाई हामीले सशक्त बनाउनुपर्छ र स्थानीय स्वास्थ्यको धेरै चिजहरू चाहिँ स्थानीय सरकारले गर्ने हो कि त्यो संविधानले राम्रोसँग बुझेको छ संविधानमा राम्रोसँग उल्लेखित गरिएको छ तर त्यो संविधानमा भएको कुरा स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारमा बाँड्दाखेरि त्यो बाँड्ने लेख्ने टास्क एनालाइसिस गर्ने फंक्सनल एनालाइसिस गर्ने चाहिँ को भयो भन्दाखेरि चाहिँ त्यही स्वास्थ्यको कर्मचारी भयो कि होइन त्यसैले त्यसलाई चाहिँ अलिकति हामीले विकेन्द्रीकृत गर्ने गरी चाहिँ यो सरकारले सक्थ्यो अरू सरकारले सक्दैन थियो तर यो सरकारले सक्थ्यो त्यसमा आँट गरेको जस्तो मलाई लागेन स्थानीय सरकारलाई एउटा जनस्वास्थ्य अधिकृत पनि हामीले दिएनौँ तर सबै चाहिँ गाउँपालिकाहरूमा नगरपालिकाहरूमा कम्तीमा आधारभूत स्वास्थ्य सेवा चाहिँ पुग्नुपर्छ भन्ने हिसाबमा अस्पताल कन्सेप्ट भयो र धेरैवटा चाहिँ यो नगरपालिका रुपालिकाहरुले अस्पतालहरु पनि बनाए 110 वटा जति अस्पताल त बनिसकेका छन् हैन 336 वटा भन्नुभएको छ 356 वटा अस्पताल हो वास्तवमा
1: भनेको संरचनाको रूपमा सुधार भयो
0: यस तल अस्पतालहरु बनाउने भनेर भन्ने अस्पतालहरु बनेको छ अहिलेको सरकारले पनि यसलाई चाहिँ बनाउने भनेर भनेको छ तर त्यो संसदमा हुनुपर्ने अरु संरचनाहरु अस्पतालहरु ठूलो अस्पतालहरु बनाएर त्यहाँ कर्मचारी छैन भने त्यहाँ डाक्टर छैन भने त्यहाँ सेवा छैन भने त्यो त झन् फेरि सरकारको चाहिँ स्रोतको दुरुपयोग हुन्छ होइन पुनर्संरचनामा चाहिँ अलिकति बढी जोड गर्नुपर्ने हो त्यो चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अथवा चाहिँ अहिलेको बजेटमा एकदमै सन्तुष्ट हुने गरी चाहिँ आएको छैन तर पुरानो कुराहरूलाई उहाँले निरन्तरता दिनुभएको छ त्यो लङ टर्ममा प्रभाव पर्ने खालको कुराहरूमा चाहिँ हाम्रो सोच एकदम पुगेको छैन र अलिकति हरेक सरकारमा पनि पपुलर हुन खोज्नेले हामीले खासै विकास
1: दीर्घकालीन रूपमा चाहिँ सोच भएन तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र कार्यान्वयनका बारेमा कुराकानी गरिरहेका छौं स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला

0: Sim, Dracula, presta me já.
1: New Radio Network.
2: कार्यक्रम बदलिँदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा आउँदो आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र कार्यान्वयनका बारेमा कुराकानी गरिरहेका छौ। कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की। डाक्टर, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रम बदलिँदो नेपालमा। राम्रो पक्ष चाहिँ केलाई दिनुहुन्छ? सरकारले चाहिँ यसपालि साँच्चीकै यो चिज चाहिँ एकदमै राम्रो गर्यो भन्ने त्यस्तो केही छ?
0: मैले भने नि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एउटा एकदम राम्रो कुरा हो। एउटा मात्रै संरचना चाहिँ स्वास्थ्यमा बनाइदिनु भयो भने यो एकदमै पावरफुल हुन्छ र यसले चाहिँ एक खालको एउटा छलाङ मार्ने खालको अथवा क्रान्तिकारी एचिभमेन्ट हुन्छ। अब सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता भनेर मन्त्रालयको नामै परिवर्तन गरेका छ। मैले अघि पनि भने यो फूड सेक्युरिटीको भन्दा फूड सेफ्टीको पक्षलाई चाहिँ बढ़ी जोड़ गरेर सरकारले जे कार्यक्रमहरू ल्याइरहेछ, मन्त्रालयको पुनर्संरचना गर्न खोजिरहेछ, यो चाहिँ मलाई लाग्छ स्वास्थ्यको दृष्टिकोणबाट, जनस्वास्थ्यको दृष्टिकोणबाट यो असाध्यै राम्रो कदम हो। यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ। अर्को चाहिँ राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौँ भन्नुभएको छ। यो पनि अर्को के हो भने नेपालमा जुन स्वास्थ्यको गुणस्तर चाहिँ एकदम कमजोर छ भन्ने जुन क्लेम छ, दावी छ, त्यो कुरा चाहिँ साँच्चै नै गुणस्तर कस्तो छ भन्ने कुरालाई निर्धारण गर्न, गुणस्तर निर्धारण गर्नलाई यो खालको प्राधिकरण, यो चाहिँ अधिकार सम्पन्न प्राधिकरण चाहिँ गरिदिन सक्यो, स्थापना गर्न सक्यो भने यो अर्को एकदम राम्रो कुरा छ। अनि अर्को कुरा चाहिँ यो आधारभूत तहको अस्पतालहरू जुन बनाउने सरकारहरूले अभियान सञ्चालन गरेका थिए, योभन्दा अगाडिको सरकारहरूले पनि त्यसको निरन्तरता उहाँहरूले दिनुभएको छ। त्यो चाहिँ आधारभूत तहमा आधारभूत स्वास्थ्यलाई हामीले चाहिँ त्यहाँ लिएर जान सक्ने र स्वास्थ्यको प्रवर्धनदेखि लिएर रोग रोकथामदेखि लिएर सामान्य रोगको उपचारको व्यवस्था चाहिँ हामीले तलको स्थानीय सरकारबाट गर्न सक्यौं भने यो विशेषज्ञ लेभलको अस्पतालहरू, उदाहरणको लागि वीर अस्पताल भयो, शिक्षण अस्पतालहरू भए, यस्ता अस्पतालहरूमा त विशेषज्ञ चिकित्साको लागि मात्रै मानिसहरू आउने खालको व्यवस्था हुन सक्छ। त्यसैले यो निरन्तरतालाई राम्रो मानिन्छ। ट्रमा सेन्टरहरू र ट्रमा नीतिलाई उहाँहरूले चाहिँ इम्प्लिमेन्ट गर्छौं भनेर भन्नुभएको छ। यो अहिले ट्राफिक एक्सिडेन्ट, रोड ट्राफिक एक्सिडेन्टदेखि लिएर अरू एक्सिडेन्टहरू पनि एकदम बढ़ी भएको अवस्था, बाटो जति बढ़्यो, इन्फ्रास्ट्रक्चरहरू जति बढ़्यो, त्यति नै दुर्घटनाका सम्भावनाहरू पनि बढ़दै जान्छन्। त्यसैले त्यसलाई चाहिँ एकदमै व्यवस्थित ढंगले सम्बोधन जरूरी छ र यो चाहिँ हामीले ट्रमासँग सम्बन्धित नीति चाहिँ अलि अगाडिदेखि नै बनाउनुपर्छ भन्ने कुराहरू जुन चाहिँ स्वास्थ्यको क्षेत्रमा महसुस गरिएको थियो उहाँहरूले हामी गर्छौं भन्नुभएको छ। यसले चाहिँ के हो भने कुनै पनि मान्छे घाइते भएर उपचार नपाएर मर्ने खालको परिस्थितिबाट चाहिँ हामीले रोक्नुपर्छ। यदि त्यो गर्न सकियो भने मात्रै राज्यको दायित्व अथवा राज्यले चाहिँ हामीलाई हेर्यो है, सम्बोधन गर्यो है भन्ने कुराहरू चाहिँ देखिन्छ। त्यसैले यो चाहिँ सरकारका राम्रा पक्षहरू जस्तो मलाई लाग्छ। अब तर केही केही चिजहरू चाहिँ एकदमै उच्चारण गर्नै पर्ने खालको कुराहरू छ क्या। जस्तो एउटा चाहिँ के लेखिएको छ उनले भने कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। यो चाहिँ यस्तो मान्छेले चाहिँ बजेट बनायो जसले सुदूरपश्चिम र कर्णाली देखेकै छैन भने जस्तो भयो क्या है। अब त्यहाँ चाहिँ यस्तो दूर दराज छ, यति रिमोट एरिया हो, त्यहाँ चाहिँ केही मान्छेहरू चाहिँ बसेका छन्, तिनीहरूलाई चाहिँ हामीले टेलिमेडिसिनबाट चाहिँ सेवा दिने हो अनि कन्सल्टेसनहरू गर्ने हो, त्यहाँ त अर्को केही पनि गर्न सकिँदैन भन्ने खालको जस्तो देखिन्छ। त्यहाँ के हो भने कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानै छ, त्यहाँ उसले चाहिँ विशेषज्ञ लेभलको जनशक्ति नै उत्पादन गरिरहेछ होइन, र ती कुराहरूलाई कसरी स्ट्रेन्थेन गर्न सकिन्छ, जिल्ला जिल्लाका अस्पतालहरूलाई कसरी स्ट्रेन्थेन गर्न सकिन्छ, जिल्ला जिल्लामा हामीले विशेषज्ञ सेवाहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई बढी जोड़ दिनु पर्थ्यो। र टेलिमेडिसिन सेवा भनेको चाहिँ कस्तो भने अब त्यही जिल्लाभित्रबाट, जस्तो जिल्लाभित्र पनि त दुर्गम क्षेत्रहरू छ नि, ती जिल्लाले दुर्गम क्षेत्रका आधारभूत तहका स्वास्थ्य चौकीहरू अथवा अस्पतालहरूमा चाहिँ टेलिमेडिसिन अथवा चाहिँ यो भिडियो कन्सल्टेसनहरू गरेर त्यहीँको दुर्गम क्षेत्रहरूको लागि चाहिँ केही राहत अथवा सहुलियत सेवा प्रदान गर्नको लागि स्पेसली इमर्जेन्सी सेवाहरू प्रदान गर्नको लागि चाहिँ प्रयोग गर्न सकिन्थ्यो। त्यहाँ केही पनि छैन भन्ने खालको ढंगले भएका कुराहरूलाई पनि अन्डरएस्टिमेट गरेको जस्तो यो बजेट बनायो। कर्णालीले सुदूरपश्चिमलाई चाहिँ अन्डरएस्टिमेटै गरेको हो कि भन्ने खालको चाहिँ देखिन्छ। पोहोर पोहोर यसको पालीमा त्यस्तो धेरै क्रान्तिकारी फरक छैन। अब एक दुईवटा कुरा चाहिँ यस्तो छ कि जस्तो तपाईँले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छु भन्नुभएको छ। महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु भन्दाखेरि एकदम धेरै चाहिँ त्यहाँ पार्लियामेन्टमा पनि धपधप आएको थियो, मान्छेहरूलाई सुन्दा पनि एकदम कर्णप्रिय लाग्छ। तर दोब्बर भत्तामा दोब्बर गरेको छु भनेपछि त्यसको बेसिक बेस कति थियो भन्ने अनि त्यसमा भत्ता दोब्बर गरेर के मिनिङ हुन्छ? 500 नै पुर्याउनु भयो भने के मिनिङ हुन्छ? अहिलेको चाहिँ महँगीमा अहिलेको चाहिँ समस्यामा त्यसैले चाहिँ एकदम पपुलर जस्तो देखियो क्या यो चाहिँ? खासै सब्सटेन्सियल त्यसमा केही फरक नपर्ने तर भन्दाखेरि दोब्बर गरेको छु। तर गर्नुपर्ने कुरा के थियो भने बेसिक स्यालेरीको कति गुणा एउटा डिएमा उसले प्राप्त गर्ने बेसिक स्यालेरीको 1.5 गुणा अथवा 2 गुणा बढी। रातिको ड्युटी भनेको जहिले पनि रिस्की हो नि, रातिको ड्युटी भनेको जहिले पनि जटिल हो नि, त्यो खास गरी पनि नर्सहरूलाई जसको चाहिँ बच्चा छ, बच्चाको आमा हुनुहुन्छ, परिवार छ, परिवार बच्चा सबै छोडेर अस्पतालमा ड्युटी गर्न जाने मान्छेलाई चाहिँ हिजो कुनै जमानामा त्यो 175 पनि एकदम धेरै थियो होला। तर कुनै जमानाको अगाडिको हामी स्टुडेन्ट हुनुभन्दा अगाडिको भनेपछि अब अहिलेको परिप्रेक्ष्यमा हामीले सामरी समयलाई बेस चाहिँ होला चाहिँ निश्चित बेससँग जोडेर त्यसको यति गुणा भन्ने हिसाबले गर्नुभएको भए सायद यो मोटिभेटिङ हुन्थ्यो होला जस्तो मलाई लाग्छ।
2: यो सरकारले जलन उपचार सेवाको पहुँच विस्तार गर्न पनि भनेको
0: छ। यो चाहिँ के हो भने तपाईँले योभन्दा अगाडिको 81 82 चाहिँ बजेट हेर्नुभयो भने जस्ताको तस्तै छ,
2: कपी पेस्ट मात्रै भयो होइन, विकेन्द्रीकृत हुनुपर्ने हो नि यो जलन सेवा होइन। बिरामीलाई काठमाडौँ ल्याइराख्ने
0: सम्भव हुँदैन। यो त कस्तो भने यो त इम्पावरमेन्ट को कुरा पनि हो। हामीले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरूलाई बर्नको म्यानेजमेन्टमा तलदेखि माथिसम्म सबैले पढेको छ। अहिलेको बर्नको केस हेर्दा यसको टाइप हेर्दाखेरि के कुराहरू चाहिँ हामीले त्यसलाई अलिकति बढी प्रायोरिटी दिन सक्यौं भने जिल्ला अस्पतालदेखि लिएर प्राथमिक सेवा बर्नको म्यानेजमेन्टमा सबभन्दा धेरै ख्याल गर्नुपर्ने भनेको चाहिँ बर्न हुने बित्तिकै गर्नुपर्ने प्राथमिक उपचार हो होइन। त्यो प्राथमिक उपचारमा चाहिँ हामीले कति धेरै ध्यान दिन्छौँ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। त्यसैले प्रणालीगत हिसाबले प्रणाली सुधारमा यसलाई लानुपर्छ र त्यो विशेषज्ञताको आधारमा हरेक अस्पतालमा बर्नलाई म्यानेज गर्ने खालको क्षमता विकास गर्नुपर्छ। बर्न हुने बित्तिकै एकदमै टाढाबाट काठमाडौँ ल्याउनु भनेको त्यो बाटोमै संक्रमण गराउने अनि त्यो बर्नको प्राथमिक उपचार राम्रोसँग भएन भने तपाईँ हामीले चाहिँ काठमाडौँमा एकदमै राम्रो सुपर स्पेसालिटी हामीले बनायौँ भने पनि त्यसले खासै काम गर्दैन कि। विकेन्द्रीकृतै गर्नुपर्छ, तपाईँले भने जस्तो डेडिकेटेड युनिटहरू बनाइनै पर्छ, बढी फोकस चाहिँ यसलाई प्राथमिक उपचार गर्नुपर्छ।
2: केही दिन अगाडि चाहिँ स्वास्थ्य बीमा कार्यक्रममा मातृ स्वास्थ्य सेवा कार्यक्रमका केही कार्यक्रमहरू चाहिँ घटाएको चाहिँ पाइयो होइन। त्यसपछि आएर बजेटले पनि खासै सम्बोधन नगरेको पाइयो। मातृ स्वास्थ्य सेवामा चाहिँ सरकारले यसलाई चाहिँ अलिकति प्राथमिकतामा चाहिँ कम परेको हो कि के हो यसमा?
0: खास गरी स्वास्थ्यको बजेट चाहिँ यो इभेन्ट बेस्ड बजेट जस्तो छ कि हामीले पोलिसी बेस्ड अथवा चाहिँ यसको चाहिँ हामीले जुन योजना बनाएको छ त्यो योजनाको चाहिँ प्रोग्राम बेस्ड भन्दा पनि यो इभेन्ट बेस्ड बजेटिङ जस्तो छ यो धेरै होइन। त्यसैले योभन्दा अगाडि मातृ शिशुको कार्यक्रमहरू प्राय गरेर एक्सटर्नल डेभलपमेन्ट पार्टनरको फन्डिङबाट चलिरहेको थियो, एकदमै राम्रो चलेको थियो। नेपालमा हामीले मातृ शिशुको स्वास्थ्यसँग सुधार्ने कुराहरूमा चाहिँ धेरै नै सुधार गरेका हौ, अझै सुधार्न बाँकी छ तर धेरै नै सुधार गरेका हौ र त्यसमा एक्सटर्नल डेभलपमेन्ट पार्टनरको ठूलो लगानी छ होइन। अब त्यो लगानी घट्यो अहिले यो पछिल्लो दिनमा वास्तवमा विश्वमा आएको परिवर्तनको कारणले गर्दाखेरि चाहिँ घट्यो। अब घटिसके पछाडि जुन सरकारले जिम्मा लिनुपर्ने हो नि त आजिटिस जे कार्यक्रमहरु भइराछ त्यो कार्यक्रम त जिम्मा लिनु पर्ने हो त्यो जिम्मा लिने कुरामा चाहिँ यो बजेटले पनि नीतिले पनि के गरिराछ भनेर चाहिँ अपमकाइराको अवस्था के यो सकिन्छ त यो त धेरै चाहिँ लगानी हाम्रो चाहिँ थप्नु पर्यो सकिन्छ त भन्ने खालको नि अलिकति चाहिँ हिचकिचाहट भइरहेको अवस्था चाहिँ देखिन्छ त्यसैले मातृ शिशुको स्वास्थ्यमा यसले चाहिँ प्रभाव पक्का पार्छ गम्भीर प्रभाव पार्छ र त्यसो भएको हुनाले अब अलिकति सामाजिक सुरक्षासँग सम्बन्धित बनाएर त्यसमा अलिकति प्रोटेक्सन गरेको जस्तो देखिन्छ तर अपमकाइरहेको अवस्था हो कि अनि अर्को चाहिँ अब सैद्धान्तिक हिसाबमा हेर्दाखेरि जस्तो हामीले बालबालिकाहरूलाई चाहिँ पोषण भत्ता दिने भनेर भनिरहेछौ नि होइन अब यो पोषण भत्ता दिने पैसा दिने तर त्यहाँ चाहिँ साँच्चै भन्यो भने स्वस्थ खानेकुरै प्राप्त हुँदैन भने अनि त्यो दिएको पैसाले चाहिँ बच्चालाई के किनेर पाउँछ
2: पोषणयुक्त भइरहेछ कि
0: त्यो त फुटी खुवाउने होला त्यसले त्यसले बगानमा भएको चाउचाउने होला चाउचाउ खुवाउने होला अनि त्यो पैसा दिएर वास्तवमा न्युट्रिसनल स्ट्याटसमा चेन्ज आउँछ त त्यसैले कतिपय ठाउँहरूमा चाहिँ हामीले सोच्नुपर्ने छलफल गर्नुपर्ने बहुत अध्ययन गर्नुपर्ने त्यो पैसाको अभावको कारणले गर्दाखेरि कुपोषण बढेको हो कि अरू केही कारणले बढेको हो भन्ने खालको कुराहरूमा चाहिँ सरकारको ध्यान जान जरुरी छ र मातृ शिशुमा पनि त्यो हिजो गरेका कामहरूको निरन्तरताको लागि सरकारले लगानी बढाउनुपर्छ
2: जस्तो यो वर्षको बजेट हुन त विगतका वर्षका कार्यक्रमलाई नै निरन्तरता हो भनेर भन्नुभयो यहाँले यही वर्षको बजेटले चाहिँ आगामी चार पाँच वर्षमा चाहिँ यो क्षेत्रमा चाहिँ असर पर्छ है यो बेला हामीले सम्हाल्न नसकेको यो बेला हामीले सम्बोधन गर्न नसकेको विषयले अबको चार पाँच वर्षमा चाहिँ यो क्षेत्रलाई चाहिँ असर पर्छ भन्ने त्यस्तो केही छ
0: त्यस्तो देखिँदैन यो त कस्तो भने निरन्तर कार्यक्रमको छ अब हिजो उहाँहरूले नै भनेको एकदम बजेट चाहिँ वितरणमुखी भयो भन्नुभएको थियो अब अहिले उहाँहरूले त्योभन्दा धेरै वितरण गर्नुभएको धेरैवटा कार्यक्रमलाई थोरै थोरै भए पनि बजेट दिने खालको र यसले चाहिँ समग्रमा त्यो बजेट त्यहाँ गइसके पछाडि त्यसले पार्ने प्रभाव भनौँ न आर्थिक क्षेत्रमा पार्ने प्रभावको हिसाबले हेर्ने हो भने चाहिँ खासै त्यस्तो एकदमै है पाँच वर्षभित्रमा चाहिँ नेपालमा एकदमै देखिने गरी परिवर्तन आउने भयो भन्न सकिँदैन त्यसैले त्यसको चाहिँ ठ्याक्कै अब हामीले हाम्रो लेन्सबाट हेर्दाखेरि भनौँ न हामीले जति सरकारले गरेको कार्यक्रम घोषणा आदि इत्यादि हेर्दाखेरि चाहिँ एकदम लङ टर्ममा एकदम राम्रो प्रभाव पार्ने भयो है भन्ने खालको चाहिँ देखिँदैन अब अलिअलि चाहिँ यसो पपुलर भनौँ न सुधारका कामहरू पनि जस्तो करको दायलालाई अलिकति बढाउने अनि भ्याटको सिस्टमलाई चाहिँ अलिकति मल्टिपल रेटमा लिएर जाने यस्ता कुराहरू र करको व्यवस्थापनमा अलिकति नयाँ ढङ्गले व्यवस्थापन गर्न सकिन्छ कि भन्ने खालको ढङ्गले सरकार लाग्नु चाहिँ यो अलिकति सुधारात्मक राम्रो पक्ष देखिन्छ तर सँगसँगै अब त्यो करको दायरामा मात्रै सुधार्ने कुराहरू होइन नि कर त कसले तिर्छ भन्दा जसले इन्भेस्टमेन्ट गर्ने हो जसले चाहिँ रोजगारी प्राप्त गर्ने हो अब इम्प्लोयमेन्ट इन्क्रिमेन्ट हुने खालको इन्कम चाहिँ जेनेरेट हुने खालको प्रोडक्टिभिटी जेनेरेट हुने खालको कुराहरूमा चाहिँ सरकारको अहिले पैसा पनि एकदम धेरै छ भन्ने छ होइन लगानीको समस्या छैन भनिएको छ तर त्यो लगानी मात्रै इन्भाइरोमेन्ट चाहिँ सरकारले बनाउन सक्छ कि सक्दैन भन्ने खालको कुराहरूमा चाहिँ हामीले बनाउँछौ हामी जिम्मा लिन्छौ ल तिमीले लगानी गर भनेर उहाँले आयो भने नै मान्छे लगानी गर्ने हो
2: त्यस्तो खालको
0: त्यस्तो खालको चाहिँ देखिँदैन
2: भनेपछि नीति कार्यक्रममा जे सम्बोधन भए थियो अनि विशेष गरेर उहाँहरूले सय दिने अभियान भनेर कुराहरू पनि गर्नुभएको थियो होइन अहिले बजेटसम्म आइपुग्दाखेरि चाहिँ कतिको तालमेल मिलेको छ
0: सय दिने कार्यक्रम हेर्दाखेरि चाहिँ ल नयाँ सरकारले नयाँ ढंगले राम्रै गर्ने भयो भन्ने खालको मान्छेहरूमा चाहिँ खाका कोरे जस्तो भइरहेको थियो तर उहाँहरूले त्यो सय दिने कार्यक्रम घोषणा पनि गर्नुभयो काम पनि गर्दै जानुभयो अब अहिले ठ्याक्कै भन्दाखेरि चाहिँ 4-5% काम त उहाँहरूले गर्नुभयो होला तर कामका पनि धेरै बाई प्रोडक्ट आउने खालका कामहरू उहाँहरूले गर्नुभएको जस्तो देखिन्छ र त्यसदेखि बजेटको यात्रामा आउँदाखेरि त उहाँहरू पनि पुरानै ट्र्याकमा आइसक्नु

0: स्रोत जुटाउनको लागि सरकारले यो पाली चाहिँ कस्तो खालको कदमहरू चाहिँ चाल्नुपर्छ?
1: अब उसले चाहिँ के गर्नु पर्यो भने लगानी मैत्री वातावरण बनाउनु पर्यो, क्या व्यापक लगानी। अहिले हुन त उहाँहरूले चाहिँ विदेशको मान्छेहरूलाई पनि नेपालमा आएर लगानी गर्ने खालको इन्भाइरोमेन्ट तयार गर्छौँ भने यो त मैले 10 वर्षदेखि सुनिरहेको छु क्या। त के कुरा छ 1, 2, 3, 4, 5 के गर्दाखेरि चाहिँ नेपालमा लगानी बढ्छ? लगानी गर्ने अवस्थै छैन। लगानी गर्यो भने त्यो लगानी डुब्यो भने त्यसको लगानीको जुन जोखिम हुन्छ नि त्यो जोखिमलाई व्यवस्थापन गर्ने चाहिँ सरकारको के तरिका हो? होइन त्यत्तिकै मान्छे आएर चाहिँ एकदम बालुमा पानी हालेर जस्तो त हाल्दैन नि, होइन एउटा कुरा। दोस्रो कुरा चाहिँ उसले इन्भेस्टमेन्ट गरिसके पछाडि स्वाभाविक रूपमा उसले प्रफिट प्राप्त गर्छ गर्नुपर्छ, त्यो नाफा प्राप्त गर्ने कुराहरूलाई ग्यारेन्टी पनि गर्नुपर्छ। त्यो नाफा प्राप्त गरिसके पछाडि उसले चाहिँ त्यो नाफा त उसले प्रयोग गर्न सक्ने खालको वातावरण बनाउनुपर्छ नि। त्यो वातावरण बनाउँछ कि बनाउँदैन? कुनै एउटा चाहिँ इन्भेस्टर आएर लगानी गर्यो अनि लगानी गरिसके पछाडि प्रफिट चाहिँ तैँले लान पाउँदैनस् भन्यो भने लगानी कसरी गर्छ? त्यस कारणले त्यो एकदम क्लियर छैन कि। अब त्यस्तो गर्नु हुँदैन, नेपालको सबै पैसा बाहिर जान्छ भनेर भन्यो भने राष्ट्रिय पुँजी कसरी हामीले डेभलप गर्न सकिन्छ भन्ने खालको, राष्ट्रिय पुँजीलाई विकास गर्ने खालको कुराहरूमा चाहिँ उसले जोड गर्नुपर्छ थियो भन्ने हो, होइन? त्यसैले अलिकति हाम्रो हिसाबमा हेर्दाखेरि स्वास्थ्यकै कुरामा लगानी चाहिँ, हाम्रो त स्वास्थ्य क्षेत्रको मान्छे भएको हुनाले स्वास्थ्यमा पनि लगानी मात्रै वातावरण छैन कि। मान्छेहरू थुप्रो प्राइभेट हस्पिटलहरू बनाइराखेको छ, तर तपाईँले त्यो भित्रको व्यथा सुन्नुभयो भने यति पीड़ा रहेछ कि उहाँहरूले लगानी गर्नुभएको छ, त्यत्रो अरबौं अरबौं लगानी गर्नुभएको छ तर नाफामा हुनु घाटामा हुनुहुन्छ, बिस्तारै झन् डिटेरिएट भएर गइरहेछ। त्यसैले लगानी मात्रै चाहिँ छैन।
0: जस्तो यसपालि सरकारले चाहिँ निजी क्षेत्रका स्वास्थ्य क्षेत्र भनौँ या स्वास्थ्य क्षेत्र होस् अथवा शिक्षाको क्षेत्र होस् दुवैलाई चाहिँ अलिकति बाँध्न खोजेको, काम गर्ने वातावरण मैत्री चाहिँ भएन भन्ने खालका गुनासोहरू पनि आइरहेको छ यो बेला, होइन? खासमा सरकारले चाहिँ अलिकति निजी क्षेत्र र सरकारी स्वास्थ्य क्षेत्रकै कुरा गरौँ, दुइटैलाई यस्तो खालको कार्यक्रमहरू चाहिँ ल्याउन नसकेकै हो।
1: अब यो यसले के देखाउँछ भने नि मैले चाहिँ प्राध्यापन गरिरहेको विषय पनि यस्तै यस्तै भएको हुनाले मैले के भन्छु भने यो सरकारले फिलोसफिकली यो के फिलोसफी लिएको हो, यसको दार्शनिक हिसाबमा यो सरकार चाहिँ कुन चाहिँ दर्शनसँग सम्बन्धित छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। अहिलेसम्म यसो हेर्दाखेरि त्यो कुनै पनि चिजहरू क्लियर देखिँदैन, होइन? यो दार्शनिक हिसाबमा यो सरकारले प्रमोसन गर्ने कुरा के हो? संसारमा इकोनोमिक थ्योरिजहरूमा पनि यो कुन चाहिँ थ्योरीबाट यो गाइडेड हो भन्ने कुराहरू चाहिँ ठ्याक्कै सरकारलाई हेर्दाखेरि अथवा उसको पार्टीलाई हेर्दाखेरि चाहिँ भन्न सकिँदैन, किनभने उसले घोषणा गरेका छैन। व्यवहारमा हेर्दाखेरि के देखिन्छ भन्दाखेरि चाहिँ उहाँहरू सोसियल सेक्टरमा जुन चाहिँ सामाजिक क्षेत्रहरू छन् त्यो सामाजिक क्षेत्रहरूमा चाहिँ लगानी अभिवृद्धि गर्ने र त्यसलाई चाहिँ व्यवस्थित गर्ने, शिक्षा र स्वास्थ्यलाई राम्रोसँग चाहिँ व्यवस्थापन गरियो भने हामी धेरैभन्दा धेरै चाहिँ सामाजिक विकास गर्न सक्छौँ भन्ने खालको एउटा फिलोसफी हो नि त। त्यो फिलोसफी त्यति साह्रो राम्रोसँग पक्रेको जस्तो देखिँदैन, होइन? जसले गर्दा उहाँहरूलाई स्वास्थ्य र शिक्षामा चाहिँ त्यति साह्रो धेरै लगानी बढाउने, राष्ट्रिय लगानी बढाउने, राज्यको लगानी बढाउने, राज्यको चाहिँ तपाईँको निगरानी बढाउने भने जस्तो देखिँदैन। अब यहाँ कतिसम्म छ भने विश्वविद्यालय बाहिरको विश्वविद्यालयहरूलाई यहाँ क्याम्पस खोल्न सहजीकरण गर्ने भन्नुभएको छ। त्यसको मतलब के हो भने नेपालमा भएका विश्वविद्यालयहरूलाई सिध्याउने भने हो नि, नेपालकै विश्वविद्यालयहरू चाहिँ बाहिरका विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने हो नि त। अनि पो
0: त्यसको
1: आदान प्रदान गर्ने भन्ने त छ, तर त्यो आदान प्रदान चाहिँ एकदम भेग छ। त्यहाँ त्योभन्दा अगाडि चाहिँ के लेखिएको छ भने बाहिरका विश्वविद्यालयहरूलाई नेपालमा क्याम्पस खोल्ने, भनेपछि त अब मान्छेलाई अहिले क्रेज के भइरहेको छ भन्दा चाहिँ हार्वर्ड युनिभर्सिटीको ब्रान्च चाहिँ खोल्ने क्याम्पस खोल्यो अरे, अक्सफोर्डको क्याम्पस खोल्यो अरे भनेपछि मान्छे हुरुनु जाने भएर सहरको ठुलो व्यापार चाहिँ यहाँ चल्ने भयो। तर म यसलाई प्रोफेसर के भन्छु भने हार्वर्डको युनिभर्सिटीको प्रोफेसर र त्रिभुवन युनिभर्सिटीको प्रोफेसरको नलेजको क्षमताको प्रतिस्पर्धा हेरौँ न, कि नेपालका प्रोफेसरहरू चाहिँ कमजोरै छन्? हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरू चाहिँ सबै एकदमै चाहिँ नेपालको विद्यार्थीहरू भन्दाखेरि चाहिँ एकदमै उच्चतम दरका चाहिँ दरको चाहिँ नलेज र स्किल पाएका छन्? त्यस्तो पनि छैन, केही मान्छेहरूले गरे होला। नेपाली प्रोफेसरहरू पनि छन् त्यहाँ हार्वर्ड युनिभर्सिटीमा, अक्सफोर्ड युनिभर्सिटीमा छन्, सबै ठाउँमा छन् नि। त्यसैले यो कस्तो भने हामीले एउटा यस्तो भाष्य बनायौं देशभन्दा बाहिरका राम्रा देशभित्र गर्ने कुनै पनि नराम्रा भन्ने खालको भाष्य बनायौं, खास गरी शिक्षा र स्वास्थ्यमा चाहिँ त्यो भाष्यलाई सफल गर्ने खालको चाहिँ बजेटले पनि कहीँ कहीँ यसो संकेत गर्छ। त्यसैले मैले के भन्न खोजेको भने मैले विरोध पनि गरे होइन, तर सरकार दार्शनिक हिसाबमा के गर्न खोजेको हो, सैद्धान्तिक हिसाबमा यसले चाहिँ यसको डिरेक्सन कता हो भन्ने कुरा क्लियर पनि हुनु जरुरी हुन्छ।

0: चाहिँ यो त सार्वभौम सम्पन्न राष्ट्र हो, त्यसैले यो राष्ट्रको विकास हामीले गर्ने हो। अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रा स्वास्थ्यका संस्थाहरूले चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रमा कम्पिटिसन गर्न सक्ने बनाउने हो। मेडिकल टुरिज्म हामी कहाँ ल्याउने हो? हामी कहाँ यति धेरै राम्रो इन्भाइरोमेन्ट छ र एकदम बायोडाइभर्सिटी छ, कुनै पनि बिरामी मान्छे चाहिँ बाहिरको बिरामी मान्छे चाहिँ उपचार गर्न आउने, पहाड़ घुम्ने, हिमाल घुम्ने अनि फ्रेस भएर जाने, आरोग्य पर्यटनसँग त त्यो जोड्नु पर्यो क्या, मेडिकल टुरिज्म जोड्नु पर्यो। अनि हामी कहाँ यहाँ ठूल्ठूलो अस्पतालहरू खोल्नु पर्यो जहाँ चाहिँ संसारको स्टेट अफ द आर्ट चाहिँ सर्भिसेसहरू चाहिँ नेपालमा हुने खालको व्यवस्था गर्नु पर्यो, अनि त्यहाँबाट अमेरिकाबाट दाँत उखाल्न यहाँ मान्छे आउनु पर्यो क्या, होइन, दाँतको उपचार गर्नको लागि युरोपबाट दाँतको उपचार गर्न यहाँ आउनु पर्यो, किनभने त्यहाँ एकदम महँगो छ भनेपछि त्योभन्दा अलिकति सस्तो र त्यो त्यो जतिकै स्ट्यान्डर्डको हामीले यहाँ सर्भिस दियौँ भने अहिले भइरहेछ, कतिपय अस्पतालहरू मान्छेहरू भइरहेछ भनेपछि त्यसरी प्रमोसन गर्ने खालको कुराहरू गर्नुपर्नेमा हामी चाहिँ सेकेन्ड हो, फर्स्ट नै भइरहेछ, ती फर्स्टलाई पनि बरु यहाँ खोल्न दिने भन्ने खालको ढङ्गले अलिकति इलिट्सहरूको
1: रोजगारी दिने भनिरहनु भएको छ, अर्कोतिर रोजगारी खोसिने हो कि
0: भन्ने, विश्वविद्यालयहरूमा पनि त्यस्तै छ होइन, विश्वविद्यालय निको विश्वविद्यालयहरूको सबै टोटलमा जस्तो भनौँ न, उदाहरणको लागि त्रिभुवन विश्वविद्यालय एकदम ठूलो विश्वविद्यालय हो, पुरानो विश्वविद्यालय हो, यसका त थुप्रै संस्थानहरू फ्याकल्टिजहरू छन्, एउटै फ्याकल्टी युनिभर्सिटी भन्दा बढी छ, मेडिसिनको इन्स्टिच्युट अफ मेडिसिन भित्र छ, यो इन्स्टिच्युट अफ मेडिसिन चाहिँ एउटा युनिभर्सिटी भन्दा बढी छ, अन्तर्राष्ट्रिय रूपमा चाहिँ प्रतिस्पर्धा गर्न सक्ने बनाउने खालको चाहिँ सिद्धान्तबाट सरकार जानुपर्छ।
1: हामी अन्त्य अन्त्यतिर पनि छौँ होइन, विशेष गरेर अब यो बजेटको अलिकति कार्यान्वयनकै कुरा गरौँ होइन, अब बजेट आउनु ठूलो कुरा भएन, कार्यान्वयनको पाटो नै महत्वपूर्ण रह्यो, कार्यान्वयनमा चाहिँ यहाँले कतिको विश्वस्त हुनुहुन्छ अथवा कार्यान्वयनमा चाहिँ केमा चाहिँ सुझाव दिनुहुन्छ? यहाँ
0: खर्च गर्ने चाहिँ हामीले सँग क्षमता हामीले विकास गर्न सकेनौँ भने जति ठुकै राम्रो बजेट ल्याए पनि यसमा केही तात्विक भिन्नता हुँदैन। अहिले तपाईँले सरकारले निकालेको आँकडाबाट के देखिन्छ भने समग्रमा पुँजीगत खर्च चाहिँ स्वास्थ्य मन्त्रालयले 21% गर्यो, मैले स्वास्थ्यको मात्रै कुरा गर्छु, अरूको हिसाब हेर्दाखेरि पनि त्यस्तै छ, 50% तल नै पुँजीगत खर्च चाहिँ चैत मसान्तसम्मको हिसाबमा त्यस्तो देखिन्छ। भनेपछि अब यो ठूलो आकारको बजेट ल्याइए पनि यसको चाहिँ युटिलाइजेसन इम्प्लिमेन्टेसन हुने संस्था प्रणाली त त्यही नै हो, भनेपछि अर्को वर्ष पनि त्यस्तै 21-22%, 30% को लेभलमा चाहिँ खर्च भयो भने त यसले चाहिँ तात्विक प्रगति अथवा तात्विक भिन्नता केही पनि राख्न सक्दैन। त्यस कारणले गर्दाखेरि सरकारले बजेट सँगसँगै यो बजेट कार्यान्वयन गर्ने प्रणालीलाई एकदम चुस्त दुरूस्त र एकदमै परिणाममुखी बनाउनको लागि यो संस्थागत संरचनाहरूमा चाहिँ व्यापक परिवर्तन गर्नुपर्नेछ। हुन त त्यो बजेटमा कहीँ कहीँ भनिएको छ 15 चाहिँ कानूनहरू हामी संशोधन गर्छौँ, यतिवटा खारेज गर्छौँ, यतिवटा मर्ज गर्छौँ, वास्तवमा उहाँले रियलाइजेसन चाहिँ भएको छ, बजेट जतिसुकै राम्रो ल्याए पनि संस्थागत सुधार गरिएन भने त्यसको कार्यान्वयन हुँदैन भनेर, त्यसैले सरकारलाई हाम्रो विनम्र अनुरोध भयो, सुझाव भयो, शुभकामना पनि भयो, संस्थागत संरचनाहरूलाई चाहिँ एकदमै चुस्त दुरुस्त बनाउनु भयो भनेर कार्यान्वयन भयो भने यो बजेटले पनि राम्रो प्रतिफल ल्याउँछ।
1: हस् जसलाई धेरै धन्यवाद दिन चाहन्छु, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न हाम्रो स्टुडियोमै आइदिनु भयो।
0: हस् धन्यवाद, यहाँहरूलाई पनि धन्यवाद र श्रोता साथीहरूलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद प्राध्यापक डाक्टर खेन कार्की। उहाँसँग आज हामीले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेट, स्वास्थ्य बीमा र बजेट कार्यान्वयनका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र सहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमतिले फिरेको रकमको बिल अनिवार्य लिनुहुन्न।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुशी प्रदेशद्वारा जनहितमा जारी

0: Rádio Tudo é Certo.
1: Sanche. City FM. Studio Time.
2: It's 9 a.m.
3: नेटवर्कबाट
2: प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। राष्ट्रपा सभापति लामी छानेको भारत भ्रमण आजदेखि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र सात महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 नियम 2 263 सम्म र अनुसूची 1-7 सम्म नियमावलीको अंग बनेको घोषणा गर्नुभयो। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाब दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। रासोपाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि आउँदो शुक्रबारसम्म भारत भ्रमणमा जानुहुनेछ। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। साथै वहाँले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम छ। भारत भ्रमणकै बेला सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। पार्टी सभापतिसँगै वहाँकी पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि भारत जाने रासोपाले जनाएको छ। भ्रमणका क्रममा रासोपा प्रतिनिधि मण्डलले अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डाक्टर विजय चौथाईवालेले जारी गर्नुभएको विज्ञप्ति अनुसार यो भ्रमणले रासोपा र भाजपा दुवै पार्टीबीच सहकार्य शुरू गर्ने उद्देश्य राखेको छ। साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। भाजपाले रासोपा प्रतिनिधि मण्डलसँग रचनात्मक संवाद हुने विश्वास समेत व्यक्त गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गको लागि 216 रूपियाँ र तेस्रो वर्गको लागि 217 रूपियाँ रहेको छ। यस्तै डिजेल तथा मट्टीतेलको भाव पनि यसअघि जस्तै पहिलो वर्गका लागि 222.50 रूपियाँ, दोस्रो वर्गका लागि 224 रूपियाँ र तेस्रो वर्गको लागि 225 रूपियाँ कायम रहेको निगमले जनाएको छ। काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङ भित्रका खबर सँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
4: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
3: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
4: घर बाहिर भएमा रुख बाँसको झ्याम वा अग्ला टावर मुनि नबसौं,
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
4: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
3: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र कर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुधे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुधे कर्णाली घोषणा पत्र जारी गरेको हो। हिजो रात्रि सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुधे कर्णाली घोषणा पत्र गरिएको हो। सम्मेलन मुख्य गरेर कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। यसैगरी महिलावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 पालिकाहरूलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय र समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य र समन्वयमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा कक्षा 11 र 12 अध्ययनरत कर्णालीका 79 पालिकाबाट दुई दुईजना छोरी राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदाय अपाङ्गता भएका तथा लैंगिक र यौनिक अल्पसंख्यक सीमान्तकृत लोपोन्मुख समुदायका छोरी सहित झण्डै 250 भन्दा बढ़ी छोरीहरूको सहभागिता थियो। सम्मेलन अवधिभर 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। अब देशको खबर इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कड़ा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाए पनि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युशनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। सात महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह ए को विजेता बन्दा बंगलादेश समूह बी को उपविजेता बन्यो। समूह ए बाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बी बाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताका रूपमा सेमी फाइनल पुगेका हुन्। सेमी फाइनलका खेलहरू भने पर्सि बुधबार हुनेछन्। आठौं संस्करणको सात महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। पछिल्लो 2 संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो। सन् 2022 र 2024 काठमाण्डुमा भएको सात महिला च्याम्पियनशीपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। राष्ट्रपति सभापति लामी छानेको भारत भ्रमण आजदेखि, उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुधे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र सात महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा दण्डेजहरू

0: सुंदर को शील
1: मेरी चोर को काक
0: स्वच्छ सुंदर स्निग्ध प्रकृति
1: शांति र आनंद को अनुभूति
0: शहर
1: नजीक
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: जुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946663 र 9841924481 वेबसाइट झुले.com.np
1: ह्यूमन रिसोर्स डेवलपमेंट एंड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना
3: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्ने विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो
1: कोर्स का विशेषता 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईलाई स्वागत छ काठमाडौँ महानगरपालिकाले हिजो लिएको छात्रवृत्ति छनौट परीक्षाबाट 14057 जना विद्यार्थी उत्तीर्ण भएका छन् छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्यूनतम 40 अंक हासिल गर्ने उम्मेद्वारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 लागि हो नतिजा हेर्न अनलाइन फारम भरेको पोर्टलमा आफ्नो रोल नम्बर जन्ममिति र पासवर्ड राखी मोबाइल वा इमेलमा स्कोर हेर्न डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ 22,000 परीक्षार्थी मध्ये 14057 जना विद्यार्थी उत्तीर्ण भएको छात्रवृत्ति परीक्षा समिति संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिनुभएको छ प्रारम्भिक नतिजामा चित्त नबुझ्नेलाई पुनर्योगका लागि पर्सि 20 गतेसम्मको समय दिइएको छ काठमाडौँमा कलाकर्मी खेलाड़ी उद्यमी र संचारकर्मीले विवाह मुक्त बाल्यकाल अभियानप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् प्लान इन्टरनेशनल नेपालको सहकार्यमा महिला सेवा संस्था नेपालले गरेको कार्यक्रममा सहभागीहरूले बाल विवाह दण्डनीय अपराध भएकाले यसको अन्त्यका लागि आफ्नो पेशा र क्षेत्रबाट निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् सेवा संस्थाका अध्यक्ष भावना भट्टले 20 वर्षपछि विवाह गर्ने विद्यमान कानूनी व्यवस्थामा परिवर्तन गर्न नहुनेमा जोड़ दिनुभयो कार्यक्रममा बाल विवाह अन्त्य अभियानको प्रवर्धनमा केन्द्रित प्रत्यक्ष चित्रकला निर्माण भिडियो तथा रचनाहरू प्रस्तुत गरिएको थियो भक्तपुरको सूर्य विनायक नगरपालिका सिपाडोलमा वड़ा नम्बर 8 आयोजना गरेको घुम्ती हाट बजारमा उपभोक्ताको घुइँचो लागेको छ घुम्ती हाट बजारमा स्थानीय रैठाने तथा अर्ग्यानिक उत्पादन हरियो तरकारी गुन्द्रुक सिन्की मस्यौरा जिम्बु च्याउ कुरिलो फूलका बिरूवा स्थानीय फलफूल लगायतको कक्षमा उपभोक्ताको घुइँचो लागेको वड़ाध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो वहाँले हाट बजारमा नेवारी खाजा सेट लगायतका विभिन्न खाना नर्सरी अचार बाटेको धूप हर्बल सामग्रीहरू हस्तकलाका गरगहना मखमली जुत्ता कपड़ाका कुशन कभर तथा घरेलू उद्योगका उत्पादन लगायतका 70 भन्दा बढ़ी कक्ष राखिएको जानकारी दिनुभयो हिजोको कार्यक्रममा यस वर्ष एसई परीक्षामा उत्तीर्ण भएका 100 भन्दा बढ़ी विद्यार्थीलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो र भक्तपुरमा भएको उपत्यका व्यापी परम्परागत खुल्ला बासुरी बाजा प्रतियोगिता 2083 को उपाधि बालाजुको देवीस्थान बासुरी खलले जितेको छ। देवीस्थानले पहिलो हुँदै 25,000 रूपियाँ नगद पनि प्राप्त गरेको छ। प्रतियोगितामा चन्द्रागिरीको झिगु मेवा बासुरी खलले दोस्रो भई 20,000 ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने भक्तपुर पाथलीको खंगा दाफा भजन खलले तेस्रो भई 10,000 नगद ट्रफी र प्रमाणपत्र तथा सरस्वती खेलको ससु माजु बासुरी खलले सान्त्वना सहित 5,000 नगद र प्रमाण पत्र प्राप्त गरेको छ। साथै अन्तिम चरणसम्म पुग्ने निर्णायकको छनौटमा पर्न सफल काठमाडौँको न्यूरोड पाको पुख दिव मानन्दर खलालाई प्रोत्साहन स्वरूप 2,500 नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। चांगुनारायण नगरपालिका ताथली फैदुकामा आयोजना गरेको प्रतियोगितामा काठमाडौँ उपत्यका विभिन्न स्थानबाट 13 टोलीका 300 भन्दा बढ़ी कलाकारको सहभागिता रहेको थियो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्चाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनौट परीक्षाको नतिजा सार्वजनिक, 14,057 जना विद्यार्थी उत्तीर्ण। काठमाडौँ उपत्यका सहित धेरै ठाउँको मौसम बदली, आज पनि केही ठाउँमा पानी पर्ने। र उपत्यका व्यापी परम्परागत खुल्ला बासुरी बाजा प्रतियोगिताको उपाधि बालाजुको देवीस्थान बासुरी खलालाई। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। सबैलाई स्वस्थ राख्न प्रशस्त

तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सडक र सवारी।

0: ठीका दिदी म नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै पत्तै पाइन् ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुखमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुरु दुपकुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुपकुण्ड नगरपालिका पाँच सलिरी सुरु हुँदो

Thank you.

0: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूतकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मध्य दूतकोशी को समृद्धि मध्य दूतकोशी गांवपालिका सोनकुंड के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बुधवार साझ 7:30 देखि 8 बजे समय सुनो एफएम 101.2 मेगाहर्ट्ज अनलाइन और सुनो एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेछा सुलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सुलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 देखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www.suruefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसुद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सडक चिन्हहोस्। गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा छ।

कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधि को हुन्छ। विनियोजित बजेट को काम र प्रभावकारिता, नागरिक को गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि, नेता सुनन गाउँपालिका सुलखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सुनन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज डब्ल्यू डब्ल्यू डब्ल्यू डट सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: सोनू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोनू एफएम स्टुडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोनू दुतकुन नगर पालिका 5 सोलू खुम्बू
3: नेपाली सिनेमा नयाँ सैन्य भूमि सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भिसाई मिति जेठ 17 गतेदेखि जेठ 30 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 6 साथ ही भर्ना सम्बन्धी थप जानकारी को लागि यही पुस्तक 18 गते को गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्दे कुमन्तुना 2083 साल भेट 11 र 12 गते सुमित कुम्भ नगरपालिका 10 तिमीमा निर्माण गरेको ओल्डेन सुलिङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धित धर्म गुरूपुङको पेमा थर्सुल रिम्पोछ जोबा छ राप्ले प्राण प्रतिष्ठा जिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजु भाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यू वाचन गर्ने र 12 गतेको दिन राप्ती

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आजको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
3: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको, साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रममा हुने मिति।
3: भर्ना म्याच 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म।
2: पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानवीय समूह, शिक्षा शास्त्र समूह।
3: कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5330, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
4: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अङ्कल
2: चाबल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना।
1: इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा निहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या एकजना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
3: सम्पर्क मिति रोकथाम यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मा मापी कर्मा परीक्षा मिति रोकथाम सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एफए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यो प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842 89 6353। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 9851 18 73 89। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सुरु तुकुण्ड नगरपालिका 7 सुरुखुम्बु।

0: छट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँचेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँडे
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुनबाट थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजीदेखि बेलुकी पाँच बजीसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल किच्चेपाटी काठमाडौँ

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकै

0: यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि धुलागढ़ीमा थप जरिमाना एक वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सुना छनौट गरी स्वयं परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त हुन्छ हालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उनीहरूमा पुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
2: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि म मरतुल्य भए
4: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
5: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: हाम्रो के दोष सर पक्रिनु भएको सर
8: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
9: हामी त जन्तीको कता हुनु सर
8: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
7: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
8: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
9: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
8: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
10: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: Sai o rádio, sono é tempo.
1: Sono FM, XA1.2 MHz. Usual Hobby Shekulagi, Hato Abhiyan.
2: Sonia FM, the studio time.
3: 11 p.m. Masko Ingala Bhutti.
4: आदरणीय श्रोताबिन तपाईं अहिले सुन्नु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईंले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: सूचना सूचना सूचना सुरुङ झुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति सुनिश्चितको
1: हिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बाख्राको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जन सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी गुण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना। विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति
0: भर्ना म्याद यही फिट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-53-37 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाडमा माध्यमिक विद्यालयमा क्लासरूम इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या एकजना वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-96653। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गभर्नेन्स शान्ति सुर्ता 9851-18373। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुन्द नगरपालिका साथ सुरु खुम्बु।

0: ठट्टै मायो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक आउँछ गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9855017979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसुद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फोन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवधिक सम्बन्धमा कोशी प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिस्कृतिमा प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 65 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन यस्तो प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: नगरपालिका पाँच सोलुखुम्बु।
2: नमस्कार, म विकास चापले। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने, प्रधानमन्त्रीको अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै, हुना र बाजुरा सीमा विवाद बारे जाँचबुझ गर्ने गृहको पनि हुनामा सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने, उदयपुरको कटारीमा खानेपानीको समस्या, भित्र गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा, अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसँग कुनै सम्झौता नगर्ने इरानको अडान, धोका गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त, र श्रीलंकासँग हुने एकदिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। संसद बैठक दिउँसो 1 बजे बस्दैछ। संसद बैठक अघि विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री नरेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो। हिजो प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले यो अभिव्यक्ति संसदीय अभिलेखबाटै हटाउन माग गरेका छन्। हुना र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो धर बारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुना पुगेको छ। वरिष्ठ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विमल राज पौडेल नेतृत्वको टोली हिजो सिंहकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नागरिक परीक्षक शंकर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न पुगेको टोली घटना भएको क्षेत्र लामपाटा च्याचौर क्षेत्र पुगेर सीमाकोट पुगेको हो। टोलीले सिंहकोट बसाईका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम भएको छ। यसअघि गएको जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुना र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख रूपियाँ बजेट विनियोजन गरेर त्यस क्षेत्रमा प्रहरी चौकी निर्माण शुरू गरेपछि विवाद भएको हो। सीमा विवादले उग्र रूप लिँदा लामपाटामा दुई जिल्लाका स्थानीय बीच झडप हुँदा बाजुराका 4 जना घाइते भएका थिए। घाइते 4 जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज हुँदै 4 अर्ब 2 करोड़ रूपियाँ भन्दा बढ़ीका विद्युतीय गाड़ी आयात भएका छन्। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा विद्युतीय गाड़ीको आयात 2 अर्ब 37 करोड़ रूपियाँले वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंजमा काम गर्दै 15,271 विभिन्न थरीका विद्युतीय गाड़ीको आयात गरिएको र यसले राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो। गएको आर्थिक वर्षको 10 महिनामा यो नाका हुँदै 1 अर्ब 65 करोड़ मूल्य पर्ने 9,042 विभिन्न विद्युतीय गाड़ी आयात गरिएका थिए। त्यस बाबत 81 करोड़ 47 लाख रूपियाँ राजस्व संकलन भएको थियो। यो नाका हुँदै 31 अर्ब 31 करोड़ मूल्य पर्ने इन्धन र विद्युतबाट चल्ने गाड़ी तथा पाकपूर्व भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो। उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ। कटारीमा खानेपानी तथा उपभोक्ता संस्थाले 1 हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका 3, 4 र 5 पानीको समस्या देखिएको हो। हिजो बिहान कटारी 4 डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्त गाली सहित पानी माग्ने मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण शुरू गरेको छ। पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर पुगेको गरेको स्थानीय केदार रामी नगरले बताउनुभयो। अटो रिक्सा मार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनु पर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। खानेपानी आयोजनाको मोटर अर्थात पानी तान्ने उपकरण पटक पटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ। उपभोक्ता संस्थामा देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी वितरण गर्न थालिएको मेयर राजेश चन्द्र श्रेष्ठले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 20,500 बढ़ेको सुनको भाव आज 200 रूपियाँ घट्यो। बागमती प्रदेश सभामा नीति कार्यक्रमबारे आजदेखि छलफल लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: सीमित भाकुरा प्रश्न विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मुद्दा विकास। एक दिन हामीले प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुना र बाजुरा सीमा विवादबारे जासुस गर्न गृह पनि हुनेमा लगायतका खबरहरू प्रस्तुत गरौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो भत्तै बढ़ेको सुनको भाव आज सामान्य घटेको छ। आज सुन तोलामा 200 रूपियाँले घटेर तोलाको 3,10,900 रूपियाँमा कारोबार भइरहेको नेपाल संसद व्यवसाय महासंघले जनाएको छ। हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 2,500 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेर 5,355 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलामा 305 रूपियाँ बढ़ेर 5,345 रूपियाँ थियो। बाजुराको बढ़ी मालिका नगरपालिकामा भीड़बाट लड़ेर हिजो दुईजनाको ज्यान भएको छ। बढ़ी मालिका नगरपालिका एक पाटाका 60 वर्षीय मनबहादुर दाङको वनमा घाँस काट्न गएका बेला भीड़बाट लड़ेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै बाढ़ी मालिका नगरपालिका 6 कोर भएका बलबहादुर खड्काकी छोरी 6 वर्षीय जसमा खड्काको पनि भीड़बाट लड़ेर ज्यान गएको छ। प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीड़बाट चिफिएर उहाँको ज्यान गएको हो। बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल शुरू भएको हुँदैछ। प्रदेश सभाको आज दिउँसो 1 बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा तथावार छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव राम कुमार बौद्धले जानकारी दिनुभयो। यही जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानले कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय संचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्य पूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एफसीओएसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कडा शर्तहरू तथा इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाएका छन्। यद्यपि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्नो प्राथमिकतामा इरानमा कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताउनुभएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा सम्मान हुनु अघि रोका गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभेरी समारी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। खेल खबर। वेस्ट इण्डिजले श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि टोली घोषणा गरेको छ। टोलीले पर्सिदेखि घरेलु मैदानमा खेल्ने श्रृंखलाका लागि टोली घोषणा गरेको हो। वेस्ट इण्डिजले अनुभवी ब्याटर सिमरन हेटमायरलाई टोलीमा पुनः समावेश गरेको छ। हेटमायर पछिल्लो पटक गएको वर्ष इङ्ल्याण्डसँग एक दिवसीय खेलेका थिए। त्यस यता उनी पाकिस्तान बंगलादेश न्यूजील्याण्डसँगको श्रृंखलामा बाहिर रहेका थिए। त्यस्तै चोटका कारण लामो समय बाहिर रहेर तीव्र गतिका बलर अल्जारी जोसेफ पनि टोलीमा फर्किएका छन्। साथै गुडा केचन मोटे पनि टोलीमा पुनः समावेश भएका छन् भने केही खेलाड़ी बाहिरिएका छन्। वेस्ट इण्डिजले पछिल्ला 6 मध्ये 5 एकदिवसीय खेलमा पराजित भएको छ। एकदिवसीय श्रृंखलापछि यी दुई देशबीच T20 र टेस्ट श्रृंखला पनि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मुद्दा निगाजबाट प्रसारण भइरहेको 2:12 बजेको नेपाल खबर सक्नुअघि मुख्य खबर फेर्नु पर्दा। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुना र बाजुरा सीमा विवादबारे जाँच गर्न गृह पनि हुनामा सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने उदयपुरको खटारमा खानेपानीको समस्या रित्तो गाजमी बोकेर पानी माग्ने स्थानीय मेयरको घरमा अमेरिकासँग आफ्नो सम्मेलनमा अधिकार सुरक्षित निवेशमा कुनै सम्झौता नगर्ने इरानको अडान रुक्का गरिएको $12 अर्ब बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त र श्रीलंकासँग हुने एक देश श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेर्न हुनेछौं उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मुद्दनिवाज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीर स्वस्थ राख्ने प्रशस्त पानी पिउने गरौं नमस्कार
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा छोर बौद्ध सुनुखुदी
3: बाबा तिमी आज स्कुल जाने मन छैन आज जाने है
4: होइन
3: यतिकै जाने मन लागेन
4: यतिकै पनि हुन्छ
3: मैले साइन्सको कम चाहिँ गर्न सकिनँ सरले कुट्नुहुन्छ
4: कुरा त्यस्तो थियो गएन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
5: नमस्ते कति टाइमले पाल्नु भयो
4: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
6: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिमको छिम किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809904994 र 9839868।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी चिन्ने भयो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, लौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, ती नासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बाको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417718, 9843349696 र 9861313472। आमजी औषधालय, सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

भन्ने त सबै बिर्सिसक्यो आजकल। आफ्नो त यति कार्पेटिङ हो, विगत तीन दशकदेखिको सुन्दर साथ। यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह।

0: कुरा आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ त्यसो भए फेरि पढौ है आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

I'm not going to be able to do that.

0: रत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि 537 कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन केरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 037-590-222 98-528-80-222 साथै 98-010-20-895 मा मिस कल गर्नुहोस् नगदै तपाईलाई फोन आउनेछ
3: जी नमस्कार
4: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
3: खै के भन्नु होला अध्यक्षजी पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
4: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीलाई मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
3: तुल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
4: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: देहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुन भूतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
2: मलाई मुख्य घाँटीको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वास नै समस्या देखियो धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँच

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: Soundcheck. Studio FM. Studio time.
2: It's 1 p.m. Dusko ek baje.
0: Time check ko saath na. New Star Digital Color Lab tatha Dwaramay Offset Press. Solu Dutu Nagar Palika 5 Solu Kumbu.
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएम अब तपाईले सुन्न सक्नुहुन्छ

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीको कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि मलाई तुल्य भयो।
4: म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य श्वासमै समस्या देखियो।
5: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पुरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।

Just to try.

0: बहनजी तिमी त विदेशमा नै लागेर हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
1: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेच बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रह र बुझेर मात्र विदेश जाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेको समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै युआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गार्मा जोरबौद सुलुखुम्बु

0: बाबा मैं आज स्कूल जाने मन छैन हम जाने नहीं आई
1: नहीं
0: इतने जाने मन लगे
1: ये
0: मैं साइंस को कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
1: कुरा त्यस्तो हो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते मैडम म रीना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रीनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
5: ए के भो दौडिदिई त आइस त
4: है हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
5: भन् को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एसेम्ब्ली तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलुदूत कुंडी नगरपालिका पास सलेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ बिपिया कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिटी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेत्री ताल्चा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203099 0385203069 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिति।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hit up, hit up.

0: सुनियो सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा फाटन क्षेत्र में घासपात काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुन बेसी उपभोक्ता समिति
1: हिंसाबाट बचाउ र बचाऊ। यौनकन्या हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्या हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति आफन्तको साथीलाई परिचित नदिँदा जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पर्क हुने गराउ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याथ 1/17 असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म।
0: पढ़ाई हुने समूह अनुरूप
1: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह,
0: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
3: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
3: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
3: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
3: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेसन कहाँ हो अंकल
3: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
3: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज
4: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायकका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वा त महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या 1 वाको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने काशीर इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता मूल्य गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सक्नेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक दिनेश सिंह तामाङ 98-42-96-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सूर्य तुकुन्द नगरपालिका 7 सुनखुम्बु

0: ठट्टैमा यो बैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन
2: एक अन्छा गीत गाउँदै कता हिँड्ने
1: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
1: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
2: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चाहिँ जापानिज भाषा पढ्ने अनि जापान जाने
1: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
1: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुनुहुन्छ
2: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
1: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है

0: विज्ञप्तीमा सभापति लामिछाङले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मसौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण संरक्षण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोर र अव्यवहारिक प्रक्रियाका कारण विकास योजना वर्षौंदेखि रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छिट्टै परीक्षण गर्न नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय तीन महिनाभित्र दिनुपर्ने बाध्यता व्यवस्था गरिनेछ। पूर्व सचिव किशन कुमार शर्माले यो कानून कुनै एक परियोजनाका लागि नभई समग्र कानूनी संरचनाका अवरोध हटाउने लीगल फ्रेमवर्क सनसेट लको रूपमा आउनुपर्ने बताउनुभयो। पहिलो त्रैमासिकभित्र यो विषय टुंगिए बाँकी तीन त्रैमासिकमा पूँजीगत खर्च र आयोजना कार्यान्वयनलाई तीव्र गति दिन सकिने उहाँको भनाइ छ। टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। बिहान छ बजीतिर तुलसीपुरको गुल्म चौक पार गरेर केही उत्तरतर्फ विपरीत दिशामा रहेका टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लम्ही नगरपालिका वडा नम्बर पाँचका 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षका छोरा निमराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुषा नेपालीको उपचार भइरहेको छ। गुरूद्वाराको परशुराम नगरपालिका नम्बर 5 गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश कुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव भेटिएको छ। 56 वर्षका थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कल्पठी क्षेत्रमा र सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत जवान कुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरूण बहादुर सिंहले जानकारी दिनुभयो। मान भाइ जानका पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: फोन 0754-93-33-4-93-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मानव सेवा आश्रम रानी छोइङ दोर्जा फाउण्डेशनले संयुक्त रूपमा शुरू गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत अहिलेसम्म 159 जना सड़क मानवको उद्धार भएको छ।

कुनै खाता दर्ता गर्न नदिने र त्यस्ता खाताको पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूको हुनेछ। यो नियम फेसबुक इन्स्टाग्राम टिकटक युट्युब लगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीहरूलाई एक करोड मनुष्यन रिङ्गसम्म परिवारमा हुन सक्ने व्यवस्था छ। मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलाउने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाव तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोग

0: प्रचार में ध्यान पुर्याउ
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताहरूलाई शिक्षा गर्छ
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
1: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
2: को हो को हो भाइ
3: मो दिदी सन्तनी ढोका खोल्नुहोस् न
2: के भयो यति राति किन रुदियो कि
3: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
2: न भन के भयो
3: आज घरमा कोही भएको मौका छोडेर तितली भएको माइला दाइले भागेर आलु दिदी
2: माइला दाइले म तपाईँलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ तरी पठाइदिनुहुन्छ कि न अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपराउन सफलतासँग भेट्न जाँदा
4: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने सहेको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
5: हो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
5: के रे नाम त भर्खर 17 कि लाग्यो होइन
4: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भएर छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गरौँ
5: राइट काकी हजुरहरू त्यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश दिन साथी घुमाएछ नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्षभन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं उनी कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: हिमालमा घामो पर्दा मिठो बोली बोल्छ हिमालमा घामो पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एकम आयो आफ्नै भाका आफ्नै बोली सोलु एकम आयो
0: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल ओक साथ सोलु दुधकुण्डे नगरपालिका 0.7

0: नमस्कार अनि लोक संगीतको अभिवादन र सम्पूर्ण हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रममा आफ्नै पाठा आफ्नै बाचा लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोरेफएम 101.2 मेगाहर्जमा कार्यक्रममा आफ्नै पाठा आफ्नै बाचा सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समय लिएर तपाईँको रेडियो सेटमा गुन्जन थालिसकेका छौं र आज चाहिँ हामी विशेष गरी सोमबारे बसाईमा छौं र सोमबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाए चाहिँ आफूलाई मन परेको एकदमै मिठो लोक बाचा रोजेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीले पनि सम्झन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रममा आफ्नै पाठा आफ्नै बाचाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइसकेको छ र आउन सक्नुहुनेछ 97649 को लाइन हिँदै कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हामीले टेलिफोन लाइन खुल्ला गरिसकेका छौं र एकदमै निर्भिता भएर कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र आफूलाई मन परेको मिठो लोक बाचा रोजेर चाहिँ आफ्ना नजिकका साथी सङ्गीलाई पनि सम्झन सक्नुहुनेछ र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौं हामी र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी लिने नै छौं र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको बजाईमा प्रणा सुफले एकदमै मिठा लोक बाचाहरू राख्नेछौ र मनोरञ्जन पनि दिनेछौ र कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा म उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो नमस्ते। नमस्कार, गुड आफ्टरनुन, को बोल्दै हुनुहुन्छ? खोटाङबाट मदन श्रेष्ठ बोल्दै हुनुहुन्छ। अनि के गर्दै हुनुहुन्छ त मदन जी यो समयमा?
1: बसिरहेको
0: घाँस काट्दै हुनुहुन्छ नि मदनजी?
1: खेततिर छिर घाँस भन्नुपर्छ है दिदी।
0: अनि खाजा लिने भयो कि बाँकी छ त मदनजीको?
1: मेरो बाँकी छ, तिमीहरूको भयो कि बाँकी छ?
0: हाम्रो नि बाँकी नै छ भन्नुपर्छ है मदनजी। अनि आराम कसैले हुनुहुन्छ नि आज भोलिको समयमा? हामी पनि सबैजना एकदमै धेरै आराम कुशलै छौ भन्नुपर्छ है मदनजी। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन लोक बाका रोक्न चाहनुहुन्छ त मदनजीले?
1: हजुर हुन्छ, अमर हुन्छ, नयाँ भागेन छ भने चर्दैन भन्ने राख्छौँ न।
0: फेरि एकचोटि भन्नुहोस् न है, कुन लोक बाका भन्नुभयो? पक्कै पनि यो गीत तपाईँको लागि राख्ने छ, आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है।
1: हुन्छ, फसलीहरूको लागि यति मिठो भएछ कार्यक्रम चलाउनुहुन्छ तपाईँको लागि
0: ओके बाबा। साथी हुनुहुन्थ्यो खुडानको साथी मदन श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो बाका रोज्यो भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता गर्न आफूलाई मन परेको एकदमै मिठो लोक बाका रोज्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र एकदमै निर्धक्क भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही खाजा बनाउँदै हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ होला, यदि गाउँ घरमा हुनुहुन्छ भने मेला पात्र हुनुहुन्छ होला, गोठालोमा हुनुहुन्छ होला, र यदि सहरतिर हुनुहुन्छ भने व्यवसायतिर हुनुहुन्छ होला, पसलमा बसेर एकदमै हामीलाई सुन्दै पनि हुनुहुन्छ होला, र विदेशमा रहनु भएको छ भने आफ्नो काम आफ्नो कर्तव्यलाई पनि निरन्तरता दिँदैछ हामीलाई सुन्दै हुनुहुन्छ होला, माया गर्दै हुनुहुन्छ होला, र जस्तो सुकै अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र हामीले राखेका एकदमै भन्छुले लोक बाचा सुन्दै पनि एकदमै मनोरञ्जन लिने होला भन्न चाहन्छु र अब पनि हामी ढिला नगरिकन एकदमै मिठो अनि एकदमै मनछुले लोक बाचा तर्फ नै जानेछौ। अमर माया मर्दैन भन्ने एकदमै मिठो लोक बाचा रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ एकदमै मिठो स्वरका पनि एकदमै मौलिक स्वर मौलिक सृजना भएका एकदमै मिठो लोक बाका अमर माया मर्दैन भन्ने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बन्नु भएको छ रामजी खान्डा टिका पुङका आवाजमा सजिएको एकदमै मिठो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला नै छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि

0: हार दे उन अंतराया 2083 साल हिट 11 पार गते सुनि दुखुमा नगरपालिका 10 तिमा निर्माण गरेको ओल्डन सुरिङ गुम्बा तथा सेवा केन्द्र प्रतिरोधित धर्मक गुरुपुरको तिमा थर्सिङ नीतिसी जोडा छ राप्ने प्राण प्रतिष्ठा जिंसा पूजा मानेको अवस्थी कुराण हुने भएको हुँदा आमा पुपा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भए अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ कार्यक्रम वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान जुसा पूजा मानेको अभिषेक वाङ हुने भएको छ
0: अध्यक्ष रेमी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्डा नगरपालिका 10 सुनु खुम्बु

0: right to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै बाख्रा आफ्नै ढाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलुदुत कुञ्जे नगरपालिका छ 0.7

0: कार्यक्रममा आफ्नो पाखा आफ्नै बाबाको यो भनी पहिला नै छोटो विश्राम रहेको थियो। पहिलो छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरेरा भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा गुन्जना थारिसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनाएम 101.2 मेगाहर्जमा कार्यक्रममा आफ्नै पाखा आफ्नै बाबा सुनिरहनु भएको छ र धेरैजना साथीहरूले चाहिँ रेडियो मार्फत नभएर हाम्रो फेसबुक पेज सुनाया फ्रेन्ड फेसबुक पेज त्यसै गरी हाम्रो पात्र नेपाली पात्र www.sunayafm.com पनि हामीलाई सुन्न सक्नुहुनेछ र आज भोलिको समय सबैको घरमा चाहिँ रेडियो हुन्छ नै भन्ने हुँदैन। त्यसकारण तपाईँहरूले रेडियो तपाईँहरू सुन्न नभएको अवस्थामा चाहिँ हामीले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
1: हेलो जी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: म सिन्धुलीबाट भावना सुनवार।
0: सिन्धुलीबाट भावना सुनवार बोल्दै हुनुहुन्छ
1: हजुर जी।
0: पहिलो चोटि कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ सृजनाजी भावनाजी।
1: धेरै लङ टाइम पछि हो भनौँ न।
0: अनि हामीलाई के मार्फत सुन्दै हुनुहुन्छ नि भावनाजी?
1: मैले रेडियो मार्फत नै सुनिरहेको छु भन्नुभयो है दी।
0: अनि आराम कुशल हुनुहुन्छ नि भावनाजी?
1: मलाई एकदमै ठिकै छ, तपाईँलाई के कस्तो छ?
0: मलाई पनि एकदमै ठिकै छ भन्नुपर्छ है भावनाजी। अनि खाजा लिनु भयो कि बाँकी छ त भावनाजीले?
1: मेरो खाजा भइसक्यो नि तपाईँको?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है भावनाजी। तपाईँसँग मिलेर लिनुपर्छ जस्तो छ है खाजा चाहिँ।
1: हुन्छ
0: हस्ते ठिक छ भावनाजी। कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अन्त कुन लोक भाका रोज्न चाहनुहुन्छ त भावनाजीले? पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ। आफ्नो नजिकै मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: तपाईँको लागि सुनेछु मल्ली स्टार्टिङको लागि अब भन्ने भएको सुनेर फुल इन्जोय लिनुहोला भन्ने चाहन्छु। खुट्टाङ दिदी हुनुहुन्छ मेरो वर्षा मिर सबै सबैको लागि मेरो भतिजा धेरै माया धेरै सम्झना भन्न चाहन्छु। प्यारो साथी सम्झना धेरै माया छ धेरै सम्झना साथी कलेज सेमेस नगरे पनि हटाउनु पर्छ नै मिस गरिरहेको छु भन्न चाहन्छु। साथीहरू चाहिँ एकदमै धेरै हुनुहुन्छ अघि आउने पछाडि सम्पूर्ण साथीलाई मुठो गरेको माया शाखा गरेको सम्झना छ साथीहरू कलेज सेमेस नगरे पनि हटेको पछि नै मिस गरिरहेको छु भन्ने हजुरको डिटेल दिदी नमस्ते बाई।
0: साथी हुनुहुन्थ्यो सिन्धुलीबाट भावनाजी हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो कुराकानीका साथ एकदमै मन छुने लोक भएका हेर्दै भने साथी छुटिसक्नु भएको छ र अब पनि हामी ढिला नगरिकन भावनाजीको रोजाईतर्फ नै जानेछौ। उहाँको रोजाईमा पर सफल एकदमै मन छुने लोक भाषा रहेको छ। ज्यालैमा आइन भने एकदमै मिठो अनि एकदमै मन छुने लोक भाषा रहेको छ र जसमा चाहिँ एकदमै मिठा स्वरका बानी एकदमै लोका फिरे प्रिय गायकहरूको आवाजमा सजिएको छ र जसमा चाहिँ भगवान भण्डारी र लक्ष्मी खड्काको आवाजमा सजिएको एकदमै मिठो अनि एकदमै मान्छेले लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं।

0: फेरि पनि स्वागत गर्दछु भर्खर मात्रमा चाहिँ हामीले एकदमै मान्छेहरूले बाका सुनिसकेका छौँ जलैमा आइन भने एकदमै माया प्रेमले सजिएको एकदमै मान्छेहरूले बाका सुनेर मनोरञ्जन लिइसकेका छौँ र तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो होला सँगसँगै गाउनु भयो होला सँगसँगै नाच्नु भयो होला र पक्कै पनि यो समयमा धेरैजना साथीहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला जस्तोसुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रममा चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र अर्को साथी टेलिफोन लाइनमा जोडिसक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु को हुनुहुन्छ कहाँबाट हेलो
1: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
1: म ओखल ढुङ्गा जन्तर खानबाट निमबहादुर मगर बोल्दैछु दिदी
0: ओखल ढुङ्गा जन्तर खानबाट को भन्नुभयो
1: निमबहादुर मगर
0: निमबहादुर मगर भन्नुभयो
1: हजुर निमबहादुर मगर
0: निमबहादुर मगर भन्नुभयो है
1: हजुर हजुर हजुर
0: निमबहादुरजी के गर्दै हुनुहुन्छ यो समयमा
1: रेडियो सुन्दै फोन ड्राई गर्दै बसिरहेको छु दिदी
0: नानी आराम कुशल हुनुहुन्छ नि निमबहादुरजी
1: हजुर दिदी एकदम आराम कुशलै छु भन्नुपर्छ
0: नानी खाजा लिनु भयो कि बाँकी छ त निमबहादुरजीको
1: दिदी मैले खाजा खाएको छुइनँ हजुरले खानुभयो कि भएको छैन
0: मेरो पनि बाँकी नै छ है निमबहादुरजी ल ठिक छ कार्यक्रममा सहभागी त बनाउनु भएको छ कुन लोक बाका रोज्न चाहनुहुन्छ त निमबहादुरजीले
1: धनकुटे बिस्कुटको शैली भन्ने
0: राख्नु पक्क पनि यो लोक बाका तपाईँको लागि राख्नेछ आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है
1: हुन्छ दिदी फर्स्टमा त दिदी हजुरको लागि हाम्रो सोलिएसन होल्डिङलाई र मेरो नामबाट आवाजबाट परिचित साथीहरू सम्पूर्णलाई
0: ओके भाइ साथी हुनुहुन्थ्यो ओखलढुङ्गाको जन्तर खानबाट निमबहादुरजी हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो अनि एकदमै मनसुनिलो बाका बोल्थ्यो भने साथी छुटिसक्नु भएको छ र यदि तपाईँहरू पनि यसै गरी कार्यक्रममा सहभागिता गर्न चाहिँ आफूलाई मनतर्क एकदमै मिठो लोक बाका अनि मनसुनी लोक बाका चाहिँ रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीले पनि सम्झन सक्नुहुनेछ भने चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र तपाईँहरू निर्भक्क भएर कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ अब भने हामी फेरि पनि ढिला नगरीकन निमबहादुरजीको रोजाईतर्फ नै जानेछौ उहाँको रोजाईमा पढ्न सफल एकदमै अनि मान्छेले लोक बाका रहेको छ दमकुटे बिस्कुट कोसेली भन्ने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ एकदमै लोकप्रिय गायक एकदमै मार्मिक शब्दहरू प्रयोग गरेर अनि मार्मिक शब्दहरू प्रयोग गरिएको त्यसै गरी लोभलाग्दो स्वर भएको गायकहरूको एकदमै आवाज रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ राजेश पाल गैर मिरिमा रहेको आवाजमा सजिएको एकदमै मिठो अनि एकदमै मनसुनी लोभ बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोभ बाका पश्चात चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो होइन। राष्ट्र सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: हेलो दाइ नमस्कार।
4: नमस्कार भाइ, कता छौ?
3: म त गाउँमै छु।
4: वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आइभना सुनि वर्ल्ड कलेज साबुन सुसीवादी। सम्पर्क नम्बर 9803623282, 9803623387।

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे, तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै बाटा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको युवाले दोस्रोनी अन्तिम विश्राम रहेको थियो। दोस्रोनी अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो शेरमा उपस्थित भइ नै सकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रममा आफ्नै पाखा आफ्नै बाटा सुनिरहनु भएको छ र कोही साथी टेलिफोन लाइनमा हुनुहुन्थ्यो उहाँ डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रेस गर्नुहोला 97 64 49 50 लाइन हुँदै कार्यक्रममा फटाफट आउनुहोला र कोही साथी फेरि पनि कार्यक्रममा सहभागिता गराउन सक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु। के हुनुहुन्छ कहाँबाट? हेलो
1: हजुर नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: म सुदूरपश्चिमदेखि प्रेमनगर भन्ने मान्छे बोल्दैछ है।
0: सुदूरपश्चिमबाट को भन्नुभयो?
1: प्रेमनगर
0: प्रेमनगर ब्रेमनगर भन्नुभयो?
1: हजुर हजुर
0: के गर्नु हुन्छ त ब्रेमजी यो समयमा?
1: यति बेला के हुँदैन हजुर बसी बसाएर भन्नुभयो।
0: अनि सुदूरपश्चिमबाट चाहिँ हामीलाई के मार्फत सुन्दै हुनुहुन्छ त ब्रेमजी?
1: मैले सुनेको त छैन हजुर, यसो हाम्रो ग्रुपबाट चाहिँ साथीहरूले चाहिँ भन्नुभएको थियो कार्यक्रम सुरु भएको छ फोन गर्दैन अहिले जानन भन्ने कुरा गर्नुभयो नगएको ठ्याक्कै लाग्यो तपाईँसित बोल्न पाएँ भेटघाट भयो रमाइलो खुसी लागेको छ।
0: मलाई पनि एकदमै खुसी लागेको छ ब्रेमजी अनि पहिलोचोटि कार्यक्रममा सहभागिता गराउनु भयो यति धेरै खुसी छु म पनि ब्रेमजी अनि हामीलाई चाहिँ किन नसुन्नु भएको नि तपाईँले?
1: ए यस्तो भयो म्याम अब रेडियो तपाईँको रेडियोमा नबस्ने अनलाइन चलाउनुलाई चाहिँ मेरो आँखाले काम नगर्ने त्यही हुनाले यसो साथी यसो बसेको बोला चाहिँ यसो सुन्यो गइदिनु त आज हाम्रो एफएममा चाहिँ म्यामसँग बोलिदिनु भनेर चाहिँ
0: ठिक छ ब्रेमजी आगामी दिनमा पनि एकदमै कार्यक्रममा सहभागिता गराउँदै गर्नुहोला हामीलाई एकदमै माया गर्नुहोला है। ठिक छ ब्रेमजी कार्यक्रममा सहभागिता गराउनु भएको छ आज कुन लोक भाका रोज्न चाहनुहुन्छ त ब्रेमजीले?
1: लोक भाका रोज्ने कार्यक्रम उहाँको छैन
0: हजुर
1: आजको लोक भाका मैले रोज्न चाहे अनि के भन्छ उडी जाने
0: भेट उडी जाने के भन्नुभयो
1: उडी जाने भेट
0: तपाईँले यसको चाहिँ पुरा
1: नमरे बाटे त पहिले
0: पक्कै पनि यो लोक बाटा तपाईँको लागि राख्ने छ आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है एकजनाले मात्र सम्झन सक्नुहुनेछ है।
1: ल हुन्छ म नाम चाहिँ पार्दैन मेरो ग्रुपमा भएका सम्पूर्ण साथीलाई भन्न चाहे तपाईँलाई भन्न चाहे ल धन्यवाद।
0: ओके बाबाई साथी हुनुहुन्थ्यो सुदूरपश्चिमबाट ब्रेमजी हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठा कुराकानी गर्दै भने साथी छुटी सर्नु भएको छ र उहाँले एकदमै मिठो अनि एकदमै मनसुने लोक बाका पनि रोजिराल भने साथी छुटी सर्नु भएको छ र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा लिनु पर्ने हुन्छ। कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र एकैजनासम्म हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनु भयो र कार्यक्रममा सहभागिता जनाउन प्रयास गर्नुभयो तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो भण्डको कोठाको आवाजले तपाईँको रेडियो सेवा मलाई शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रविन श्रेष्ठजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा एकदमै मन छुने लोक बाचा रहेको छ ब्रेमजीको रोगमा पर्न पनि सक्छ र नपर्न पनि सक्छ यदि नपरेको खण्डमा चाहिँ एकदमै क्षमा पनि प्रार्थी छु र तर पनि एकदमै मिठो अनि एकदमै मन छुने लोक बाचा रहेको छ बेटाउला अवश्य भन्ने एकदमै मिठो लोक बाका र जसमा चाहिँ एकदमै लोकप्रिय गायक धेरै दर्शक र त्यसै गरी श्रोताको मनमुटुमा बस्न सफल विष्णु माझिरा त्यसै गरी कमल खानाको आवाजमा सजिएको एकदमै मिठो लोक बाका छाड्दैछु। आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी सोमबार बसाईबाट म कार्यक्रम प्रस्तुता शेर्की मल्ल शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको दुखीमा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेदीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: उपायको दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुत्कुम नगरपालिका नम्बर 5 कमेरी सोलुखुम्बु।
1: सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न गाई बस्तु चढाउन तथा आवत जावत गर्ने बालबालिका तथा चौपायालाई समेत सुरक्षित राखियो। सुरुङ जुनबेसी उपभोक्ता समिति सुरु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसार भरेकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सुनुहाल चलिएर आइपुगे म सरस्वती पुरी विपक्षी दलहरूले भारतसँग सीमा सम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै संसद आएर माफी माग्न माग गरेका छन्। सोमबार प्रमुख प्रतिपक्षीय दल नेपाली कंग्रेस संसदीय दलमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री संसद नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनिदिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै माफी माग्न प्रधानमन्त्री शाहलाई सचेत गराउने निर्णय गरेको हो। प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले संसद आएर माफी माग्न माग गरिएको प्रमुख प्रतिपक्षीय दल नेपाली कंग्रेसका सचेतक निष्कव राईले बताउनुभयो। वहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भएको छ। सचेतक राईले भने हिजो प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनुभयो त्यहाँ नेपालले भारतको भूमि अतिक्रमण नै गरेको भनेर जुन खालको अभिव्यक्ति त्यो अत्यन्त गैर जिम्मेवारी अभिव्यक्ति छ। यो राष्ट्रघाती खालको अभिव्यक्ति छ, मिचेको होइन भने वहाँले संसद आएर त्यही गरिमामय रोस्टमबाट माफी माग्नु पर्दछ भन्ने हाम्रो आजको अडान छ, वहाँले भन्नुभयो। त्यसै गरी विपक्षी दलहरूले सभामुख देवप्रसाद अरियालले संसदको नियमावली विपक्षी दलहरूलाई पिलेर पास गराएको भन्दै आपत्ति समय जनाएको छ। विपक्षी दलहरूलाई पिलेर संसदको नियमावली पास गराउने सभामुख अरियालको भूमिका दुःखद भएको निष्कर्ष पनि बैठकले निकालेको एमाले संसदीय दलकी उपनेता पदमा अरियालले बताउनु भएको छ। वहाँले राष्ट्रियता जस्तो संवेदनशील विषयमा हामी सबैको चासोको विषय हो, तर जुन ढंगले संसद थेलेर पेलेर अगाडि बढ़ाउने परिस्थिति बन्यो त्यो राम्रो होइन। इतिहास हेर्नुभयो भने नेपालको इतिहासमा संसद परिचालन गर्ने नियमावली हामी सबैको साझा हुने सरकार कसैको हुन सक्छ, तर त्यो संसद भएको सबै सदस्यहरूको अपनत्व हुने गरी नियमावली पास गर्नु पर्दा थियो। हाम्रो कुरा त्यो थियो, तर सम्माननीय सभामुख महोदयले किन हो त्यो विषयमा एक पटक हामीसँग छलफल गरेर कुरा गरेर वातावरण बनाउन भन्नेतिर लाग्नु भएन, उहाँले भन्नुभएको छ। राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले हिजो प्रतिनिधि सभाको बैठकमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्तिको चर्को आलोचना गर्दै आपत्ति जनाएका छन्। आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहको नेपालमा पनि भारतको सीमा मिचेको भनिदिएको अभिव्यक्ति देशको सार्वभौमिकता विपरीत रहेको भन्दै आपत्ति जनाएको हो। नेपाली कंग्रेसका सांसद रंजित कर्मले नेपालले भारतको भूमि अतिक्रमण गरेको प्रमाण प्रधानमन्त्रीले 24 घण्टाभित्र सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो। वहाँले भारतको कुन कुन क्षेत्रमा नेपाली पक्षबाट भूमि अतिक्रमण भएको हो भन्ने तथ्य सार्वजनिक गर्ने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद राजेन्द्र लक्ष्मी देवीले प्रधानमन्त्री शाहले संसदको रोस्टमबाट भारतको उकालत गरेको भन्दै आपत्ति जनाउनुभयो। नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शाहले सीमा सम्बन्धी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिले स्वाभिमानी नेपाली नागरिकको सुन्ने उडिएको टिप्पणी गर्नुभएको छ। सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन संसदलाईको मस्यौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जंग थापाका अनुसार वन ऐन वातावरण संरक्षण ऐन र जुगका प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोरो र अव्यवहारिक प्रक्रियाका कारण विकास आयोजना वर्षौंसम्म रोकिने अवस्था अन्त्य गर्न यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत बाटो र प्रभाव मूल्याङ्कनमा निर्माणसा लागेको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्न नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। मलेसिया सरकारले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानून व्यवस्था अनुसार 16 वर्ष मुनिका बाल बालिकाले सामाजिक सञ्जालमा अभिव्यक्ति खाता खोल्न वा सञ्चालन गर्न नपाउने समाचार संस्था एपीले जानकारी दिएको छ। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। अन्तिममा खेल समाचार। सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन् फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लागि बिगार विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याउने बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै सरकार विवादको विषय बनेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा सोलुवा फ्याम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्याम सुन्दै गर्नुहोला। नमस्कार।
1: हिस्सा हिस्सा सदैबारी रोजे।

0: यौनहिंसाबाट बचन र बचाउ यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्न गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सबै विशेषज्ञ आजकल आफ्नो युनियन कार्पेटको विगत दशकदेखिको सुन्दरता यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुनु नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो
2: के भयो के को हल्ला सल्ला हो यो
3: के हो लो डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
7: सोली दुधकुण्ड नगरपालिका उदानगर पाँच समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
6: तपाईँको दिनेश राई सम्पर्क नम्बर 9558873 5 र 9816034 2
7: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु बुटकुण्ड नगरपालिका नानबल 5 समेरी सोलुखुम्बु
8: मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ पिनासले झन्झन बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हिरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा आमजी औषधालयतिर हेरेको नि हो त आउँछ दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल, टन्सिल, निरौला पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आम्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आम्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417718, 9843449096 र 9861314472। आम्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही

0: Nasional Sertar di Jepangku.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटर सकल तथा स्कुटर अब उखरिज हुन्डाको मिलन क्षेत्रमा
3: हुन्डाका विशेषताहरू
4: जापानिज ऊर्जा प्रविधिबाट उत्पादित
3: उत्कृष्ट माइलेज
4: राम्रो रिसेल मूल्य
3: टिकाउ र भरपर्दो
4: अफरोडका लागि पनि उपयुक्त
3: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
4: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
3: हाम्रा सेवाहरू
4: ओखलढुङ्गा र खोटाङको डिक्टल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
3: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
4: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
3: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
4: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भिजन
3: सम्पर्क नम्बर 037590222 9852288022 र 9842280300
1: कहाँ पुग्यो कहाँ पुग्यो जनप्रतिनिधिको मजा विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेचासुलन गाउँपालिका सुलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचासुलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz www सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदलीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो भएमा सुनी अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
5: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चा

0: के दोष र पक्रिनु भएको छ र
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईहरुलाई के दोष छ भनेर हुन्छ
2: हामी त जन्तीको कता हुनु छ र
1: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
0: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
1: तिनका बाबुआमा पक्राउ परिसक्यो ती त अब तीन महिना जेल बस्छन्
2: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
1: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई एक महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं
4: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पतल गएर बिजुलीको बल्ब लिएर आइज
7: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
6: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु जोत कुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
7: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
6: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिफ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
6: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9833668418
7: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास कलेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: यदि पहिलो महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर चाहिँ बाँचेर पनि नमरे तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड। अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: नौमा शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन

0: अनि नानी विषादी प्रयोग नगरे अन्न बारी नै हुँदैन, किरा लाग्छ हाम्रो त परियो नि।
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेता साथै बसिसके आजकल आफ्नो त यति कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबुझ्नु होला यति कार्पेट कार्पेटको शिर्षा
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला भयो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: सबमा पास होइन खट खट खट गरेर बिग्री हाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ किन्नर छैन भन्दा बजारमा
1: चिन्ता किन गर्नुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने किन्नर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपी गर्न, ल्यान्ड बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धि चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0337-92-222 98-528-80-222 साथै 98-010-20-895 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
3: नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
3: खै के भन्नु होला अध्यक्षज्यू, पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गराउने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकारभित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
3: त्यो छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा नियमित होइन उजुरीकरण, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
5: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
6: हो र के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।

0: 보내면서
1: 이후로 아성이를 부담하기로 약속했니?
0: 산사르기 서베문다 라무리 내일 프리엠 마일로 가족과 전문인 내일 가사를 보내라 라 아까 본다 가라도
1: 됐어요 무슨 남자 아프더니 라 아까 본다 가라
0: 라 아버 아까 가라도
1: 와우 그스토란 명치 아니 뭔가 스트라바니 ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी बाङ्गारी तिलहरी लगायतका गरगहना मेटको भाइमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु भूतकुण्ड नगरपालिका कुरा नम्बर 5 समेरी सोनु
2: बन्जु तिमी त विदेश जान लागे रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर र अन्नाहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ
4: नेपाल सरकार विज्ञापन
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क नमुना श्रेष्ठ 9862-93-06 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका सात गारमा जोर बौद्ध सुनु

0: بابا من از اسکوزنی منزلو هنو زنی نمیایی؟
1: نو چی بری؟ چی بری؟ چون چی بری؟
0: مای نو اتگه زنی من لگنو
1: اتگه بری اونچا؟
0: مایل ساینس کو کانچه دارن سالگینو سالی اون اونچا
1: کورا تستو پرو؟ نایرو مو پری؟ تیم سنگی جانچو नमस्ते म्याडम म रीना बोल्छु
2: नमस्ते कति टाइमले पाउनु भयो
1: आज रीनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दैथि
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई पिट्न पर्साउन कहाँ चाहिन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: अत्तरिका बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौको ठेक्का फुकिन हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
5: थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एसेम्बली तयार पारेको सामाजिक सन्देश

0: Colonia, the Castle of my outfit painting face, Sulu, the Kundina Palika Pass, Solidi, Sulu, Bigger Pikini, Raha Kurko, Buswas, Hippi Aiku, New Star Colonia, the Castle of my outfit painting face, Top Suvaharuka Sasma, Sabai Sunga. हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुपी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ सिटी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेक्चुनी पाल्छा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0835203089 0835203060 मोबाइल नम्बर 9860321426 र 9841909450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ पेज सल्लेरी सुनो
1: हाम्रो के दोस्तो पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौँ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनुहोस् सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सम्झनाले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन

0: वरिष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको सेहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: यौन हिंसाबाट बचाउ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो, बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ, बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: जल रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश तिवारीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट। नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन। दैलेखमा जीप दुर्घटना हुँदा तीनजनाको ज्यान गयो, पाँचजना गम्भीर घाइते। डाङ्गी पर्ने मोटरसाइकललाई ठक्कर दिँदा बाबुसराको ज्यान गयो। सही नीति असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढ़ाउनु भन्दा गुणस्तर सुधारतर्फ ध्यान दिन विज्ञको सुझाव।
1: युद्ध शुरू भएता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई। भारतमा जी इन्टरटेनमेन्टले विश्वकप र फुटबल प्रसारण गर्ने।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 47 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकना जेलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ जियो अन्तर्गतका एमडीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
0: मेरो कपडा प्याकिङ गरिदिन्छ। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: फोन 0794-93-3533-94-555। मेरुडी मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री वीरेन्द्र शाहले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको बताएपछि विपक्षी दलहरूले कड़ा विरोध गरेका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनु पर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका हुन्। आज बैठक शुरू हुनु अघि बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाउँदै त्यसलाई नसच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निष्कर्ष निकाल्यो। बैठक गरेर प्रतिनिधि सभा बैठकमा गएका विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी मागेर भनाई फिर्ता लिनुपर्ने वा कहाँ मिसिएको हो स्पष्ट पार्नुपर्ने माग गर्दै बैठकमा अवरोध गरेका छन्। हिजो बेलुका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। तर सीमा वारपारको जग्गा भोगाधिकार र सीमा अतिक्रमण फरक कुरा भएका भन्ने दलहरूले विरोध गरेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध संसदमा अवरोधसँगै सड़कमा पनि प्रदर्शन भएको छ। विपक्षी दल नेकपा एमाले सड़कमा प्रदर्शन गरेको छ भने कांग्रेसको भातृ संस्था मेरी संघले पनि प्रदर्शन गरेको छ। विपक्षी दलहरूको मागबारे सत्तारूढ राष्ट्रपा र प्रधानमन्त्री बाले नरेन्द्र शाहको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन। प्रतिनिधि सभाको आजको बैठक शुरू भए लगत्तै सबै विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख डीपी अर्यालले आकस्मिक समयमा बोल्न समय दिनुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर राखेको धारणाले नेपालीहरूको शिर निहुरेको टिप्पणी गर्नुभयो। यस्तै निकट एमालेका सांसद अहिले बहादुर महरले प्रधानमन्त्रीले हचुवाको भरमा नेपालले अरूको भनी मिचेको धारणा राखेको भन्दै त्यसलाई सदनको अधिनियमबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माथि माग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिमा आत्मसमर्पणवादको पराकाष्ठ देखिएको भन्दै सत्ताधारी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा त्यस्तो अभिव्यक्ति दिनु संशयपूर्ण रहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका नेता आर्यन राईले त्यो अभिव्यक्तिका कारण गहिरो लज्जाबोध भएको भन्दै यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैं स्पष्ट जिम्मेवार र राष्ट्रिय हित अनुकूल हुनुपर्ने बताउनुभयो। सभामुखले सांसदहरूले राखेका विषयमा आफ्ना ध्यान आकर्षण भएको भन्दै बैठकको कार्यसूचीमा सहभागी अनुरोध गरे पनि विपक्षी सांसदहरूले त्यसलाई अस्वीकार गरेपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा पनि अवरोध कायम भएपछि बैठक भोलि दिउँसोसम्मका लागि स्थगित भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राजनीतिक दलहरूले राष्ट्रिय सभा बैठक पनि चल्न दिएनन्। एकपटक स्थगित गरेर त्यसपछि बसेको बैठकमा पनि राजनीतिक दलका सांसदहरूले अवरोध जारी राखेपछि अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारत बीचको सीमा विवादको सम्बन्धमा प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको हो। राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्। यसैबीच प्रतिनिधि सभाको बैठकमा हिजो भएको घटनाबारे छानबिन गर्न सभामुख डीपी अर्यालले समिति गठन गर्नुभएको छ। सदन अवरोध गर्दा म अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउने सभामुख अर्यालले समिति गठन गर्नुभएको हो। सचिव प्रकाश अधिकारी समय जगत्तोमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उहाँले सभालाई जानकारी दिनुभयो। बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अर्यालले समिति गठन गरेको बारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो 1 बजेका लागि स्थगित गरेको जानकारी गराउनु भएको हो।
5: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले सीमाबारे दिएको विवाद अभिव्यक्तिलाई लिएर माफी माग्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा रोस्टमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै थापाले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गर्नुभएको हो। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशको रूपन्देहीमा आज गरेको कार्यक्रममा सभापति थापाले सरकार चुकेका ठाउँमा सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षका रूपमा नेपाली कांग्रेसको रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले संसदमा बोलेको विषय घोर निन्दनीय र आपत्तिजनक रहेको सभापति थापाले बताउनुभयो। प्रधानमन्त्रीले धेरै नबुझी यो विषय बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक रहेको थापाको भनाइ छ।
0: भारतीय सशस्त्र सीमा बल एसएसबीले पश्चिम नवलपरासीको सुस्तामा नेपाल सरकारले निर्माण गर्दै आएको तटबन्धको काम रोकिदिएको छ। विवादास्पद क्षेत्रमा मात्र नभई भारतले आफ्नो दावी गरेको सीमाभन्दा 30 मिटर नेपालतर्फ भइरहेको निर्माण कार्य पनि एसएसबीले रोकेको सुस्ता बचाओ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको सिंचाई तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढ़ी नियन्त्रणका लागि झण्डै 12 करोड़ रूपियाँको लागतमा तटबन्ध बनाउँदै आएको थियो। अहिले झण्डै 1 किलोमिटर लामो तटबन्ध निर्माण भइरहेकामा थप 132 मिटरको ठेका लागिसकेको छ। एसएसबीले काम रोकिएपछि आयोजनाका इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृह मन्त्रालयलाई खबर गर्दै शस्त्र प्रहरी मार्फत एसएसबीसँग छलफल गराएको भए पनि समस्याको समाधान हुन सकेको छैन। यो विषय आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारत पुग्नुभएको छ। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख विजय चौधरीवालाले स्वागत गर्नुभयो। उहाँ भाजपाकै निमन्त्रणामा भारत जानुभएको हो। सभापति लामिछानेसँगै राष्ट्रपतिका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य हुनुभएको छ। राष्ट्रपतिका अनुसार लामिछानेले आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुनेछ। त्यस क्रममा नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रपतिले विज्ञप्ति मार्फत जानकारी गराएको छ। भारतीय सत्तारूढ़ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन मदिन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। भेटघाट छलफल तथा भ्रमणका लागि नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको राष्ट्रपतिले जनाएको छ।
0: सीधा कुरा प्रश्न विचार युवा उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणले यसपालिको बजेटले पार्ने प्रभाव बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा दण्डेजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमहर काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्ने विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बदरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576121314 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: अन्य खर्चले सामग्री घर ल्याएर त हेर्नु सामान पनि बन्द हुनेछ। मलाई त बेचकको पानी लागिसकेको छ। बेचकको प्रोसेस बेचकको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माथि माग्नुपर्ने विपक्षीहरूको माग, संघीय संसदमा दुवै बैठक स्थगित, संसदमा अवमर्यादा व्यवहार गर्ने, संसदमाथि छानबिन गर्न समिति गठन, विवादित अभिव्यक्तिहरूमाथि माग्न प्रधानमन्त्री शाहलाई कांग्रेस सभापति थापाको आग्रह, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारतमा लगाएका खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी खबर। दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमा ज्यान गएको छ। अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना यात्रु सहित कालीकोटको शुभकालिका 6 हाउडीतर्फ गइरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 7 कालगौंडाको भित्री सड़क खण्डमा दुर्घटना भएको हो। मृतक र सबै घाइते शुभकालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभकालिका 5 का 32 वर्षीय कलबहादुर रोकाया, शुभकालिका 4 सुनार वडाका 38 वर्षीय नेत्र सुनार र शुभकालिका 6 हाउडीकी 65 वर्ष पुल्ती सरा कामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 5 जना घाइतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सड़कबाट झण्डै 300 मिटर तल झरेको र दुर्घटनाबारे अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ।
0: यसैबीच दाउरा टिप्पणी मोर्चाका ठोकर दिँदा 2 जनाको ज्यान गएको छ। 1 जना गम्भीर घाइते भएका छन्। बिहान 6 बजेतिर प्रिन्सिपलको गुल्मा चौक पार गरेर केही उत्तरतर्फ पुगेपछि विपरीत दिशाबाट आइरहेको टिप्पर र मोटरसाइकल ठोकिएका वर्तमान नमाई नगरपालिका नम्बर पांच का 35 वर्षीय मनोज नेपाल वहां का 5 वर्ष का छोरा निराज को ज्यान गएको इलाका प्रहरीकाले तुलसीपुर का प्रमुख डीएसपी होम बहादुर प्रहरीले जानकारी दिनुभयो। मनोज की श्रीमती 34 वर्षीय अनुषा नेपाली को उपचार भइरहेको छ। मनोज बिराको बेला तुलसीपुर छ नभएको ससुराली गएका र आज छोरालाई विद्यालय पठाउनु पर्ने भएकोले बिहान हिँडेकामा केही बेरमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
5: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सही नीति असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा एक महिनाभित्रै महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँले आपदा तीनमा थप 30 देखि 35 वटा कानून संशोधन गर्ने सरकारको कार्ययोजना रहेको समेत स्पष्ट पार्नुभयो। अहिले बजारमा देखिएको शिथिलता र संकुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ।
0: यसैबीच नेपाल उद्योग परिषदले आर्थिक वर्ष 2083-84 बजेटले निजी स्तरको मनोबल वृद्धि गर्ने र सुस्थ रहेको अर्थतन्त्रलाई पुनः गति दिने ठहर गरेको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफलमा परिषदका अध्यक्ष वीरेन्द्र राज पाण्डेले 273 प्रकारका औद्योगिक कच्चा पदार्थहरूमा जनता घटाउने र 360 भन्दा बढ़ी वस्तुमा अन्तशुल्क खारेज गर्ने निर्णयलाई स्वागत योग्य कदम भन्नुभयो।
5: सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 निकाय खारेज, 6 निकाय गाभ्ने र 6 निकाय हस्तान्तरण तथा 18 निकाय पुनर्संरचना गर्ने लगायत घोषणा बजेटमा छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिशियल इन्टेलिजेन्स एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो भनेर साथी विकास थापा राईले अर्थविद डाक्टर रेशम थापासँग कुराकानी गर्नुभएको छ।
8: तल्लो वर्ग खास गरी आर्थिक हिसाबले तल्लो वर्ग 20% जति जनता अझै पनि गरिब छन्। आर्थिक क्रियाकलापमा सक्षम छैनन् अथवा एक प्रकारले भन्ने हुनेदेखि संरचनागत विभेदको कारणले असक्षम छन्। उनीहरूलाई असक्षम हाम्रो सरकारले अथवा संरचनाले बनाएको छ। उनीहरूको आवाज अथवा उनीहरूको रोजीरोजीको कुनै विकल्पको रूपमा चाहिँ यो बजेट देखिएन। अप्रत्यक्ष तरिकाले कुनै पनि देशको बजेट आइसकेपछि जीडीपीको 32% बराबरको आर्थिक क्रियाकलाप गरिसकेपछि अप्रत्यक्ष तरिकाले छुँदैन भन्ने होइन सबैलाई छुन्छ, तर कुनै तरिका प्रत्यक्ष तरिकाले मध्यम वर्ग भनिए पनि उच्च वर्गलाई प्रत्यक्षले सेवा प्रदान गर्ने र निम्न वर्ग अप्रत्यक्ष तरिकाले मात्रै छुने हुनाले यो वर्गको अथवा यो सत्ता र सरकारको प्रायोरिटी उच्च वर्ग देखियो, निम्न वर्ग
9: बजेटको सकारात्मक र नकारात्मक पक्ष हेर्नुपर्दा चाहिँ
8: अब यस्तो खालको छ। एउटा एम्बिसन जुन नयाँ भोटर, नयाँ पार्टी, नयाँ टिमले जुन सत्ता सञ्चालन गरिरहेको छ त्यसमा चाहिँ एउटा ठूलो सपना देखिएको छ नेपाली समाजले। कुनै पनि हाम्रो जस्तो प्रजातान्त्रिक सिस्टममा सत्तापक्षको पार्टीको मात्रै राज्य अथवा सिस्टम हो, सम्पूर्ण नेपालीको सपना हो। त्यसमा चाहिँ एक प्रकारले ठूलो सपना साकार गर्नको लागि अलि पाँचन नवी बजेट अथवा विस्तारकारी बजेट सोचेको छ यो सरकारले। त्यो आफैमा सबल तत्व 7% आर्थिक वृद्धि गरेर त्यो तल

0: गरे भन्ने राजनीतिक पार्टीका नेताहरूले पहिलाको भन्दा पनि खराब दिशातर्फ जाने गरी वित्तीय स्रोत परिचालनका स्रोतहरूको बारेमा सोचेको देखिन्छ। नयाँ पार्टी युवाहरूको आन्दोलनमा प्रस्तावित भएको पार्टीले पुरानो जस्तै होइन पुरानो भन्दा राम्रो गर्नुपर्छ भन्ने मेरो लाग्छ।
1: नागरिकका लागि यो महसुस हुने गरी यो बजेटमा सरकारले तत्काल सुधार गर्नुपर्ने विषय त के के छ?
0: एउटा शिक्षा र स्वास्थ्यको हिसाबले गर्ने हो होइन अहिले दुईजना विद्यार्थी कुलगान्छन् एउटा पनि सरकारी नबढाउने एउटा पनि सरकारी स्कुलमा खोज्ने अनि त्यसपछि प्राइभेट स्कुललाई रहने होइन बाध्यताले मान्छेले राख्ने अनि त्यहीमाथि झन् तपाईँ सिट अप्रिने भने एक नम्बरमा शिक्षा नै हो र अर्को चाहिँ यो निजी क्षेत्रलाई सुधार गर्ने निजी क्षेत्रलाई प्रमोट गर्ने बारेमा पनि प्रश्न देखिएन। बजारको नियमले बैङ्कमा पुगेको पैसा लगाउनु हुन्थ्यो भनेर थियो नि त बजारको नियमले हुने रहन्छ अलिकति सरकारले अलिकति संरचनागत कुरा मिलाइदिनु हो भने अबका चारपटक भनेको एक वर्ष भएपछिभित्र चारै क्वार्टर 20% बढी प्राइभेट सेक्टर लोन दिन्छ हामी ग्यारेन्टी गर्छौँ भन्ने तपाईँको प्राइभेट सेक्टर त्यसरी फर्म परिहाल्छ नि प्राइभेट सेक्टरले यतिकै आफूले लगानी गरिहाल्छ नि प्राइभेट सेक्टरले यतिकै जागरुक योजना गरिहाल्छ र ट्याक्समा हासिल जितिहाल्छ नि निजी क्षेत्र इफिसियन्ट छ गभर्मेन्ट इफिसियन्ट छ त्यसो भएदेखि इफिसियन्ट प्राइभेट सेक्टरबाट इनइफिसियन्ट गभर्मेन्टमा 400 अर्ब 422 अर्ब तानेर तिनीहरूले आन्तरिक वृद्धि गरेको छ त्यो कुरा त्यसको प्रतिपूर्ति स्वरूप हामीले प्राइभेट सेक्टर लेन्डिङ 20% प्रत्येक महिना बढाइदिनु हो भनेदेखि त्यसको प्रतिपूर्ति हुन्थ्यो र एग्रिगेट डिमान्ड पनि बढ्थ्यो अथवा उत्पादन क्षमता पनि बढ्थ्यो र उपभोग क्षमता पनि बढ्थ्यो एग्रिगेट डिमान्ड एग्रिगेट सप्लाई जुन चाहिँ बढ्थ्यो र इन्फ्लेसन बढ्यो भने पनि इन्फ्लेसन भन्दा बढी आर्थिक वृद्धि हुन्थ्यो र एउटा विकासको पथमा जान्थ्यो।
2: महन्त त्रिभुवन विश्वविद्यालयका सहयोग प्राध्यापक डाक्टर रेशम थापा नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा चार जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टिआई.ओआरजी फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
3: यस्तै समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
3: ओपीडी सेवा
4: विशेषज्ञ ओपीडी सेवा
3: निशुल्क औषधि वितरण
4: सशुल्क फार्मेसी सेवा
3: फिजियोथेरापी सेवा
4: अकुपञ्चर सेवा
3: योग परामर्श सेवा
4: क्रियाकल्प सेवा
3: पूर्व कर्म पञ्चकर्म सेवा
4: छार सूत्र सेवा
3: जलौका सेवा
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
4: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-41-10-696-98-514-2403।
5: हर घर ये था हर घर में प्रकट ये संग्राम बनो साक्षी गाथा रामायण को दीपाली भाषा में हर एक विभाग शुक्रवार राति 8 बजे मात्र विष्णु को सुनाने टीवी में
2: जल रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न टिभी स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकको प्रसारण गरिरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्क

0: र अन्य बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 6% भन्दा धेरैले ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको बुधबार 6.3 अर्ब करोड़को कारोबार भएकोमा आज 349 वटा कम्पनीका 1,33,00,000 कित्ता शेयर 5,61,61 करोड़ रूपियाँमा किनबेच भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर बढ़ाएको थियो। अब एक वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा 10% र लगानी समयको एक वर्षपछि बेच्नेले लाभमा 7.5% कर तिर्नुपर्छ। यसअघि यस्तो दर 5 देखि 7.5% मात्रै थियो।
1: सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन संक्षेप लको मसिना तयार गरेको छ। राष्ट्रिय निर्माण आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जन थापाका अनुसार वन ऐन, वातावरण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोरो र अव्यवहारिक प्रक्रियाका कारण विकास आयोजना वर्षसम्म रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन मूल्याङ्कनमा निर्माण सामग्रीको स्रोतले स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टी परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आबद्ध निजी क्षेत्रका व्यवसायीहरूलाई किसानको भुक्तानी समयमै फर्छौट गर्न निर्देशन दिनुभएको छ। ललितपुरमा आयोजित 6ठौं राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पुर्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको हो। मन्त्री चौधरीले सरकारले अहिले व्यवसायीहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कड़ा कदममा चाल्न बाध्य नपार्न सचेत गराउनुभयो।
1: गडेलधुराको परशुराम नगरपालिका नम्बर 5 गएको शुक्रबारदेखि बेपत्ता शस्त्र प्रहरी वन कार्यान्वयन ओम प्रकाश पुल नगर स्थानीय बासिन्दा कुमार थापा नगरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरुण प्रसाद सिंहका अनुसार 56 वर्षका थापाको शव परशुराम नगरपालिका

0: रहेको महाकाल नदी किनार भेटिएको हो। मंगलहरू नाताप्ने दुवै जनाको पत्ता भएपछि महाकाल नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। नेपाल दर्पणमा अब विदेशका खबर। युद्ध शुरू भयो यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि शुरू भएको युद्धमा अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेको भन्दा धेरै सैन्य स्थलमा क्षति पुगेको उपग्रह तस्विर र भिडियोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। इरानले फेब्रुअरीको अन्त्यदेखि मध्य पूर्वका 8 देशका प्रमुख सुविधाहरूलाई लक्षित गर्दै वायु रक्षा प्रणाली, इन्धन भर्ने विमान र रडारहरूमा लाखौं डलरको क्षति पुर्याएको छ। अमेरिकी रक्षा विभाग पेन्टागनले अपरेशन एपिक फ्यूरी शुरू भएदेखि इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ। इरानका सर्वोच्च नेता मजदप्पा खानेमीले अमेरिकी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्नो सेनाको उपलब्धि करार गर्दै मध्य पूर्व अब अमेरिकी सैन्य अड्डाका लागि सुरक्षित नरहेको दावी गर्नुभएको छ। अमेरिकी प्रशासनले भने इरानको सैन्य क्षमता झण्डै ध्वस्त पारिएको बताउँदै आएको छ। बीबीसीको विश्लेषण अनुसार साउदी अरब, युएई, कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा प्रभावित भएका छन्, जबकि केही विश्लेषकहरूका अनुसार प्रभावित अड्डाको संख्या 28 पुग्न सक्छ।
1: मलेसिया सरकारले 16 वर्ष मुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडा प्रतिबन्ध लगाएको छ। आजदेखि कानूनमा आएको नयाँ कानून अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब लगायत सामाजिक सञ्जालमा 16 वर्ष मुनिकाले व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ। नियम उल्लंघन गर्ने कम्पनीहरूलाई 1 करोड़ मलेसियन रिंगिटसम्म जरिमाना हुने व्यवस्था छ। बालबालिकालाई साइबर दुर्व्यवहार, हानिकारक सामग्री र मानसिक दबावबाट जोगाउन उद्देश्यले यो कदम चालिएको सरकारले जनाएको छ। यसरी अस्ट्रेलिया, ब्राजिल र इण्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्याण्ड र दक्षिण कोरिया लगायतका देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढ़ाएका छन्।
0: दर्पणमा अब खेल खबर। भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल 2026 प्रसारण गर्ने भएको छ। जी इन्टरटेनमेन्टले विश्वकप 2026 र 2034सम्म 38 अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो सँगै विश्वको प्रमुख बजारमध्ये एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ लामो गतिरोध समाप्त भएको छ। यद्यपि जी इन्टरटेनमेन्टले कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक पनि गरेको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुरूमा 2026 र 2030 विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झण्डै 10 करोड़ डलर खोजेको थियो, तर पछि 6 करोड़ डलरमा घटाएको थियो। अमेरिका, क्यानाडा र मेक्सिकोमा यही जेठ 29 गतेदेखि प्रतियोगिता शुरू हुनुभन्दा 10 दिन अघि सम्झौता भएको हो। यस्तै नेपालमा हिमालयन स्पोर्ट्स टीवी र डिगो एप मार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ।
1: यसैबीच सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीति टाइमआउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्डले पनि भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रोटोकल परिवर्तन गर्ने जनाएको छ। 300 संस्करणको फिफा विश्वकप 1 जेठ 29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ।

0: विपक्षीहरूको माग संघीय संसदमा दुवै बैठक स्थगित संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन
1: दैनिक अजित दुर्घटना हुँदा तीनजनाको ज्यान गयो पाँचजना गम्भीर घाइते दाङमा तिप्पले मोटरसाइकल ठक्कर दिँदा बाबुछोराको ज्यान गयो
0: सही नीति असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने अर्थमन्त्री वागलेको प्रतिबद्धता शिक्षा र स्वास्थ्यमा कर बढ़ाउनु भन्दा गुणस्तर सुधारतर्फ ध्यान दिने विज्ञको सुझाव
1: निर्दशुरु भएका इरानी आक्रमणबाट अमेरिकाका 20 सैनिक सलमा क्षति इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई
0: भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने
1: नेपालगढ़ पनि सकिएको छ प्राविधिक साथी संघर्ष विश्वसँग

श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

गर्नु परेको छ। संसारमा शान्ति आनन्द छ, यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिक जीवन जीवन आत्मीय शान्तिको जीवन

0: धर्मशास्त्र बाइबलबाट सन्देशमा छ।
1: कार्यक्रमको शीर्षक यीशुले भन्नुभयो, श्रृंखला चार यीशुले भन्नुभयो, सिरिज फोर। आज यस मार्गदर्शन रेडियो कार्यक्रममा तपाईलाई मेरो हार्दिक स्वागत छ। खुशी हुनु र दुखी हुनुको पछि कुनै कारण हुन्छ? कारण यो त हुँदै हुँदैन। मानिसको खुशी हुनका निम्ति जिउन चाहन्छ। खुशी बाहिर पनि हुन्छ, दुःख चाहिँ हृदयमा नै टालिरहेको पनि हुन सक्छ। मानिसले साँचो सुख आनन्द कसरी अनुभव गर्न सक्ला? यो प्रश्नको उत्तर लिएर म तपाईसित आज कुरा गर्दैछु। हामीलाई थाहा छ कति मानिस हुन्छन् जोसँग प्रशस्त धन सम्पत्ति हुन्छ, आफूलाई मनपर्ने सबै कुरा प्राप्त गर्ने क्षमता उनीहरूमा हुन्छ, मिठा मिठा खान्छन्, राम्रा लाउँछन्, आफ्नो शोकहरू पूरा गर्छन्, तर पनि

त गरिरहेका हुन्छन्। त्यस्ता मानिसहरू तपाईँले कहिले भेट्नु भएको छ? मैले त धेरै भेटेको छु। अर्कोतिर गरीब मानिसहरू पनि हुन्छन्, निर्धन, जसले प्रत्येक छाक जुटाउनको निम्ति संघर्ष गर्नुपर्छ। पेट भरि खान पाउँदैनन्, पूरा शरीर ढाक्ने वस्त्र लाउन पाउँदैनन्, सधैं अभाव र दुःखमा जीवन बिताउनु पर्ने बाध्यता हुन्छ। हाम्रो देशमा यस्ता मानिसहरू धेरै छन्। तापनि एउटा कुरा सधैं सत्य हुन्छ, त्यो के भने धनी पनि मानिस हो, गरीब पनि मानिस नै हो। धन सम्पत्ति हुनु र नहुनुले मानिस हुने वा नहुने कुरामा कुनै फरक पार्दैन। परमेश्वरको दृष्टिमा गरीब पनि उत्तिकै महत्वपूर्ण हुन्छ जति धनी। तर कोही गरीब मानिसले आफूलाई केही नभए पनि सधैं उसले सुख र शान्तिमा आफैलाई स्थिर राखेको हुन सक्छ, सधैं हाँसिरहेको हुन सक्छ, सधैं सन्तुष्ट हुन्छ, अनुहार पनि उज्यालो हुन्छ। कस्तो अचम्म लाग्दो जीवन हुन्छ। यसकारण हामी यसो भन्न सक्छौ कि बाहिरी आवश्यकताहरू भन्दा भित्री आवश्यकताहरू धेरै महत्वपूर्ण हुन्छ। मनको आवश्यकता धेरै महत्वपूर्ण हुन्छ। सधैं खुशी हुने मन पाउनु ठूलो धन पाउनु सरह नै हो। तर हामीले जसरी वजन कुरामा खुशी पाए तापनि त्यो क्षणिक नै हुन्छ। खुशीहरू ससाना कुराहरूमै हुन्छन्। दिन दिन त्यस्ता खुशीहरू हामी संग्रह गर्दै जान्छौ भने त्यो कति अचम्मको हुन्छ होला, होइन त? संसारको खुशी र आनन्द एक किसिमको हुन्छ, परमेश्वरबाट प्राप्त गरिने सुख र आनन्द अर्कै किसिमको हुन्छ। यसले एउटा अनन्तताको आभास दिन्छ। लामो समयसम्म हाम्रो जीवनलाई एउटा अनन्तताको आभासमा निरन्तर अगाडि बढ़ाइरहेको हुन्छ। परमेश्वरबाट पाइने सुख र आनन्द चिरकालसम्म रहन्छ भनिन्छ। अनि त्यस्तो आनन्द संसारका कुराहरूमा आधारित हुँदैन। परमेश्वरबाट पाइने त्यस्तो आनन्द र खुशी हृदय तपाईँ र मैले परमेश्वरबाट प्राप्त गर्छौं, जसको लामो लामो आयु रहन्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, खुशी मानिसलाई मात्र चाहिने कुरा होइन, परमेश्वर पनि खुशी र आनन्दको चाहना गर्नुहुन्छ भने पवित्र शास्त्र बाइबलले बताएको छ। जीवित परमेश्वर सांसारिक थोकहरू प्राप्त गरेर रमाउनु हुने परमेश्वर हुनुहुन्न, तर मानिसको जीवनमा असल कुराहरू हुँदा उहाँ रमाउनुहुन्छ, किनकि सबै मानिसहरू उहाँका छोरा छोरी हुन्। मानिसको जीवनमा भलाई हुँदा त्यो परमेश्वरका निम्ति खुशी र आनन्दको कुरा हुन्छ। प्रभु यीशुले भन्नुभयो, पश्चाताप गर्नु नपर्ने 99 धार्मिक जनहरूका लागि भन्दा पश्चाताप गर्ने एकजना पापीको लागि स्वर्गमा आनन्द हुन्छ। पश्चाताप गर्ने एकजना पापीका निम्ति स्वर्गमा आनन्द हुन्छ। लुकाको सुसमाचार 15:7-10 खण्ड। प्रभु येशूले यहाँ दुई थरीका मानिसहरूको विषयमा कुरा गर्नु भएको छ। एउटा पश्चाताप गर्न नपर्ने धार्मिक मानिसहरू, यी कस्ता र कुन मानिसहरू हुन्? के धर्म कर्म पुण्य कार्य पौराणिक धार्मिक परम्पराहरू पालन गर्ने दान दक्षिणा गर्ने मानिसहरू हुन्? होइन, यी ती मानिसहरू हुन् जसले प्रभु येशूमा विश्वास गरेर क्षमा पाएका हुन्छन्, जसले पापसँग नाता सम्बन्ध तोडेर जिउन थालेका हुन्छन्, जसले परमेश्वरको वचन पढ्दछन् अनि त्यस अनुसार जिउँछन्। वास्तवमा पश्चाताप गर्नु भनेको पछुतो गर्नु मात्र होइन। हामीलाई थाहा छ पछुतो भनेको के हो। जब हामी कुनै गल्ती गर्छौं वा गलत निर्णय गर्दछौं वा मुखबाट कुनै खराब बोली वचन निकाल्छौं, तब केही पछिबाट हाम्रो मनमा यस्तो सोच्दछौ, व्यर्थैमा मैले त्यस्तो निर्णय गरेछु, व्यर्थैमा मैले मुखबाट त्यस्ता शब्दहरू निकालेछु, मैले त्यो नभन्नु पर्थ्यो, मैले त्यसो नगर्नु पर्थ्यो। यस्ता भावना विचारलाई पछुतो भनिन्छ। तर कतिपल्ट पछुतो गरे तापनि फेरि त्यही गल्ती हामी गरिरहेका हुन्छौं। यस्तो पछुतोले जीवनमा खासै कुनै फाइदा गर्दैन। तर पश्चाताप भनेको सिधा हाम्रो जीवनको आचरण परिवर्तन हुने कुरासित हुन्छ। पश्चाताप भनेको मनको परिवर्तन हो, अनि विशेष गरी यो पाप प्रति मन परिवर्तन गर्ने कुरा हो। पापलाई गलत ठानेर त्यसबाट अलग बस्ने, पाप स्वीकार गर्ने, कहिले जीवनमा पाप नगर्ने अठोट गर्ने संकल्प नै वास्तवमा पश्चाताप हो।
अनि पवित्र बाइबलले भन्छ जब कुनै मानिसले यसरी पश्चाताप गर्छ तब स्वर्गमा आनन्द हुन्छ परमेश्वर आनन्दित बन्नुहुन्छ। आफ्नो कुनै थोक हराउँदा हामीलाई धेरै दुःख लाग्छ चिन्ता हुन्छ शोक हुन्छ निराशा हुन्छ सायद तपाईँलाई कुनै बेला यस्तो भएको छ होला मलाई पनि भएको छ आफ्नो प्रिय थोक वस्तु हराउँदा सबै मानिसहरूलाई यस्तै हुन्छ अनि प्रभु येशूले यही सन्दर्भमा स्वर्गमा खुशी र आनन्द हुने कुरा गर्नुभएको छ। मानिस सबै परमेश्वरका छोरा छोरी भए तापनि पापको कारण धेरै मानिस परमेश्वरबाट टाढिएका छन् बाइबलमा ती मानिसहरूलाई परमेश्वरबाट हराएका मानिसहरू भनिएको छ। तिनीहरू कसरी र किन टाढा भए वा हराएका छन् अरे तिनीहरूले धार्मिक कर्म त गरिरहेका छन् धार्मिक वस्त्र पनि लाउँछन् पुण्य कर्म गरिरहेका छन् पौराणिक पवित्र परम्परा पनि पालना गरिरहेका छन् तब कसरी तिनीहरू परमेश्वरदेखि टाढा र हराएका छन् त यस्तो प्रश्न हाम्रो मनमा उत्पन्न हुनु स्वाभाविकै हो। पवित्र बाइबलले भन्छ एफिसी 2:8-9 खण्डमा परमेश्वरको अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन यो परमेश्वरको वरदान हो कर्महरूद्वारा होइन नत्र त मानिसले घमण्ड गर्नेछ। बाइबलले भनेको यस कुराको अर्थ के हो अर्थ यो हो कि धर्म कर्म गरेर मानिसले उद्धार वा मोक्ष पाउँदैन मोक्ष परमेश्वरले दिनुहुन्छ अनि त्यसको निम्ति मानिसले प्रभु येशु ख्रीष्टमा विश्वास गर्नुपर्छ भरोसा गर्नुपर्छ स्वीकार गर्नुपर्छ किनकि प्रभु येशु ख्रीष्ट मानिसको पाप हरण गर्न क्रूसमा मर्नु भएको छ अरू कुनै उपाय छैन। यसको अर्थ यो पनि हो कि मानिसले धेरै धन सम्पत्ति खर्च गरी धार्मिक कार्यहरू गरे तापनि त्यसद्वारा परमेश्वर खुशी बन्नुहुन्न। कुनै मानिसले गरीबलाई धेरै दान दक्षिणा दिन्छ भने त्यो एउटा असल कुरा हो तापनि त्यसले परमेश्वरलाई खुशी तुल्याउँदैन। परमेश्वर कसरी खुशी बन्नुहुन्छ त जब एक व्यक्तिले आफ्ना पुरानो पापमय जीवन त्यागेर परमेश्वरको बाटोमा आउँछ तब परमेश्वर प्रसन्न बन्नुहुन्छ त्यो व्यक्ति तपाईँ र म बन्न सक्छ। एक पापी मानिसको जीवनमा परमेश्वरको ज्योति जब बल्छ परमेश्वर पनि त्यसरी नै धेरै आनन्दित बन्नुहुनेछ। कुनै मानिसको जीवनमा परमेश्वरको ज्योति कसरी बल्छ कुनै मानिसले कसरी परमेश्वरलाई चिन्न सक्छ सुसमाचार सुनेर मानिसले परमेश्वरलाई चिन्न सक्छ प्रभु येशूले मानिसको निम्ति के गर्नु भएको छ भन्ने कुरा बुझ्न सक्छ। आज प्रभु येशूको सुसमाचार सुनेर धेरै मानिसहरू जीवित परमेश्वरको परिवारमा सम्मिलित भइरहेका छन्। सुसमाचार सुनेपछि मानिसले आफ्नो जीवनको वास्तविक अवस्था कस्तो रहेछ भन्ने थाहा पाइरहेका छन्। आफ्नो जीवन त पापको घिनलाग्दो फोहोर दहमा चुरुङमा डुबेको रहेछ भने बुझ्न थालेका छन्। पापको कारण आफूहरू परमेश्वरबाट टाढिएको कुरा थाहा पाएका छन्। परमेश्वर पवित्र हुनुहुन्छ र मानिस पापी रहेछ भने बुझेका छन्। साथै जीवनमा पाप बोकेर पवित्र परमेश्वरसँग कुनै रीतिले पनि सम्बन्ध राख्न सकिँदैन रहेछ भनी जानेका छन् अनि पापलाई त्यागेर परमेश्वरमा विश्वास गरेका छन्। त्यो पापको बाटोलाई पूर्ण रूपले त्यागेर पवित्र जीवन जिउने प्रयासमा लागेका छन्। पश्चाताप गर्नु भनेको वास्तवमा यही नै हो। एक बिग्रेको मानिस ठगी र छल कपटमा लागेको व्यक्ति मद्यपानमा डुबेको मानिस हर प्रकारको दुष्ट र खराब काम गर्ने मानिसले जब येशू ख्रीष्टले गर्नुभएको महान मानव जाति प्रतिको त्यो त्याग र बलिदानको सुसमाचार सुनेर येशूमा विश्वास गर्छ र पापको जीवनलाई त्याग्छ तब त्यो साँचो पश्चाताप हो। तर अचम्म कुनै दुष्ट मानिसले सुसमाचार सुनेर प्रभु येशूमा विश्वास गर्दा उसका आफन्तहरू छिमेकीहरू साथीभाइहरू खुसी हुँदैनन् बरु उसलाई बहिष्कार गर्न खोज्छन्। उसको जीवनमा सुधार आएको देखेर उनीहरूलाई अलिकति पनि खुसी हुँदैन अलिकति पनि उनीहरूको मन आनन्दित बन्दैन। मानिसहरू यस्तै हुन्छन् यस्तै हुन्छन् तर पनि त्यस व्यक्तिका निम्ति परमेश्वर प्रसन्न बन्नुहुन्छ किनकि परमेश्वरले प्रत्येक मानिसको जीवनमा भलाई उत्पन्न गर्न चाहनुहुन्छ। याद गर्नुहोस् तपाईँ र मेरो जीवन कस्तो छ यो जीवन तपाईँको आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। परमेश्वरले तपाईँलाई

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसिल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको

सबैले यसो सूचना मार्फत जानकारी गराउँछन्। भर्ना कार्यक्रममा हुने मिति भर्ना म्याच यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूह अनुरूप कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98555 छ 98 41 63 53 37 98 42 84 87 सम्पर्क गर्न सक्नुहुनेछ। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: सुनिर अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वाट महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या 1 वाटको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 3:00 बजेसम्म गर्मा मापी कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड स्मिता संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश

0: नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुलेखेम 102.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.sulekhem.com संसार भर एक साथ प्रसारण भई रहेको साझ 7 बजे को सोलो समाचार लेकर आईपुग्यौं सरस्वती पुरे सँगै अंजु कार्की
1: सोलो समाचार को शुरूआत में मुख्य मुख्य खबर का शीर्षक
0: देउसा में सकियो 5 दिने साबुन फिनेल हार्पिक र सडप बनाउने तालिम सुलुखुम्बु प्रहरीले हराएका जर्मनी नागरिकको सकुशल उद्धार गर्यो
1: सोलुखुम्बुमा 18 दिने विपद स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न नेता कल्याण गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न 150 जनाले लिए सेवा
0: माथे विपक्षमा 25 जनाको सहभागितामा 7 दिने मौरी तथा पशुपालन तालिम शुरू खुम्बुकी प्रतिमा शेर्पा सिजुदेम्बा गाउँपालिकाको सद्भावना दूत मानिन्छ
1: संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्तिले विपक्षीको अवरोध बैठक भोलिसम्म स्थगित सिंह दरबार गेटबाट विद्यार्थी नेता पक्राउ गरेको प्रति कंग्रेसको आपत्ति
0: चीनको सेझो 21 अन्तरिक्ष अभियान सफल 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
1: र 7 महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने
2: बाबु लौ न मेरो त हात खुट्टा अनुनासा झनझन गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789852 9824417 18 9843349696 र 9861323472 आमजी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: अब समाचार विस्तारमा
5: स्थानीय खबर
0: थुलुङको सिधाउपालका 7 नम्बर ओडा कार्यालयको आयोजनामा संस्थान गरेको 5 दिने साबुन हार्पिक फिनेल तथा सरफ सम्बन्धी शिव विकास तालिम सम्पन्न भएको छ थुलुङको सिधाउपालिका महिला तथा बाल बालिका शाखा तथा दुधकोशी सामुदायिक सिकाई केन्द्रको समन्वयमा संचालित उक्त तालिमको आज समापन गरिएको छ तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोजराज कार्कीले शिव सिकाई मार्फत सहभागीलाई दक्ष बनाउने तथा गाउँमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्य उहाँले तालिम संस्थान गरेको बताउनु भएको छ। उहाँले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै उत्पादन कार्यमा लाग्न आग्रह गर्दै स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। वडा अध्यक्ष कार्कीले भौतिक पूर्वाधार विकाससँगै सामाजिक तथा आर्थिक विकासलाई पनि समान रूपमा प्राथमिकता दिँदै आएको उल्लेख गर्नु भएको छ। वडावासीको साथ सहयोग र विश्वासका कारण वडामा सम्पूर्ण विकासका काममा सफलतापूर्वक सम्पन्न हुँदै आएको उहाँको भनाई छ। तालिमको सहजीकरण प्रशिक्षक निर्मला भण्डारीले गर्नुभएको थियो। तालिममा 32 जनाको सहभागिता रहेको थियो। तालिममा जयबहादुर राईले अपाङ्गता भएका व्यक्तिलाई समेत सहभागी गराएर समावेशी ढंगले कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै आफू उद्यमी बन्ने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै सहभागी राजकुमारी राईले समय अनुकूल तालिमका आयोजना गरेको र विकास निर्माणका कार्यमा पनि जनचाहना अनुसार सञ्चालन भइरहेको भन्दै वडा सरकारप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ। तालिमका सहभागीहरूले आफूले उत्पादन गरेका साबुन फिनेल र हार्पिक प्रयोगमा ल्याउने मात्र नभई व्यावसायिक उत्पादन गरी बजारमा बिक्री तथा निर्यात समेत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तालिममा महिला तथा बाल बालिका शाखा फुलुङ बुदकोशी गाउँपालिका र बुदकोशी सामुदायिक सिकाई केन्द्रको सहकार्यमा सञ्चालन गरिएको थियो।
1: सोलुखुम्बुमा विपद स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न भएको छ। सोलुखुम्बु जिल्लामा हुन सक्ने सम्भावित जोखिम र विपदको पूर्व तयारीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेड क्वार्टर सोलुखुम्बुको आयोजना तथा सोलु दुदकुण्ड नगरपालिकाको समन्वयमा उक्त तालिमको आयोजना गरिएको थियो। 18 दिनसम्म चलेको यस सघन तालिममा 16 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। तालिम अवधिभर सहभागीहरूलाई आज लागि बाढ़ी पहिरो भूकम्प जस्ता प्राकृतिक विपत्तिका बेला गरिने उद्धार कार्य प्राथमिक उपचार र संकटको समयमा तत्काल अपनाउनु पर्ने सुरक्षात्मक उपायहरूका बारेमा प्रयोगत्मक सैद्धान्तिक ज्ञान प्रदान गरिएको छ। तालिमको समापन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेड क्वार्टर सोलुखुम्बुका गुल्मा पति सुरज पाण्डेले विपद व्यवस्थापन र जोखिम न्यूनीकरणमा दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुने कुरामा जोड़ दिनुभयो। वहाँले तालिममा सिकेका सिप र ज्ञानलाई व्यवहारमा उतार्दै विपदको समयमा समुदायको रक्षाका लागि तयारी अवस्थामा रहन प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो।
5: सोलुखुम्बु जिल्लामा मौसमको समयमा लगातार वर्षाका कारण ग्रामीण सड़क विस्तार तथा वन विनाश प्रयोग जोखिम वन तथा अन्य कुराहरूमा वर्षायाममा बाढ़ी तथा हिमाली क्षेत्रमा अत्याधिक हिमपातको कारण हिउँ परेको जोखिम उच्च हिमाली पदमार्ग तथा आर्वर क्षेत्रमा पर्यटक तथा स्थानीयहरूको प्रभावित हुने जोखिम जलवायु परिवर्तनका कारण हिमपालहरूको आकार बढ्दै जाँदा हिमपाल विश्वको खतरा तथा नेपाल भूकम्पीय जोखिममा पर्ने भएकोले सोलुखुम्बु पनि उच्च जोखिम जिल्लाको रूपमा रहेको सुक्खा मौसमका मौसममा वन तथा मारा बस्तीमा लाग्ने ढुङ्गहरू आर्जन साथै वर्षायाम र प्रिमसो समयमा चट्याङ तथा हावीको कारण मानवीय तथा भौतिक क्षतिलाई नियन्त्रण गर्न प्रभावकारी जनचेतना समन्वय तथा द्रुत उद्धार प्रस्तावको लागि यस तालिमले उल्लेखनीय भूमिका निर्वाह गरेको छ।
1: सुरक्षा निकाय र नागरिक तहबीचको यस्तो प्रभावकारी सहकारीले भविष्यमा आइपर्ने जुनसुकै प्राकृतिक जोखिम र संकटलाई कम गर्न तथा धनजनको क्षति रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ।
0: सोलुखुम्बुको लेखुपेटे गाउँपालिका क्षेत्रबाट बाटो भुलेर हराएका जर्मनी एक नागरिकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी खाँडे सोलुखुम्बुका अनुसार जर्मनीका 21 वर्षीय एलियास बेन्द चिहा जेठ 17 गते बिहान 9 बजे पीके पीकबाट जुगीतर्फ पैदल यात्रा गर्ने क्रममा बाटो भुलेर हराउनु भएको थियो। उहाँ लेखुपेटे गाउँपालिका 5 केन्द्र स्थित ठूलो भीर जंगल क्षेत्रमा सम्पर्क विहीन रहनु भएको थियो। आज बिहान 7 बजे एलियासले व्हाट्सएपमा मार्फत आफू हराएको जानकारी जिल्ला प्रहरीकाले सोलुखुम्बुलाई गराएका थिए। सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरीकाले अस्थायी प्रहरी चौकी गोली प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौला खर्कबाट प्रहरीको टोली परिचालन गरिएको थियो। प्रहरी टोलीसँग स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा खोजी कार्य सञ्चालन गरिएको थियो। खोज तलाशका क्रममा आज दिउँसो करिब 2 बजे लेखुपेटे गाउँपालिका ट्याङ्गुच स्थित जंगल क्षेत्रमा एलियासलाई फेला पारेको प्रहरीले जनाएको छ। उहाँलाई उद्धारपछि सकुशल प्रहरीले चौकी किन्चा ल्याएको छ। प्रहरीका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ। जिल्ला प्रहरी कार्य सुलुकुमले दुर्गम तथा अपरिचित पदमार्गमा यात्रा गर्ने पर्यटकलाई आवश्यक तयारी, स्थानीय मार्गदर्शनको सहयोग तथा संचार सम्पर्कका माध्यमका साथमा राख्न समेत आग्रह गरेको छ।
1: सोलुखुम्बुको नेचा सुलेन गाउँपालिका वडा नम्बर 2 स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक स्वीकृत कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखा नेचा बेतघारीको आयोजनामा स्वयंचालित यस शिविरबाट कुल 150 स्थानीय नागरिकहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा तथा परामर्श लिएका नेचा सुलेन गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख केशव बास्तुलाले जानकारी दिनुभयो। उहाँका अनुसार कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, नेचा सुलेन गाउँपालिका र करूणा फाउण्डेशन, नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघ, नेपाल कोशी प्रदेशको प्राविधिक साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत उक्त विशेष शिविर सञ्चालन गरिएको हो। जेठ 17 गते प्राथमिक स्वास्थ्य सेवा केन्द्र सल्यानमा आयोजना गरिएको यस शिविरमा नेचा सल्यान अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा कार्यरत दक्ष स्वास्थ्य कर्मी तथा डाक्टरहरूको टोली खटिएर बिरामीको प्रशिक्षण गरेका थिए। शिविरमा मुख्य गरी 30-45 वर्षका महिलाहरूको पाछेहरूको मुखको क्यान्सर जाँच, महिलाहरूमा आँख खस्ने समस्याको पहिचान, उपचार तथा परामर्श र तल्लो पेट सम्बन्धी स्वास्थ्य समस्याहरूको विस्तृत जाँच गरिएको थियो। यसका साथै समुदाय स्तरमा सक्रिय क्षयरोग खोज पड़तालका लागि शंकास्पद बिरामीहरूको निशुल्क खकार परीक्षण गर्नुका साथै अपाङ्गता भएका व्यक्तिहरूको विशेष स्वास्थ्य परीक्षण समेत गरिएको गाउँपालिकाले जानकारी दिएको छ। शिविरमा आएका सम्पूर्ण सर्वसाधारण बिरामीहरूको सामान्य स्वास्थ्य परीक्षण गरी नेपाल सरकारले नागरिकका लागि उपलब्ध गराउँदै आएको 98 प्रकारका अत्यावश्यक औषधिहरू पूर्ण रूपमा निशुल्क वितरण गरिएको जनाइएको छ। स्वास्थ्य जाँचका क्रममा जटिल समस्या भएका बिरामीहरूको हकमा गाउँपालिकाभित्रै सम्भव भएसम्मको उपचार गर्ने र यो गाउँपालिकाभित्र उपचार सम्भव नभएका थप गम्भीर प्रकृतिका बिरामीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी बाहिरका सरकारी तथा सुविधा सम्पन्न अस्पतालहरूमा रेफर गरिने गाउँपालिकाले जनाएको छ। शिविरमा सेवा लिन आएका स्थानीय बासिन्दाहरू आफ्नै गाउँ घरमा यस्तो प्रभावकारी स्वास्थ्य सेवा पाउँदा हर्षित भएका छन्। विशेष गरी लामो समयदेखि रोग लुकाएर बसेका महिलाहरू, आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार र अपाङ्गता भएका व्यक्तिहरूले आफ्नै पाएको पर्ने ठाउँमा स्त्री रोग सम्बन्धी विशेष जाँच, क्यान्सर स्क्रिनिङ र निशुल्क औषधि पाएपछि गाउँपालिकाको यस कार्यप्रति कृतज्ञता प्रकट गर्दै उच्च प्रशंसा गरेका छन्। यो स्वास्थ्य शिविर गाउँपालिकाका विभिन्न वडाहरूमा जेठ 22 गतिसम्म निरन्तर सञ्चालन हुने गरी कार्यतालिका तय गरिएको छ।
0: सोलुखुम्बुको मात्र रुदकोशी गाउँपालिको वडा नम्बर 2 गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत 7 दिने मौरी पालन तथा पशुपालन तालिम शुरू भएको छ। आर्थिक वर्ष 2082-83 स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा वडा नम्बर 2 केटमा आइतबारबाट तालिम शुरू भएको हो। उक्त 7 दिने तालिम कार्यक्रमको औपचारिक उद्घाटन मात्र रुदकोशी गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईले उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले स्थानीय स्तरमा उद्यमशीलताको विकास गरी नागरिकहरूलाई आर्थिक रूपमा सबल बनाउन यस्ता प्राविधिक र व्यावसायिक तालिमहरू कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। यो तालिम प्रत्येक वर्ष गाउँपालिकाका फरक फरक उदाहरणमा पाले पालो सञ्चालन गर्ने नीति रहेको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनु भएको छ। चालू आर्थिक वर्षमा यस तालिमका लागि कुल 2 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। यसपटकको तालिममा वडा नम्बर 2 कुल 25 स्थानीय कृषक र उत्साही युवाहरूको सहभागिता रहेको छ, जसमा उनीहरूको रूचि अनुसार 2 फरक फरक समूहमा विभाजन गरेर सिकाउन थालिएको छ। मौरी पालन समूहतर्फ 16 र पशुपालन समूहतर्फ 9 सहभागी रहेको कार्यक्रमका सहजकर्ता सुनिता बुढा थोकीले जानकारी दिनुभएको छ। उहाँका अनुसार दुवै विधालाई प्रभावकारी र व्यावसायिक बनाउनका लागि सम्बन्धित क्षेत्रका विज्ञहरू प्रशिक्षणमा खटिएका छन्। मौरी पालन अनुभवी प्रशिक्षक जीवननाथ बरालले प्रशिक्षण गरिरहनु भएको छ भने पशुपालन तर्फका प्राविधिक र दक्ष प्रशिक्षक दिपेन्द्र बस्नेतले सहजीकरण गरिरहनु भएको छ।
1: काठमाण्डौ युथ कन्क्लेभको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ। युथ कन्क्लेभको प्रतिनिधिका रूपमा प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मिङमा डेभिड शेर्पाले गत बुधबार सगरमाथाको चुचुरोमा पुर्याउनु भएको हो। शेर्पा नौ दिन लगाएर सगरमाथा आरोहण गरेर काठमाण्डौ फर्किसक्नु भएको छ। काठमाण्डौ युथ कन्क्लेभको झण्डा बुधबार 5:40 सगरमाथा चुचुरोमा फहराइएको युथ कन्क्लेभका एक प्रतिनिधि प्रतीक खटिवडाले जानकारी दिनुभयो। सगरमाथा झण्डा फहराएपछि नेपाली युवाहरूको आशा सपना र भावनालाई विश्वको शिखरमा पुर्याएको प्रति एलिट कन्सर्टलाई युथ कन्क्लेभले परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्। हजारौं युवाहरूले बोकेको सपना सगरमाथासम्म पुगेको उनीहरूले बताएका छन्। काठमाण्डौ युथ कन्क्लेभको झण्डा सगरमाथामा उभिएको देख्न पाउनु गौरवको विषय भएको प्रतीक खटिवडाले बताउनु भएको छ। आईटी क्षेत्रमा काम गर्दै आउनु भएका युथ कन्क्लेभ 2019 दर्ता भएको थियो। यसले इन्टरनेट टेक्नोलोजीका विभिन्न आयाममा काम गर्दै आएको छ। लेखुपिकी गाउँपालिका 5 स्थित चन्द्र ज्योति माध्यमिक विद्यालयलाई हिमालय प्रोजेक्टले विभिन्न शैक्षिक तथा प्राविधिक सामग्रीहरू सहयोग गरेको छ। विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच सोमबार प्रोजेक्टले ती सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरेको हो। हिमालय प्रोजेक्टले चिया विषय अध्ययन गर्ने विद्यार्थीका लागि 200 थान कापी र विद्यालयको विद्युत आपूर्तिका लागि 1 थान सोलर ब्याट्री उपलब्ध गराएको छ। साथै यसले विद्यालयमा चिया विषय अध्यापन गराउने शिक्षक देवीन बस्नेतलाई शिक्षण सिपाहीमा संस्थाका लागि 1 थान ल्यापटप समेत हस्तान्तरण गरेको विद्यालयले सुनाएको छ। हिमालयन प्रोजेक्टले चन्द्र ज्योति माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र प्रविधि मैत्री शिक्षण सिकाई वातावरण निर्माण गर्ने उद्देश्यले विगतदेखि नै निरन्तर सहयोग पुर्याउँदै आएको छ। विद्यालयको अनुसार यसअघि पनि प्रोजेक्टले विद्यार्थीका लागि 50 थान कुर्सी, 1 सेट प्रोजेक्टर, साउण्ड सिस्टम, प्लम्बिङ फायर तथा आवश्यक तारहरू, 1 थान डीभीडी प्लेयर जस्ता महत्वपूर्ण शैक्षिक तथा प्राविधिक सामग्रीहरू हस्तान्तरण गरिसकेको छ।
6: ओखर ढुङ्गाको खिचीडेममा गाउँपालिकाले युवा गल्फ खेलाड़ी प्रतिमा शेर्पालाई आफ्नो गाउँपालिकाको सद्भावना दूतमा नियुक्त गरेको छ। गाउँ कार्यपालिकाको 46 बैठकले औपचारिक रूपमा उहाँलाई यस गरिमामय जिम्मेवारी सुम्पिने निर्णय गरेको हो। विश्वको तेस्रो उच्च स्थानमा अवस्थित डोम्बा गल्फ कोर्सको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार प्रवर्धन तथा स्थानीय पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले उहाँलाई सद्भावना दूत बनाएको हो। सोही खुम्बुको खुम्बु पासुङ नामक गाउँपालिका 5 स्थायी घर हो भएकी युवा खेलाड़ी शेर्पाले गल्फ खेलमा माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन उल्लेखनीय भूमिका खेल्दै आउनु भएको छ। उहाँको सोही खेल योगदानको उच्च कदर गर्दै गाउँपालिकाले यो जिम्मेवारी प्रदान गरेको हो। गाउँपालिका अध्यक्ष गम्बु शेर्पाका अनुसार कठिन मेहनत, दृढ संकल्प र निरन्तरको संघर्षबाट सफलता हासिल गर्नुभएकी प्रतिमाको खेल यात्रा दुर्गम क्षेत्रका प्रतिभावान महिला खेलाड़ीहरूका लागि ठूलो प्रेरणा र हौसलाको स्रोत बन्ने विश्वास लिएको छ।
1: उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ। कटारीमा नयाँ खानेपानी उपभोक्ता संस्थाले खप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका 3, 4 र 5 पानीको समस्या देखिएको छ। हिजो बिहान कटारी 4 डाँडा टोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तु गाग्रीसहित पानी माग्न मेरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोबाट दमकलबाट पानी वितरण शुरू गरेको छ। पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन समस्या हुन थालेपछि मेरको घर पुगेको स्थानीय केदार राणा मगरले उल्लेख गर्नुभएको छ।
6: कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न रासायनिक मल अनुदान निर्देशिका 2082 लागू गरिने भएको छ। पालिका उपाध्यक्ष कृषि विकास अधिकृत र प्रशासकीय अधिकृत चैतको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागि कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताउनुभयो। कोशी प्रदेशको 14 जिल्ला र मधेस प्रदेशका सीधा 70 जिल्लामा मौजदातका रूपमा रहेको डीएपी, यूरिया, पोटास र कृषि चुन गरी कुल 15,921 मेट्रिक टन बिक्री गर्न लागि छ।
7: आरटीटी समाचार।
0: बजेट भाषण पछिको पहिलो कारोबारको दिन शेयर बजार दोहोर अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 26.72 अंकले घटेर 2755.37 बिन्दुमा पुगेको हो। आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक घटेकोमा व्यापार समूहको सूचक 6% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 233 कम्पनीको शेयर घटेकोमा 35 बढ़ेको छ। नेपाल फाइनान्स र स्वस्तिक लघु वित्तको शेयर भने खटबट भएको छैन। आज बंगाल हाइड्रोपावरको शेयर 13% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन नेपाल रि इन्सुरेन्स र कालिम्चोक हाइड्रोपावरको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबारको रकम पनि घटेको छ। गएको बुधबार 6.3 करोड़को कारोबार भएकोमा आज 339 कम्पनीको 1.33 करोड़ किट्टा शेयर 5.60 करोड़ रूपियाँमा किनबेच भएको छ। सरकारले आउँदा आर्थिक वर्षको बजेट मार्फत शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर बढ़ाएको थियो। अब एक वर्षभन्दा कम अवधिमा बेच्नेले लगभग 10% र लगानी समयको एक वर्षपछि बेच्नेले लगभग 7.5% कर तिर्नुपर्छ। यसअघि यस्तो दर 5.5% मात्रै उल्लेखित गरिएको थियो।
1: प्रतिनिधि सभाको हिजोको बैठकमा भएको घटनाबारे छानबिन गर्न सभामुख देवप्रसाद डीपी अर्यालले समिति गठन गर्नुभएको छ। सदन अवरोध गर्दा अमर्या बैत्र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अर्यालले समिति गठन गर्नुभएको हो। सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको वहाँले सभालाई जानकारी गराउनुभयो। समितिले 7 दिनभित्र प्रतिवेदन तयार पार्नेछ। बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अर्यालले समिति गठन बारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो।
0: प्रधानमन्त्री वीरेन्द्र शाहवालले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मेचेको बताएपछि विपक्षी दलहरूले कड़ा विरोध गरेका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति सर्वगम सत्ता प्रतिकूल रहेको बताउँदै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनु पर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरे। आजको बैठक शुरू हुनु अघि बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाउँदै यसलाई नसुच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निष्कर्ष निकालेको छ। संयुक्त बैठक गरेर प्रतिनिधि सभा बैठकमा गएका दलहरूले प्रधानमन्त्रीले माफी मागेर भनाई फिर्ता लिनुपर्ने वा कहाँ मिचिएको हो स्पष्ट पार्नुपर्ने माग गर्दै बैठकमा अवरोध गरेको छ। हिजै बेलुका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 जग्गा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अनुपेक्षित अर्थात सीमा वारपारको जग्गा भोग अधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। तर सीमा वारपारको जग्गा भोग अधिकार तथा सीमा अतिक्रमण फरक कुरा भएको भन्दै दलहरूले विरोध जनाएका छन्। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध संसदमा बोसँगै सड़कमा पनि प्रदर्शन भएको छ। विपक्षी दल नेकपा एमाले सड़कमा प्रदर्शन गरेको छ भने कांग्रेसको भातृ संस्था नेहरू संघले पनि प्रदर्शन जारी राखेको छ। विपक्षी दलहरूको मागबारे सत्तारूढ दल सपा वा प्रधानमन्त्री वीरेन्द्र शाहको तर्फबाट अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन। प्रतिनिधि सभाको आजको बैठक शुरू भए लगतै सबै विपक्षी सांसदले उभिएर विरोध जनाएपछि सभामुख डीपी अर्यालले आकस्मिक समयमा बोल्न दिनुभएको थियो। बैठकमा नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्रीले संसदको रुष्टमा उभिएर राखेको धारणाले नेपालीहरूको शिर निउरेको टिप्पणी गर्नुभएको छ। यता नेकपा एमालेका सांसद अनि बहादुर महरले प्रधानमन्त्रीले हजुवाका भरमा नेपालको अरूको भूमि मिचेको धारणा राखेको भन्दै त्यसलाई सदनको अभिलेखबाट हटाउनु पर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राख्नु भएको छ। सभामुखले सांसदहरूले राखेका विषयमा आफ्नो ध्यान आकर्षण भएको बताउँदै बैठकको कार्यसूचीबाट सहभागी हुन अनुरोध गरे पनि विपक्षी सांसदहरूले त्यसलाई अस्वीकार गरेका छन्।
1: नेपाली कंग्रेसले पार्टी निकट विद्यार्थी संगठन लोबी संघका नेता कार्यकर्ता पक्राउ गरेको प्रति आपत्ति जनाएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहको गैर जिम्मेवार पूर्ण अभिव्यक्ति विरूद्ध सिंह दरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेको बेलामा पक्राउ गरिएकाका मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताउनुभयो। वहाँका अनुसार पक्राउ पर्नेमा लोबी संघमा आबद्ध विद्यार्थी नेताहरू राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की
6: कार्की मोहन कालाव थोकी र गौरव पाण्डे रहेका छन्। विज्ञप्तिमा भनिएको छ शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधान प्रदत्त अधिकारमाथि ठाडो उल्लंघन गर्दै विद्यार्थी नेताहरूलाई गिरफ्तार गर्न अत्यन्त निन्दनीय घटनाको रूपमा नेपाली कंग्रेसले लिएको छ। चीनको सेन्जाउ एक्काइस अन्तरिक्ष अभियान सफल भएको छ। अन्तरिक्ष अभियानमा सहभागी तीनजना अन्तरिक्ष यात्री चाङलु उई फिन र झाङ होजाङ 210 दिनको सफल अन्तरिक्ष बसाई सम्पन्न गरी शनिबार सकुशल बेजिङ आइपुगेको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। उनीहरू शुक्रबार बेलुका सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका छन्। अन्तरिक्षमा लामो समय बिताएर फर्किएका तीनैजना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। साथै सेन्जाउ एक्काइस अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि भएको छ। अभियानका क्रममा उनीहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रहरूको नियमित संचालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेका छन्।
7: मलेसिया सरकारले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानूनी व्यवस्था अनुसार 16 वर्ष मुनिका बाल बालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न नपाउने समाचार संस्था एपीले जनाएको छ। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ।
6: सात महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गुआवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको छ। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। समूह एको विजेता बनेको छ भने बंगलादेश समूह बीको उपविजेता बनेको छ। समयबाट चाहिँ नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरिसकेको छ। सेमी फाइनलका खेलहरू बुधबार हुनेछन्। आठौं संस्करणको सात महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ।
7: खेल खबर सुनिश्चित समाचार सकियो। विदा हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
6: देउसामा सकियो पाँच दिने साबुन फिनेल हार्पिक र सरप बनाउने तालिम। सोलुखुम्बु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार।
7: सोलुखुम्बुमा 18 दिने विपद स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न। नेता सोलेन गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न। 150 जनाले लिए सेवा।
6: माते दुखको सीमा 25 जनाको सहभागितामा 7 दिने मौरी तथा पशुपालन तालिम शुरू। खुम्बुकी प्रतिमा शेर्पा खिजबेम्बा गाउँपालिकाको सद्भावना दूतमा नियुक्त।
7: संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन। प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्तिले विपक्षीको अवरोध। बैठक भोलिसम्म स्थगित। सिंह दरबार गेटबाट विद्यार्थी नेता पक्राउ गरेको प्रति कंग्रेसको आपत्ति।
6: चीनको सेन्जाउ एक्काइस अन्तरिक्ष अभियान सफल। 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध।
7: र सात महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने।
6: साँझ 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मी सँगै सरस्वती पुरी र अंशु कार्की विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।
8: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
9: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
10: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
8: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
10: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज साबेल काठमाडौँ जाऊ।
9: सुन्नु त अङ्कल, त्यो राम्रो कलेज हो र?
10: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
9: अनि
11: तिमी पढाइ चाहिँ के के हुँदो रहेछ?
10: कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बिएससी नर्सिङ बिए एलएलबी बिएचएम बिबिए बिआइटी बिएससी सिएसआइटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
12: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
10: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेसनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
12: लोकेशन कहाँ हो अङ्कल?
10: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
11: त्यसो भए त म त यही जाने भए।
12: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
10: कक्षा एघारको भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।

0: radio next to your heart. Solu FM 101.2 MHz.
1: का लागि नयाँ ग्लोबल छनोट प्रणाली लागू गरिने
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ. यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन. अभिभावकहरूले सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ. अब खबर सन्तोषी रावलबाट.
3: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ. समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ. समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लंघनका विषयमा अध्ययन गरी निष्कर्ष सहित प्रतिवेदन पेश गर्नेछ. हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो. संसद लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो. सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो.
4: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु. प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु.
3: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ. यदि कुनै संसदले नियम उल्लंघन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ. यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ. विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ. बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए. संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद ले बारम्बार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पछि नहटेपछि बैठक प्रभावित भएको हो. नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरूद्ध बनाएको छ. विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाफ र धारणा माग गरिरहेको छन् भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ. राजनीतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ़न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्. लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन. संसदको अबको विकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो.
5: प्रधानमन्त्रीले बोल्नुभयो त्यो विवाद भयो. अब प्रधानमन्त्री त स्पष्ट पार्नु भयो नि, उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि, अनि किन यस्तो भन्न पुग्नुभयो भनेर त उहाँले त चाहिँ त्यो स्पष्टीकरण त दिनु पर्यो नि. उहाँको अभिव्यक्तिलाई सच्याउने कुनै छैन, फिर्ताइ दिनुपर्छ नि त, यो त गलत हो.
6: संसद अवरोध चलिराख्दाखेरि यसको दुवै तर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनुपर्छ त, गल्ती भएको छ भने?
5: गल्ती भयो भएन, प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो. गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै राक्षोप गर्न खोजेबाटै के थियो चिज चाहिने यो सन्द यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अग्नुहुन्न भन्ने चाहिँ यसै लेखिया छ नि त. त्यसै केही कुरा आएर भने भइगयो नि.
6: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
5: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिँ उसले आफ्नै किसिमले ढाकछोप गरेर चाहिँ अलिकति चाहिने त्यसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकछोप गर्न अलिकति सुधार्न खोजिहाल्छ.
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको विज्ञप्ति आयो. दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
5: रवि लामी छानेजीको चाहिने भारत भ्रमण चाहिने हुनुपर्ने थियो भयो, किनभने पछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने थाकिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिँ मैले सोचेको छु. त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला.
6: प्रधानमन्त्री बालिनको अभिव्यक्ति पछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राखेर पाइन्छ नि.
5: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा दिएको देखियो, यसलाई सच्याउनु पर्दछ. हाम्रो काला पानी लुम्पिया डुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा दिए जस्तो चाहिँ वक्तव्य आयो, उहाँको बनाइ आयो, त्यो ठिक होइन. किन भन्दाखेरि हामीले कहीँ पनि चाहे हामीले पनि चाहिने भारतको चाहिँ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छ भनेर त हल्का कुसुमले लिएको जस्तो देखियो. जब तिजाले हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिने कब्जा गरेका छैनौँ, भारतले चाहिँ काला पानी एरियामा दशकौं वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ. तसर्थ यसरी चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ, अर्को जटिलता चाहिने उहाँले चाहिँ यो युनाइटेड किङडमलाई पनि चाहिने त्यसमा समावेश गराउनु खोज्नुभयो, तिन देश भन्ने कुरालाई. भारत र नेपालको विवाद भारत र नेपालबाटै चाहिने
1: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनीतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ. सभामुख बोलप्रसाद अरूले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्. पूर्वाधार, पर्यटक, शिक्षा, स्वास्थ्य र गरीबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ. प्रदेश प्रमुख नाजिर मियाले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सृजना गर्ने योजना समेटिएको छ. साथै उत्पादन, उद्यमशीलता र सीप विकासमा दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो.
7: सड़क सञ्जाल योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सड़कहरूमा 12 महिना सहज आवागमनका लागि सड़क मर्मत संघार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सड़कहरूको क्षति र सड़क अवरूद्धको सूचना समाप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ.
1: साझा खबरमा अब खेल खबर अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी पुरूष टी20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता संचालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन् जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमलाको सिमकोटको बजारमा चहल पहल
8: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
1: 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्ट सँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
10: रानी दाईको कुरा त ठिकै हो तर भावी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छाली पराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
11: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन्दै छ नि।
12: भाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा अन्धारी र स्वस्थ भविष्य।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा जनहितका लागि जाने सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित 6 राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्च्युट गर्न आग्रह गर्नुभयो। मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेट सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध मुद्दा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय सुरोट भेद भित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ़दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढ़ेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सीमामा हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त देखिन्छ।
15: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको काठले हजारौं यात्रीको ओहोरदोहोर हुने गरेको छ। कैलाश मानसरोवर जाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम गरेको छ। यसका कारण सिमकोट विमानस्थल र बजार क्षेत्रको चहलपहल बढ़ेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र शाह,
16: बहुत अच्छा लग रहा है, लेकिन अभी और बाकी है बहुत जगह जाने के लिए, 9 दिन तक रहेंगे हम लोग। अभी नेपाल से हम लोग अभी कल निकल जाएंगे, तिब्बत जाएंगे कैलाश मानसरोवर। बहुत अच्छा
15: निकै तातो स्थानबाट हवाईजहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ़ेपछि स्थानीय भरियालाई पनि भय नभइरहेको छ। सिमकोट क्षति स्थानीय पाउसरी रोकाया
17: दिनभरि तातै बोक्छ, तर अब त गाडी ट्र्याक्टर चले कहिले 500-600 हुँदैछ।
15: दैनिक 100 हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायहरू पनि खुशी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल,
8: अब भर्खरै स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ, व्यापार त ठिकै भइरहेछ। भनौँ
15: 2072 सालको महाभूकम्पपछि हिंसा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिंसा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनयुक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रीको संख्या पनि बढ़ेको हो। पूर्णेश्वरी स्वायक CIN रेडियो कर्णाली आवाज सिमकोट हुम्ला।
1: साझा खबरमा अब हेलो CIN।
18: मेरो नाम दत्त महतारा, म सोनिकाती खातर गाउँपालेउ र नम्बर 3 बोलिरहेको छु। उत्तरी बेलाको जगन्नाथ गुरुनिन्दा हिमाली रहेको सोनिकाती खातर गाउँपालिकामा नेट सेवा एकदमै उन्नत चलिरहेको छ। अहिलेको जमानामा नेटको टुङ्गोमा रहनुपर्छ, सेना पर्दा हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले त्यहाँ हामीले दिनको एकपल्ट झ्याप्जु मात्र नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा चल्नको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
1: तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ दूरसंचार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह।
19: त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छ पहाडीतिर चाहिँ अलि टावरको राख्ने प्लानमा छन्, अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नयाँ टावरहरू। हिमाली गाउँपालिकामा टावर नै थिएन त्यहाँ पहिला, होइन, त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छमा एउटा जोडेर आएको हो, होइन, त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
20: अब वन्य जन्तु पालनको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि, लगभग कमसे कम पनि अब सांसदहरूले बाँस माग्नु हुँदैन, के गर्नु होइन, माग्नु हुँदैन भने तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने, होइन, के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्थापन गर्छ। किसान चाहिँ मर्नु हुने, बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ, यो किसानको दुःखदायी कुरा हो।
1: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो। यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-6466 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाब लिनेछौ। तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र संघ शान्ति सैनिक दिवस नेपालमा पनि
21: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
1: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।

0: shuttle internet. We find good big Mantra, next generation Wi-Fi 6 plug-in cycle. Wi-Fi 6 Mantra Zusanga Utkrishna Jaman Pradhan Kurne. Dish shuttle internet. Something internet TV. The unreceivable Sajune Brusin Kurne. Inter Ubindi Selfie app. My Dish Home app. सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ काम गरेका र हाल तैनात रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारीकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ। नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिशन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने पाँचजना सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ।
0: कुम्भको नाकुमा नाम गरेको गाउँ जहाँ शान्ति चौकी

0: 전화하면서 운동하는데 사이트 사이 가동되어 있고 있던 사이트 사이 가동되어 있던 그 중심에 빨리 사람에서 일부가 시청한데 생활을 방식하는 가을
1: ताजा खबरमा अब सेनापछि माछापालक किसानको कुरा सर्लाहीको ईश्वरपुर नगरपालिका तीन माछा पालनका लागि प्रख्यात छ नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेसाबाट पलायन हुन थालेका छन् विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ
2: सर्लाहीको ईश्वरपुर नगरपालिका तीन भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन् यसमा लगानी अनुसारको आमदानी मात्रै छैन भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुशी हुनुहुन्छ
3: उत्पादन पनि राम्रो छ बिजुलीबाट अलिक परेशान छ हामीले पानीको समस्या होइन तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो अब हाम्रो एक बिघा खेत पोखरी छ आफ्नो त्यसमा वर्षको तपाईँको हामीले भन्नु न तपाईँ 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर
2: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल भक्तिपुरका माछा पालक राजकिशोर शाह
3: विद्युत तपाईँको हेर्नु न अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ हामीले अन्त 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको एक युनिटको अब हामीलाई चाहिँ चाहिने भने पानी हो माछालाई पानी चाहियो पानी भनेर आउनु बिजुली चाहिँ महँगो भएर अलिकति हामीले धेरै समस्या परिरहेको छ
2: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन् कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढ़ेको तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढ़ेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ
3: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ हामीलाई बिजुलीमा अलिकति अब त्यो पैसा सहुलियत हुने ऋण कर्जा होइन कृषि खेती हो कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो त्यही पनि हामीलाई किसानलाई के चाहिने
2: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन् यहाँका किसानले बिग्रेट रहु नैनी लगायत 7 जातका माछा पालन गर्छन् दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य
4: हिजोको दिनमा हामीले माछा हुने दिन मगायौं धेरै किसिमका कुराहरू अगाडि बढाएर धेरै किसिमको महँगो बिजुलीप्रतिको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरू गरौँ मकै धान किसान जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुन्थ्यौँ ईश्वरपुर नगरपालिकाले एउटा नयाँ स्पेस पानीको खाता बनाउँदैछ त्यो सम्बोधन गर्ने खाता पनि एउटा तयारी हामी गर्दैछौँ
2: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन् जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ जनार्दन खत्री सीआईएन रेडियो एकता सर्लाही
1: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दल बीचको विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ भेट सुन प्रकरणमा महरालाई 1 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने मन्त्री चौधरीले चेतावनी दिनुभएको छ

0: टी20 विश्वकपका लागि नयाँ ग्लोबल छनोट प्रणाली लागू गरिने भएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: डिजिटल कलरला तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु खुम्बु
2: बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आज कार्यक्रममा आउँदो आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र स्वास्थ्य बीमाका बारेमा कुराकानी गर्छौ। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 का लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बजेट अघिल्ला वर्षको तुलनामा बढ़ाएको छ। रकमका हिसाबले बढ़े पनि कुल राष्ट्रिय बजेट अझ तीव्र गतिमा विस्तार भएकाले स्वास्थ्य क्षेत्रका लागि भने झनै खुम्चिएको छ। स्वास्थ्य क्षेत्रमा करिब 1,95,000,000,000 रूपियाँ बजेट छुट्याइएको छ, तर कुल बजेट 21,24,34 रूपियाँ पुगेको कारण स्वास्थ्य क्षेत्रको हिस्सा करिब 4.9% सीमित भएको देखिन्छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई लक्षित गरी 15 अर्ब बजेट विनियोजन गरेको छ। 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा ल्याउने, जलन उपचार सेवाको पहुँच विस्तार गर्ने लगायतको स्वास्थ्य क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ। आउँदो आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र यसले नीति निर्माण र प्राथमिकता को खाडल पूर्ण कतिको सहयोग पुर्याउला भन्ने विषयमा आज हामी कुराकानी गर्छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्यविद प्राध्यापक डाक्टर खेन कार्की। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा। विशेष गरेर स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटका सन्दर्भमा आज हामी कार्यक्रममा चर्चा गर्छौं। स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटलाई चाहिँ तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ यसपालि?
3: अब सन्दर्भमा हेर्दाखेरि चाहिँ पोहोर जस्तो थियो, परार जस्तो थियो, यसपालि पनि त्यस्तै हो भन्न सकिन्छ। होइन, केही केही नयाँ शब्दावलीहरू आए पनि कार्यक्रमहरू पुरानै कार्यक्रमहरूको निरन्तरता छ, त्यो एउटा सकारात्मक कुरा हो। हरेक वर्ष चाहिँ नयाँ नयाँ कार्यक्रमहरू ल्यायौं भने त पुरानो कार्यक्रमहरूको निरन्तरता हुँदैन, त्यसैले अहिलेको बजेटले अधिकांश पुराना कार्यक्रमहरूलाई निरन्तरता दिएको छ, जुन चाहिँ बजेटको लागि आवश्यक हो। तर कतिपय विषयहरू जुन चाहिँ हामीले समीक्षा गरेर हटाउन सकिने खालका कुराहरू निरन्तर भएको देखिन्छ। अब बजेटको भोल्युम हेर्दाखेरि, बजेटको एमाउन्ट हेर्दाखेरि, पर्सेन्टेज हेर्दाखेरि, पोहोर र यसमा के फरक हुन्छ? पोहोर 4.88 थियो भने अहिले 4.9 भयो। होइन, अब अलिकति अब एमाउन्ट हेर्दाखेरि 6 अरब जतिको बजेट चाहिँ बढेको जस्तो देखिन्छ। होइन, पोहोरको 96 अहिले 102 अरब भयो भनिन्छ। त्यो त अरू सबै चिजहरूले निर्धारण गर्छ नि त, महँगी बजार सबै चिजसँग चाहिँ जोडिएको हुनाले चाहिँ अब र टोटल बजेटको 4.9% मात्रै बजेट चाहिँ स्वास्थ्यमा छुट्याइएको छ, जुन चाहिँ विश्व स्वास्थ्य संगठनले धेरै लामो समयदेखि भन्दै आएको टोटल बजेटको कम्तीमा 10% अथवा जीडीपीको 4% बजेट चाहिँ स्वास्थ्यमा छुट्याउनुपर्छ भनेर त्यो कुरा चाहिँ नेपालले अहिलेसम्म पुर्याउन सकेका छन्।
2: विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष यसरी 10% चाहिँ बजेट स्वास्थ्यमा छुट्याउनुपर्छ भन्दै आएको लामो समय नै भइसक्यो। कोविडको समयमा बरू 7% भन्दा बढ़ी बजेट छुट्याएको पनि देखिएको थियो। बजेट त बढ्दै जानुपर्ने हो नि, होइन? हामी चाहिँ बढ्दो भन्दा पनि एमाउन्टमा बढे पनि प्रतिशतमा चाहिँ बढ्न सकेन,
3: बढ्न सकेका छैन। प्रतिशतमा नबढुन्जेलसम्म हामीले चाहिँ सार रूपमा बजेट बढेको देखिँदैन कि त्यस कारणले गर्दाखेरि चाहिँ अब त्यो भोल्युम अलिकति बढेको देखिए पनि त्यो भोल्युमसँग अरू थुप्रो जोडिन्छ नि त होइन बजार भाउ जोडिन्छ मूल्य वृद्धि भइरहेछ अनि त्यस पछाडि चाहिँ अरू सबै चिजहरू जोडिने भएको हुनाले अलिकति एमाउन्ट बढ्यो भन्दैमा चाहिँ बढेको देखिँदैन पर्सेन्टेजमा हेर्दाखेरि हामीले सेम रूपमा बजेट चाहिँ अहिले पनि बिलो 5% बजेट भइरहेछ जसले गर्दाखेरि चाहिँ स्वास्थ्यमा जहिले पनि बजेटको अभाव छ भन्न सकिन्छ है यो चाहिँ भयो एउटा समग्र कुरा तर हामीले जुन छुट्याएको बजेट छ त्यो छुट्याएको बजेट चाहिँ खर्च गर्ने क्षमता छ कि छैन स्वास्थ्य क्षेत्रमा भन्ने कुरा पनि अर्को महत्वपूर्ण कुरा छ क्या तपाईँलाई म पोहोरको 83 भर्खरै निस्किएको भनौँ न प्रतिवेदन 82 खर्चको कुरा गर्दाखेरि चाहिँ के देखिन्छ भने चैतसम्ममा हामीले चाहिँ समग्र खर्च टोटल बजेटेड एमाउन्टको करिब करिब 56% मात्रै गर्न सकेका छन् मन्त्रालयले आफैले गर्नुपर्ने खर्च त 50% हाराहारीमा मात्रै गरेको छ होइन यो चाहिँ समग्रमा तर तपाईँले पुँजीगत खर्चको कुरा गर्नुहुन्छ भने अथवा डेभलपमेन्टसँग जोडिएको खर्च गर्नुहुन्छ भने उसले 21% मात्रै खर्च गरेको छ चैतसम्ममा भनेपछि अब यो आर्थिक वर्ष कति रह्यो भने वैशाख जेठ असार 3 महिना रह्यो होइन त्यसमा पनि असारको 15 गते भन्दा पछाडि त हामीले ठुल्ठुलो कारोबारहरू हामीले गर्न सक्दैनौँ खालि पेमेन्टहरू बाँकी भएको पेमेन्ट मात्रै गर्ने जेठको आज हामी आधा आधीमा आइसकेका छौँ भनेपछि त्यो एकदमै बढ्यो भने पनि 30%, 35% अथवा 40% मात्रै हाम्रो चाहिँ खर्च हुन्छ भनेपछि स्वास्थ्य क्षेत्रको स्वास्थ्य मन्त्रालयको मात्रै भन्दिनँ मैले स्वास्थ्य क्षेत्रको समग्र खर्च छुट्याइएको बजेट पनि खर्च गर्ने क्षमता हामी कहाँ कम छ
2: भनेको यो के प्रतिबद्धतामा कमी हो कि हामीमा भिजनहरू नभएर हो कि छुट्याएको बजेटै खर्च गर्न नसक्नुमा कारण चाहिँ के हो
3: अब यो चाहिँ समग्र प्रणालीको विषय हो होइन स्वास्थ्यमा मात्रै होइन सबै क्षेत्रमा हामीले छुट्याइएको बजेट चाहिँ 100% खर्च गर्न सक्ने खालको क्षमता विकास गर्नु पर्यो कि बजेट चाहिँको भोल्युम बढाउने बित्तिकै चाहिँ एकदम राम्रो भयो भन्नुभन्दा बजेटको भोल्युम सँगसँगै हामीले खर्च गर्ने क्षमता प्रणालीमा सुधार गर्नुपर्ने अनि हाम्रो चाहिँ खरिद ऐनहरूमा चाहिँ सुधार्नुपर्ने ऐन कतिपय चिजहरूमा चाहिँ हामीले ऐन अथवा हाम्रा नियमहरूको कारणले गर्दाखेरि पनि खर्च नभइरहेको अवस्था हो होइन अब रेगुलर अब यो रिकरेन्ट रूपमा तलब दिने अफिस चाहिँ व्यवस्थापन गर्ने खर्च चाहिँ 100% होला तर हामीलाई चाहिएको कुरा के हो भने विकासमा कति खर्च हुन्छ भन्ने कुरा हो होइन र त्यो विकासमा खर्च भयो भने चाहिँ त्यो खर्च गरेको पैसा चाहिँ पिपुलमा पुग्छ जनतामा पुग्छ अनि त्यसले चाहिँ अर्थशास्त्री हिसाबमा भन्दाखेरि चाहिँ मल्टिप्लायर इफेक्ट गर्ने हो होइन तर हाम्रो चाहिँ पुँजीगत खर्च चाहिँ एकदम कमजोर देखिएको छ स्वास्थ्यमा बजेट एक त बजेटै न्यून छ तर त्यो सँगसँगै हामीले भन्नु बिर्सानु के हुँदैन भने हाम्रो चाहिँ छुट्याइएको बजेट खर्च गर्ने क्षमता पनि हाम्रो मन्त्रालयहरूले विकास गरिसकेका छन्
2: अन्य क्षेत्रमा छुट्याएको बजेटको तुलनामा स्वास्थ्यलाई चाहिँ कतिको प्राथमिकतामा परेको जस्तो लाग्छ त यहाँलाई
3: समग्र हेर्दाखेरि मैले बजेट चाहिँ 93-95 पेजको बजेट मैले सर पल्टाउनु चाहिँ पल्टाएँ होइन एकदम त्यसको अङ्क अङ्क त मैले हेर्न बाँकी छ तर समग्र हेर्दाखेरि शिक्षा र स्वास्थ्यमा त्यति इन्करेजिङ बजेट छैन र टोटल ग्लोबली पनि अहिले जुन बजेटको बजेट निर्माणको जुन सिद्धान्त अथवा त्यसले चाहिँ लिने दर्शनको हिसाबले हेर्दाखेरि पनि यो क्षेत्रहरूमा सोसियल सेक्टरहरूमा चाहिँ त्यति धेरै प्राथमिकता दिएको जस्तो देखिँदैन हुन त अब बजेटले कृषिलाई पनि त्यति साह्रो धेरै प्राथमिकतामा दिएको छैन होइन अब अहिले इन्फ्रास्ट्रक्चरको निर्माणमा चाहिँ अलिकति बजेट चाहिँ बढी राखेको जस्तो देखिन्छ त्यो एक हिसाबले हेर्ने हो भने त्यो स्वाभाविक हो इन्फ्रास्ट्रक्चरको डेभलपमेन्ट नभइकन अरू चिजहरू चाहिँ डेभलपमेन्ट हुँदैन भन्ने कुरा एउटा पक्ष हो एउटा थ्योरी हो एउटा सिद्धान्त हो तर सँगसँगै हामीले यदि सोसाइटी अथवा पिपलको सोसियल कजेसहरूमा पनि हामीले चाहिँ सँगसँगै सुधार ल्याउन सकेनौँ भने अथवा सोसियल डिटर्मिनेन्ट्सहरूमा पनि सँगसँगै सुधार ल्याउन सकेनौँ भने हाम्रो इन्फ्रास्ट्रक्चरले मात्रै काम गर्दैन होइन त्यो हिसाबले हेर्दाखेरि चाहिँ सोसियल डिटर्मिनेन्ट्सकोलाई सम्बोधन गर्ने कुरा र अनि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्ने कुरालाई

0: देखिन्छ। फेरि यो अहिलेको बजेटको ट्रेन्डको मात्रै कुरा गरिरहेको छैन मैले, हाम्रो टोटल बजेटकै ट्रेन्डमा त्यस्तो देखिन्छ। अहिलेको सरकारलाई गाली गरेको होइन कि, हाम्रो समग्र प्रणालीमा त्यस्तो देखिन्छ। मैले अघि नै भने यो एज इट इज जस्तो कि पहिलाकै परम्परालाई चाहिँ धानिएको जस्तो खालको बजेट देखिन्छ। अब उहाँहरू त अहिलेको सरकार त डिटिआईको झन्डै डिटिआईको म्यान्डेट पाएको सरकार, र जनताको अपेक्षा के थियो भन्दाखेरि चाहिँ अलिकति फरक ढंगले पढाउँछ, अलिकति फरक ढंगले चाहिँ सम्बोधन गरिन्छ भन्ने खालको जुन सोच थियो त्यसमा चाहिँ अहिले बजेट यसो हेर्दाखेरि देखिँदैन।
1: भनेपछि जनताले जुन खालको अपेक्षा यो सरकारसँग गरेको थियो, विगतका सरकारसँग भन्दा धेरै ठूलो अपेक्षा चाहिँ जनताले गरेको, तर यसपालि बजेटले त्यो खालको जनताको अपेक्षालाई चाहिँ पूरा गर्न नसकेको।
0: अब यस्तो पनि भनौँ, यसलाई त्यसरी भन्दाखेरि पनि यो सरकार निर्माण गर्ने प्रक्रियामा अथवा निर्वाचनको प्रक्रियादेखि लिएर सारा ठाउँमा घोषणा पत्रहरूमा जे खालको कुराहरू हामीले चाहिँ असाध्य धेरै एम्बिसियस भनौँ न महत्वाकांक्षी योजनाहरू राखेर रा, जनतालाई हामीले चाहिँ आकर्षित गराएका थियौं, उत्साहित गराएका थियौं, उत्प्रेरित गराएका थियौं। तर यतापट्टि यदि हामीले चाहिँ ट्रेजरी हेर्ने हो भने अथवा हाम्रो सोर्स हेर्ने हो भने त ती पुरानै सोर्स हो नि त। त्यसले गर्दाखेरि हिजो एकदम ठूलो महत्वाकांक्षा हामीले चाहिँ जगायौं, तर अहिले त्यो महत्वाकांक्षालाई हामीले चाहिँ सम्बोधन गर्न सकेनौं बजेट मार्फत भन्ने कुरा चाहिँ सान्दर्भिक जस्तो लाग्छ। किनभने स्रोत त हाम्रो त्यही हो, देश त यही हो, हामी नै हो, हामीसँग आन्तरिक स्रोत कति छ भन्ने कुरा चाहिँ एकदम ठूलो महत्वपूर्ण विषय हो होइन। बाहिर विदेशबाट आएको ऋणले अथवा सहायताले हाम्रो देशमा चाहिँ विकास गर्नको लागि चाहिँ सिग्निफिकेन्टली त्यसले चाहिँ कन्ट्रिब्युसन गर्छ भन्ने कुरा चाहिँ त त्यो गलत कुरा हुन सक्छ होइन। त्यसैले हाम्रो स्रोत अनुसारको हाम्रो बजेट हुने नै भयो, त्यस कारणले यसले स्रोतको व्यवस्थापनमा अझ अलिकति महत्वाकांक्षी भएर व्यवस्थापन गर्न खोजेको जस्तो चाहिँ देखिन्छ। तर समग्रमा अब सोसियल डिटर्मिनेन्सको पक्षलाई होइन, समाजका जति पनि यो विकासका मापाङ्कहरू छन् त्यो मापाङ्कहरूमा चाहिँ त्यति साह्रो धेरै प्रभाव पर्ने खालको जस्तो देखिँदैन, मतलब ड्रास्टिकली प्रभाव पर्ने खालको जस्तो देखिँदैन। पुरानो जे प्रगति भइरहेको थियो त्यसैलाई चाहिँ कन्टिन्यू गरौं भन्ने जस्तो खालको चाहिँ यसले सन्देश दिन्छ।
1: जनताले धेरै रुचाएको र जनताले धेरै अपेक्षा गरेको एउटा कार्यक्रम भनेको स्वास्थ्य बीमा कार्यक्रम पनि हो, र त्यसमा नयाँपन आउला भन्ने जुन अपेक्षा पनि थियो होइन। अब सरकारले ल्याउँदाखेरि चाहिँ यही संकटग्रस्त अवस्थामा पुगेको स्वास्थ्य बीमा कार्यक्रमलाई चाहिँ उद्धार गर्ने गरी कुल बजेटको 15 अर्ब विनियोजन गरिएको छ भनेर आयो होइन। स्वास्थ्य बीमा कार्यक्रमलाई चाहिँ अब प्रभावकारी बनाउने र व्यापक सुधार गर्ने भनियो, यसमा चाहिँ तपाईँले के पाउनुभयो त?
0: कसरी सम्बोधन गरौं भने नेपाल सरकारकै स्वास्थ्य मन्त्रालयकै प्रगति प्रतिवेदनमा के भनिन्छ भने चैतसम्म, अस्तिको चैतसम्म, अहिले जेठमा हामी कुरा गर्दैछौ, चैतसम्म 18 अरब 21 करोड चाहिँ बकेउता छ, बीमाको बकेउता छ के तिर्नलाई बाँकी छ, अस्पतालहरूलाई तिर्न बाँकी हो त्यो। अब म काम गर्ने शिक्षण अस्पतालमा पनि करोड़ौं रुपियाँ चाहिँ बाँकी भएर हामीले धान्नै नसकेर बन्द गरेका छौँ। त्यो अवस्थामा अझै 18 अरब 21 करोड रुपियाँ चाहिँ तिर्न बाँकी छ। यो बीचमा वैशाख जेठमा अलिअलि 1-2 अरब 3 अरब तिरे पनि अब 15 अरब भन्दा बढ़ी नै बकेउता बाँकी छ। यसपालिको सरकारले चाहिँ 10 अरबमा 5 अरब थपेर 15 अरब बनाएको मात्रै हो होइन। त्यस कारणले गर्दाखेरि अब हाम्रो त जहिले पनि यो बीमा त के भयो भने एकदमै खातामा स्रोतविहीन ढंगले चलिराखेको, जनताले धेरै मन पराएको, जनताले जनताको अपेक्षा अनुसारको चाहिँ स्वास्थ्य बीमा कार्यक्रम हो भनेर जनताले बुझिराखेको, तर सञ्चालनमा अथवा यसको चाहिँ जसरी हामीले चाहिँ रिभल्भ गराउनु पर्ने थियो त्यो रिभल्भ गराउने कुराहरूमा चाहिँ शब्दजनले एकदम प्रभावकारी हामी पुनर्संयोजन गरेर एकदमै पुनर्संरचना गरेर सञ्चालन गर्छौं भनेर पोहोरको बजेटमा पनि ठ्याक्कै यही भाषा थियो, तर केही पनि भएन। यसपालिको बजेटमा पनि त्यही भाषा छ अनि त्यसले पनि केही हुने जस्तो देखिँदैन। तर मुख्य कुरा के हो भने यो त रिस्क पुलिङ हो, त्यसैले अब हुनेहरूसँग अथवा चाहिँ निरोगीहरूसँगको पैसा पनि त्यहाँ जम्मा गरेर रोगीहरूलाई हामीले चाहिँ त्यो सेवा प्रदान गर्ने हो नि त। स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य समस्या नभएका मान्छेहरूको पैसाबाट सेवा दिने हो।
1: अब यो मेकानिजमलाई नै हो कि तीन वर्षमा चाहिँ 90% नेपाली स्वास्थ्य बीमाको दायरामा ल्याउने भनिएको छ। तर त्यहाँ जुन कानूनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो, सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो, त्यो ठ्याक्कै शब्दमा किन आउन चाहिँ सकेन?
0: अब समस्या त्यहीँनिर हो। कानूनले के भनेको छ भने यसलाई अनिवार्य गराउने, बिमालाई अनिवार्य नगराइकन स्रोत चाहिँ हाम्रो व्यवस्थापन हुनै सकिँदैन। यो सरकारले यसरी अनुदान दिएर अनि त्यसपछि अनि त्यो घाटा पूर्ता गर्ने भनेर भनेको यो बाल्लोमा पानी हाल्ने हो र बिमाको सिद्धान्त अनुसार पनि यो मिल्दै मिलेन। त्यसैले बिमाले त आफै कमाउनुपर्छ र आफै खर्च गर्नुपर्छ। त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि चाहिँ निरन्तर रूपमा रेगुलर रूपमा आमदानी हुने जनताहरूबाट नागरिकहरूबाट केही न केही प्रतिशत चाहिँ बिमामा जम्मा हुने खालको व्यवस्था अनिवार्य रूपमा हामीले नगरुन्जेलसम्म हामीले आन्तरिक स्रोत हामी बढाउन सक्दैनौँ। त्यो चाहिँ कानूनमा व्यवस्था छ। उदाहरणको लागि निजामती कर्मचारीहरू हाम्रो चाहिँ स्थायी कर्मचारीहरू रेगुलर तलब पाउनुहुन्छ, शिक्षकले रेगुलर तलब पाउँछ भनेपछि रेगुलर तलब खाने व्यक्तिहरूको तलबको निश्चित प्रतिशत हामी त्यसलाई प्रोग्रेसिभली राख्न पनि सक्छौँ। तलब खानेले थोरै प्रतिशत, धेरै तलब खानेले धेरै पैसा हुने गरी निश्चित प्रतिशत 1.5% अफ दि स्यालेरी गरेर हामीले राख्न सक्यौँ भने एमाउन्टको हिसाबमा डिफरेन्सेस पनि आउँछ। तर के छ भने एकदम तल्लो चाहिँ तलब खाने मान्छेले पनि सेम गुणस्तरको सेवा प्राप्त गर्ने र माथिल्लो तलब खाने मान्छेले पनि सेम स्तरको गुणस्तरको सेवा प्राप्त गर्ने हुँदाखेरि चाहिँ हामीले सोसियल जस्टिसको पाटोलाई पनि हामीले सम्बोधन गर्न सक्थ्यौँ, इक्विटीको कुरालाई पनि हामीले चाहिँ सम्बोधन गर्न सक्थ्यौँ। अनिवार्य रूपमा स्रोतको व्यवस्थापन हुने खालको जे कानूनमा व्यवस्था गरेका छौँ त्यसलाई एकदमै कडाइका साथ लागू गर्नुपर्ने हो। अहिले कर्मचारीहरूको 10% तलब बढ्यो, 21% भन्ने चाहिँ भ्रम हो, 10% तलब बढ्यो। अब यो 10% तलब बढेकोमा हामीले यही प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बिमामा जानेछ भनेको भए यसले दुईटै कुरा गर्थ्यो जस्तो मलाई लाग्छ। एउटा कुरा के थियो भने सबै शिक्षक कर्मचारीहरू चाहिँ अब बिमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो अटोमेटिकली त्यो आखिर त्यो कर्मचारी नै हुने हो नि, त्यो कर्मचारीले गुणस्तरको कुराहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्ने थियो र हाम्रो सेवाहरूको गुणस्तर पनि बढ्दै जाने थियो र हाम्रो सेवाहरूको प्रयोग पनि बढ्दै जाने थियो र बिमालाई समस्या पनि हुने थिएन। अब हरेक वर्ष हामीले यो बिमाको एमाउन्ट चाहिँ 15 अरब बढाउन अहिले 20 अरब बढाइएको 30 अरब बढाइएको भए पनि यो त के हो भन्दाखेरि डेभलपमेन्ट कस्टलाई विकासको पैसालाई हामीले यता खर्च गरेको हो नि, यो सैद्धान्तिक रूपमा धान्न सकिने खालको व्यवस्था होइन। त्यसैले स्वास्थ्य बिमालाई निरन्तर आफै रिभल्भ हुने आफै चल्न सक्ने खालको ढंगले चाहिँ स्वचालित एउटा प्रबन्धमा हामीले लानै पर्छ।
1: मलाई यहाँनिर अलिकति जोड्न मन लागेको, जस्तो हामीले जति आबद्ध भएको छ नि बिमामा त्यो आबद्ध भएकोलाई नै त हामीले सेवा दिन सकिरहेका छैनौँ। एकातिर हामीले निजीमा अहिले संकुचन भइसकेका छ, निजीमा चाहिँ बिमा अत्यावश्यक बाहेकोलाई चाहिँ नदिने भनिसकेका छ, सरकारीमा कतिपय सरकारी अस्पताल बन्द नै गरिसकेका छ। भनेपछि एकातिर बिमा कार्यक्रमहरू संकुचनमा गएको छ, अर्कोतिर बिमामा आबद्ध गर्ने संख्या बढ़ाउने भनिरहेका छौ, यो अलि तालमेल नमिलेको जस्तो छैन?
0: नमिलेकै हो। अब के छ भने बिमाको सामान्य कुरा के हो भने कसैले सेवा किन्ने हो, त्यो सेवा चाहिँ मलाई मन परेको सेवा किन्ने हो, त्यो सेवा किन्ने बापत बिमाले अथवा अर्को पार्टीले त्यसको पैसा तिर्ने हो कि। त्यस कारणले गर्दाखेरि अब के हो भन्दाखेरि अब सेवाको गुणस्तर पनि बढ़ाउनु जरूरी छ। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने जति मान्छेहरूलाई समावेश गराएका छौँ ती मान्छेहरूले बिमालाई कन्टिन्यू गर्नु पर्यो कि। यो वर्ष मेरो अपरेशन गर्नुपर्ने छ, म बिमामा आउँछु, मेरो अपरेसन सकिएपछि अर्को वर्ष म इनरोलै गर्दिनँ कि। हाम्रो ड्रप आउटको समस्या पनि अर्को ठूलो समस्या छ। त्यसैले त्यो चाहिँ कस्तो भने भोलिन्टियरली बेसमा आफूलाई इच्छा भएको बेलामा बिमामा आउने सेवा लिने अनि इच्छा नभएको बेलामा सेवामा नआउने भइसके पछाडि त हामीले के गर्ने भन्यो भन्दाखेरि आवश्यकताको आधारमा मात्रै ऊ बिमामा आउने भयो। मैले हिजो बिरामी हुँदाखेरि चाहिँ 1 लाख रुपियाँ लिएको थिएँ, त्यस कारणले गर्दाखेरि त्यो 1 लाख रुपियाँको मलाई त लिनुपर्छ त। हरेक मान्छेहरूको पैसाबाट उठेको पैसाबाट मैले 1 लाख लिएको हो, त्यसमा 3500 मैले तिरेको थिएँ, त्यो त मैले बिस्तारै पे ब्याक गर्दै जानुपर्छ नि भन्ने कुराको चेत खोल्नुपर्छ कि। त्यो चेत नखोल्नुजेलसम्म यो बिमा चाहिँ सस्टेन गर्दैन।
1: निजी बिमा गर्दाखेरि 1-2 वर्ष ड्रप आउट हुने बित्तिकै त्यो क्यान्सल हुन्छ, त्यस्तै हामीले सरकारीलाई पनि त्यसरी गरेर तर गुणस्तरमा चाहिँ हामीले कम्प्रोमाइज नगर्ने गरी काम गर्नुपर्ने थियो।
0: सेवाको सेवाको गुणस्तर पनि बढाउनु पर्यो, सेवा बेच्न पनि बेचौँ बेचौँ जस्तो खालको फलान ठाउँमा गएर बिमाको सेवा चाहिँ एकदम क्वालिटीको छ है भनेर हामीले बनाउनु पनि पर्यो। अर्कोतिर चाहिँ के छ भन्दाखेरि चाहिँ अब बिमितहरूको लागि जुन इम्पावरमेन्ट सशक्तिकरण किन बिमा गर्ने भन्ने खालको कुराहरू पनि खालि अहिले त कस्तो भइरहेछ भने बिमामा तिन चारवटा कुरा मिक्स गरेर भइरहेछ। एउटा मोरल हाजर्ड पनि धेरै छ, जसले चाहिँ बिमाको कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुभएको छ उहाँहरू फेयर एकदम अनेस्ट इमान्दार भएर यो सञ्चालन गरिराख्नु भएको छ कि छैन भन्ने पनि ह्युज क्वेसन्स छ। जति पनि उहाँहरूले चाहिँ पेमेन्टको लागि बिलहरू पेश गर्नुभएको छ अथवा दाबी गर्नुभएको छ, त्यो दाबी गरेको कुराहरू सबै ठिक छ कि छैन भनेर एकदम क्वेसन गर्ने ठाउँहरू प्रशस्त छ। त्यसैले देयर इज मोरल हजार्ड, धेरै मोरल हजार्ड भएको छ त्यो एरिया। दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ बिमितहरूलाई हामीले कहिलेकाहीँ त के छ भने इन्सुरेन्सको कार्यक्रमबाट तपाईँहरूले इन्सुरेन्स गर्नुभएको छ यो के अरे जनरल हेल्थ चेकअप भए पनि गराउनुहोस् भनेर त्यसरी इन्करेज गरेको क्या, सेवा लिनुको लागि इन्करेज गरिरहेको अवस्थाहरू पनि छ। त्यो त होइन नि त, जनरल हेल्थ चेकअप गराउनको लागि बिमाको पैसा खर्च गर्न थालेपछि त त्यसपछि त हामी ताकपल्टिने नै हो नि होइन। त्यो त बिमाको पैसा जुन त्यहाँ जम्मा गरिएको छ त्यो त साँच्चै नै बिरामी हुँदाखेरि यो ढङ्गले चाहिँ खर्च गर्ने भनेर जुन एउटा शर्त बनाइएको छ त्यही अनुसार खर्च गर्नुपर्छ होइन। अर्को चाहिँ इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि चाहिँ अहिले चर्चामा त आएको छ बिमाको एउटा चाहिँ हामीले सोलो प्याकेज बनायौँ क्या, 3500 रुपियाँ तिरेपछि ब्लाब्ला यो पाइन्छ भनेर होइन। तर त्यो भन्दाखेरि पनि तपाईँले सेवा स्पेसिफिक

0: बनाउन सक्यौं भने सम्भवतः मान्छेहरूले आफ्नो रोगअन्चरको चाहिँ बिमित हुने त्यो पनि एउटा चाहिँ चल्न सक्छ होला। त्यसैले बिमालाई अलिकति चाहिँ रिस्ट्रक्चरै गर्ने र अनिवार्य बिमाको रूपमा लिएर जाने कुरा मात्रै चाहिँ यो सस्टेनेबल एप्रोच हुन्छ भन्ने मलाई लाग्छ।
1: जस्तो निजीमा चाहिँ अब सेवा लिन जाँदा 3% कर बढाउने जुन आएको छ बजेटमा होइन, यसले चाहिँ झन् भनौँ न निजीमा चाहिँ सरकारीमा सेवा लिन जाउँ दिनभरि लाग्छ, निजीमा सेवा लिन जाउँ फेरि ट्याक्स
0: सोसियल जस्टिसको हिसाबले यो अन्यायपूर्ण हो है, किनभने 3% ट्याक्स चाहिँ स्वास्थ्य जोसुकै मान्छेको पनि स्वास्थ्यको सेवा लिँदाखेरि चाहिँ ट्याक्स तिर्नुपर्ने खालको जुन चाहिँ भर्जन आयो त्यो भनेको सामाजिक न्यायको सिद्धान्त अनुसार चाहिँ उपलब्ध छ होइन। अब दोस्रो विषय चाहिँ के हो भन्दाखेरि चाहिँ अब तिमी ट्याक्स तिर्न नसक्नेहरू अनि तिमी पैसा नभएकाहरू चाहिँ सरकारमा जाऊ, पैसा भएका प्रशस्त पैसा भएका मान्छे चाहिँ निजीमा जाऊ र ट्याक्स तिर सरकारमा भन्ने खालको पनि एउटा चाहिँ त्यो हार्म एन्ड ह्याभ नटको कन्सेप्टलाई अलिकति बढी बढुवा दिने खालको पनि यो फिलोसफिकली त्यस्तो सेन्स आउने खालको पनि यो भयो कि। त्यसैले अब सम्भवतः सरकारले के सोचेको होला भन्दाखेरि धनीहरू पैसा तिर्न सक्नेहरू चाहिँ निजीमा जान्छन्, त्यस कारणले गर्दा उनीहरूबाट ट्याक्स उठाउँदाखेरि केही पनि समस्या हुँदैन, त्यसले राजस्वमा वृद्धि नै गर्छ किनभने अरू ठाउँमा राजस्व अलिअलि छुट गरेको हुनाले त्यसलाई पुर्ताल गर्न सरकारले विभिन्न ठाउँ खोज्नु पर्यो। त्यो खोज्दाखेरि चाहिँ यो धनी निजीमा गएर सेवा लिने भनेको चाहिँ धनी हो भन्ने हो होइन। तर अब यो कस्तो छ
1: भने यसमा यो नैसर्गिक अधिकारहरू छ नि, स्वास्थ्य शिक्षा जस्तो नैसर्गिक अधिकारमा चाहिँ ट्याक्स लगायतका कुराहरू बढावा हुने, गुणस्तरमा कमी आउने, अनि अलिकति सेवाहरू संकुचन हुने गरेको छ, अनि अन्यमा चाहिँ फैलाएर त्यो चाहिँ साँच्चीकै यो न्याय भएको छ।
0: त्यसरी सामाजिक न्यायको सिद्धान्त अनुसार यो ठिक भयो होइन। अनि अब निजीमा जानेहरू चाहिँ सम्पत्तिवाला र सम्पत्ति नभएकावालाहरू ट्याक्स तिर्न नचाहनेहरू चाहिँ सरकारमा सरकारी कार्यालयमा जाऊ, सरकारी अस्पतालमा जाऊ, त्यहाँ लाइन लाग होइन, त्यहाँ जस्तो सेवा हामीले दिन्छौँ त्यस्तै सेवा लिऊ भने जस्तो खालको अर्थ लाग्ने खालको सिर्जना भयो। यसले चाहिँ त्यति पोजिटिभ मेसेज जान्छ जस्तो मलाई लाग्दैन।
1: यसपालि बजेटले साँच्चीकै गरिब र विपन्न परिवारलाई भुल्नै खोजे हो त।
0: यसपालिको बजेटमा रहने कुरा के छ भने गरीब भन्ने शब्द एक ठाउँ कि दुई ठाउँ मात्रै आएको छ। के भनिएको छ भने यो मध्यम वर्गको लागि हित हुने खालको चाहिँ बजेट हो भनेर वास्तवमा त्यो यो वा त्यो ढंगले चाहिँ मिडल क्लास फ्यामिलीजहरू मिडल क्लासलाई चाहिँ अलिकति चाहिँ सपोर्ट गर्ने खालको बजेट चाहिँ देखिएको छ। अब यसले के देखायो भन्दाखेरि हाम्रो गरिबीको रेखा मुनि हुने गरीबहरू भनौँ न जसलाई चाहिँ हामीले सामाजिक न्यायको सिद्धान्त अनुसार चाहिँ उनीहरूलाई संरक्षण गरिनु पर्थ्यो, सरकारले संरक्षण गरिनु पर्थ्यो, हाम्रो बिमामा पनि त्यही कुराहरू हामीले चाहिँ कानूनमा त त्यसलाई लागू गर्न खोजेका छौँ, हरेक सामाजिक सुरक्षाको कुराहरू पनि हामीले वास्तवमा सेफ्टी नेट बनाउन खोजेको हो कि जोसँग पैसा छैन जोसँग चाहिँ स्रोत छैन त्यो स्रोत नहुने नागरिकहरूलाई पनि त्यो चाहिँ राज्यको दायित्व हो कि उनीहरूले पनि स्रोत हुनेहरूको जतिकै उनीहरूलेको जतिकै स्वास्थ्य सेवा शिक्षाको सेवाहरू चाहिँ प्राप्त गर्न पाउनुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ संविधानले नैसर्गिक अधिकारभित्र चाहिँ त्यसलाई व्यवस्थापन गर्न खोजेको विषय हो यो होइन। तर अब यहाँ अहिले के भयो भने बजेटले चाहिँ त्यो 21% जति जुन गरिबीको रेखा मुनिका व्यक्तिहरूलाई पनि यसले सम्बोधन गर्न सकेका छैन। र अर्को चाहिँ कस्तो भने यो दीर्घ रोग हो बढ्दै जाँदाखेरि नन कम्युनिकेबल डिजिज चाहिँ हाम्रोमा अहिले 71% मृत्युको कारण भनौँ न चाहिँ नन कम्युनिकेबल डिजिज भएको छ होइन। र नन कम्युनिकेबल डिजिज भनेको लामो समयसम्म लाग्ने रोग हो, त्यसैले लामो समयसम्म औषधि खानुपर्ने रोग हो। र यसको वृद्धिको कारणले गर्दाखेरि चाहिँ हरेक वर्ष करिब करिब 4% मान्छेहरू चाहिँ क्याटास्ट्रोफिक एक्सपेन्सेसमा जान्छ, भनेको त्यो गरिबीको रेखा माथि भएको मान्छे तल झर्दै जान्छ कि होइन, अथवा उसको आमदानीको 40% भन्दा बढी चाहिँ खर्च उसले उपचारमा गर्नुपर्ने हुन्छ। त्यसैले रोगको प्याटर्नको कारणले गर्दाखेरि खर्चको प्याटर्न पनि एकदम बढेर गएको छ।
1: उनीहरूको लागि पनि यसपालि सम्बोधन
0: खासै भएको छैन होइन। अब हुन त अब त्यहाँ के छ भने ट्रिटमेन्टको प्याकेजहरू एसेन्सियल आधारभूत स्वास्थ्य सेवाको प्याकेजहरूलाई हामीले चाहिँ सुधार्छौँ भनिएको छ, तर यो चाहिँ कस्तो भने गोलमटोल टाइपको आयो क्या, जस्तो तपाईँले आरोग्य पर्यटन भने जस्तै क्या, त्यो भनेको के हो भनेर आएको छैन नि त्यस्तै गोलमोटोल टाइपको केही कुराहरू चाहिँ भनिएको छ तर खास स्पेसिफिक भएर त्यसलाई सम्बोधन गर्नेखेरि चाहिँ बजेट आउन सकेका छैन.
1: हामी कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटका बारेमा चर्चा गरिरहेका छौं. कुराकानीमा आज हामीसँग स्वास्थ्यविद प्राध्यापक डाक्टर खेन कार्की हुनुहुन्छ. डाक्टर विशेष गरेर हामीले चर्चा गरिरहँदाखेरि चाहिँ यो सूर्तिजन्य पदार्थको कुरा पनि जोडौं. सूर्तिजन्य पदार्थमा चाहिँ सरकारलाई विश्व स्वास्थ्य संगठनले सिफारिश गरे अनुसार कुल चाहिँ 75% पुर्याउनु पर्ने बताए पनि चाहिँ यसपालि सरकारले यसपालि खासै यसलाई चाहिँ बढ़ावा गरेन. के हो यसमा अलिकति क्लियर गरिदिनु.
0: जनस्वास्थ्यको एउटा विद्यार्थी भएको नाताले अहिले गरेको सरकारले गरेको यो चाहिँ गम्भीर भूल हो. सूर्तिजन्य पदार्थमा उसले चाहिँ करको दायरामा अलिकति बढ़ाउँछु 10% बढ़ाउँछु भनेर यस्तो भेग कुरा राखिदियो हो. यो त संसारभरि सिन ट्याक्सको रूपमा यसलाई चाहिँ ट्याक्स एकदम वृद्धि गर्दाखेरि विभिन्न देशहरूमा चाहिँ सूर्तिजन्य पदार्थको सेवनमा कमी भएको देखिएको छ. अनि यहाँ चलाखीपूर्ण के देखिएको छ भन्दाखेरि यो सम्भवत 69 नमा चुरोटमा 10% वृद्धि गरिनेछ भनेको छ क्या. चुरोटमा मात्रै सूर्तिजन्य पदार्थहरू त यति धेरै छ नि चुरोट बाहेक पनि. ती चुरोटमा बाहेक अरू सूर्तिजन्य पदार्थको बारेमा यसले केही स्पेल आउट पनि गरेका छैन. चुरोट भनेर अलिकति 10% वृद्धि गरिनेछ भन्ने कुरा थियो. अर्कोतिर चुरोट कारखानाहरूलाई प्रमोशन हुने गरी बजेटमा सम्बोधन पनि गरिएको छ. यसले के भयो भने ट्याक्स तिर्ने अथवा चाहिँ खपत धेरै हुने भएको हुनाले त्यसले चाहिँ अर्थशास्त्री हिसाबमा चाहिँ सरकारलाई ट्याक्स दिने रेभिन्यू जेनेरेट त गर्ला तर त्यो रेभिन्यू जेनेरेट गरेको भन्दा डबल ट्रिपलले जनस्वास्थ्यमा यसले प्रभाव पार्ने खालको असाध्यै कुनै पनि हिसाबमा सूर्तिले चाहिँ जनस्वास्थ्यमा कहीँ पनि फाइदा नगर्ने
1: 40,000 त प्रत्येक वर्ष
0: मृत्युको प्रमुख कारण क्यान्सरको कुरा गरौं सूर्ति ठोकिन्छ होइन मुटुको रोगको कुरा गरौं सूर्ति ठोकिन्छ. हरेक कुराहरूमा जति पनि डिजिज अहिले बढ़िरहेछ त्यसको एउटा महत्वपूर्ण कारक तत्वको रूपमा चाहिँ सूर्तिजन्य पदार्थ हो होइन. त्यसमा उहाँले चुरोट भनेर अरू सूर्तिजन्य पदार्थलाई छोडिदिनु हो किनभने यो त त्यो लेखिएको कुरा त कानून जस्तो हुन्छ नि. अब सूर्तिको उत्पादकहरूले यो त चुरोटमा मात्रै हो भनिसके पछाडि अरू सूर्तिमा नलाग्ने हो भन्ने हिसाबमा यो चाहिँ प्लिट हुन्छ होइन. त्यसैले यहाँ गम्भीर यो चाहिँ सँगसँगै सूर्ति सँगसँगै अर्को हाम्रो चाहिँ देशको सबभन्दा ठूलो अर्को समस्या स्वास्थ्यको समस्या भनेको चाहिँ मदिराजन्य पदार्थ हो. त्यसको सही सदुपयोगको कुरा हो. यहाँ के गरिदियो भने मदिराजन्य पदार्थहरूको प्रवर्धनसँग जोडेर बजेट भाषण आयो. यसले के छ भने राजस्व वृद्धि गर्ला हाम्रो नेपालमा बनेको चाहिँ मदिराजन्य पदार्थलाई चाहिँ विदेशमा चाहिँ एक्सपोर्ट गर्ने अनि माइक्रो ब्रुअरीहरूलाई पनि मतलब चाहिँ ट्याक्सको दायराभित्र लिएर आउने भनेको घरेलु उत्पादनहरूलाई पनि ट्याक्सको दायरामा लिएर आउने भन्ने कुराहरू चाहिँ भयो होइन. अब यसले के गर्यो भन्दाखेरि त अझ पैसा कमाउनको लागि अथवा राजस्व वृद्धि गर्नको लागि हामीले मदिराको उद्योगहरूलाई इन्करेज गरिराख्यौँ होइन. यसले चाहिँ के गर्यो भन्दाखेरि चाहिँ मदिराको खपतलाई बढाउने भने जनचेतना जतिसुकै राम्रो बनाए पनि सशक्तिकरण जतिसुकै गरे पनि चेतना भए कि मान्छेहरूले खाने हुन्छ.
1: विज्ञहरूले चाहिँ भेप र ई सिगरेटले गर्दा जुन युवा हो त्यसमा लतमा लागे र त्यसले गर्दाखेरि जुन खालका जनस्वास्थ्यमा असर पुर्याएका कुरालाई चाहिँ सरकारले सम्बोधन गर्नेछ भन्ने जुन आशा लिएका थिए थुप्रै विज्ञहरूले होइन निराशाजनक र जनस्वास्थ्य विरोधी पनि भयो.
0: यो 3-4 कुराहरू चाहिँ अहिले संसारमा आइरहेको एउटा चाहिँ टुबाकोले भन्दा बढी समस्या बनाउने खालको धुवा हो त्यो. त्यसमा निकोटिन छँदैछ अरू चाहिँ कार्बन पार्टिकल्सहरू टन्ने छँदैछ. त्यसैले भेपको लागि त्यसरी प्रचार प्रसार गरियो त्यसमा चाहिँ यति धेरै तपाईँको फ्लेभरहरूमा राखियो कि मान्छेहरूलाई चाहिँ अनि यङहरूलाई टार्गेट गरियो र नेपालको सन्दर्भमा त यङ मात्रै होइन कि फिमेलहरूलाई बढी टार्गेट गरेको देखिन्छ होइन. यसले गर्दाखेरि चाहिँ त्यसको संख्या त्यसको प्रयोग गर्नेको संख्या चाहिँ बढ़िरहेको छ. अर्को चाहिँ सेरोगेटेड एडभर्टिजमेन्ट भन्छ कि सूर्य टुबाको अथवा सूर्य नेपाल भनेर सर्टको पछाडिपट्टि लेख्ने कि त्यस्तै गरेर चाहिँ अल्कोहलको पनि विभिन्न ब्रान्डहरूलाई चाहिँ कपडादेखि लिएर सारा ठाउँमा त्यसको ब्रान्डको नेमहरू लेख्ने होइन. एयरप्लेनमा चढ्नुभयो भने डोमेस्टिक फ्लाइटहरूमा चाहिँ सिटमा राखिएको छ क्या रुसलान मिनरल वाटर भनेर. सेरोगेटेड एडभर्टिजमेन्टहरूको कुराहरूदेखि लिएर भेप लगाएको चाहिँ नन टुबाको धुमपान भनेर एकदमै टक्सिक चिजहरू जुन चाहिँ बजारमा बिक्री गरिरहेछ यस्तो चिजहरूलाई त अहिलेको बजेटले अथवा नीति तथा कार्यक्रमले पनि खासै सम्बोधन गरेको देखिने.
1: जुन चाहिँ एकदमै आधारभूत आवश्यकता र अत्यावश्यक सेवाहरूमा पर्छ र जसलाई चाहिँ सरकारले यसपालि सम्बोधन गर्नै पर्ने थियो ती कुराहरू चाहिँ छुटेको यहाँले चाहिँ के देख्नुभयो त
0: सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसी को नाम बड़ा एकदम फेमस छ कारण भनेको के छ भने रोगको रोकथाम सँगसँगै नयाँ इनोभेसन गर्ने रिसर्च गर्ने र त्यसलाई स्ट्रीमलाइन गर्ने स्ट्यान्डर्ड बनाउने प्रोटोकल बनाउने गाइडलाइन बनाउने र चाहिँ होल चाहिँ हेल्थको सेक्टरलाई इम्पावर गर्ने पावरफुल संस्थाको रूपमा मानिन्छ महामारी हुँदाखेरि अरू अरू विभिन्न खालको चाहिँ स्वास्थ्यको समस्याहरू हुँदाखेरि पनि त्यसले कमान्ड गर्ने हो त्यस्तो खालको चाहिँ सिरिसी बनाउनु पर्यो भनेको नीतिमा त्यो आयो तर बजेटमा आएन हामी धेरैको पद चाहिँ यताउता हुने हो कि भन्ने डरले अनि नेगेटिभ एडभोकेसी भएको बुझ्छु मैले अब अहिलेको जुन टेकुको संरचना छ त्यो टेकुको संरचना तिनवटा संरचना बनाइसकेको छ त्यो टेकुको कुनै काम छैन त्यहाँको संरचनालाई हामीले प्रदेशमा लानुपर्छ प्रदेशलाई हामीले सशक्त बनाउनुपर्छ र स्थानीय स्वास्थ्यको धेरै चिजहरू चाहिँ स्थानीय सरकारले गर्ने हो कि त्यो संविधानले राम्रोसँग बुझेको छ संविधानमा राम्रोसँग उल्लेखित गरिएको छ तर त्यो संविधानमा भएको कुरा स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारमा बाँड्दाखेरि त्यो बाँड्ने लेख्ने टास्क एनालाइसिस गर्ने फंक्सनल एनालाइसिस गर्ने चाहिँ को भयो भन्दाखेरि चाहिँ त्यही स्वास्थ्यको कर्मचारी भयो कि होइन त्यसैले त्यसलाई चाहिँ अलिकति हामीले विकेन्द्रीकृत गर्ने गरी चाहिँ यो सरकारले सक्थ्यो अरू सरकारले सक्दैन थियो तर यो सरकारले सक्थ्यो त्यसमा हाँड गरेको जस्तो मलाई लागेन स्थानीय सरकारलाई एउटा जनस्वास्थ्य अधिकृत पनि हामीले दिएनौँ तर सबै चाहिँ गाउँपालिकाहरूमा नगरपालिकाहरूमा कम्तीमा आधारभूत स्वास्थ्य सेवा चाहिँ पुग्नुपर्छ भन्ने हिसाबमा अस्पतालको कन्सेप्ट भयो र धेरैवटा चाहिँ यो नगरपालिकाहरू पालिकाहरूले अस्पतालहरू पनि बनाए 110 जति अस्पताल त अहिले बनिसकेका छन् होइन 336 भन्नुभएको छ 356 अस्पताल हो वास्तवमा
1: भनेको संरचनागत रूपमा सुधार भयो
0: यस तल अस्पतालहरू बनाउने भनेर भनियो अस्पतालहरू बनेको छ अहिलेको सरकारले पनि यसलाई चाहिँ बनाउने भनेर भनेको छ तर त्यो सँगसँगै हुनुपर्ने अरू संरचनाहरू अस्पतालहरू ठूल्ठूलो अस्पतालहरू बनाएर त्यहाँ कर्मचारी छैन भने त्यहाँ डाक्टर छैन भने त्यहाँ सेवा छैन भने त्यो त झन् फेरि सरकारको चाहिँ स्रोतको दुरुपयोग हुन्छ होइन पुनर्संरचनामा चाहिँ अलिकति बढी जोड गर्नुपर्ने हो त्यो चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अथवा चाहिँ अहिलेको बजेटमा एकदमै सन्तुष्ट हुने गरी चाहिँ आएको छैन तर पुराना कुराहरूलाई उहाँले निरन्तरता दिनुभएको छ त्यो लङ टर्ममा प्रभाव पर्ने खालको कुराहरूमा चाहिँ हाम्रो सोच एकदम पुगेको छैन र अलिकति हरेक सरकार आउने पपुलर हुन खोज्नेले हामीले खासै
1: दीर्घकालीन रूपमा चाहिँ सोच भएन तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बर्जित नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र कार्यान्वयनका बारेमा कुराकानी गरिरहेका छौं स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला

0: पालन चाहिएको सहयोग छ। टाटा बुद्धा पिकअप रोकिन्छ।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियो अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
3: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।

0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
1: पालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा आउँदो आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र कार्यान्वयनका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की। डाक्टर, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रम बदलिँदो नेपालमा। राम्रो पक्ष चाहिँ केलाई दिनुहुन्छ? सरकारले चाहिँ यसपालि साँच्चीकै यो चिज चाहिँ एकदमै राम्रो गर्यो भने त्यस्तो केही छ?
2: मैले भने नि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एउटा एकदम राम्रो कुरा हो। एउटा मात्रै संरचना चाहिँ स्वास्थ्यमा बनाइदिनु भयो भने यो एकदमै पावरफुल हुन्छ र यसले चाहिँ एक खालको एउटा छलाङ मार्ने खालको अथवा क्रान्तिकारी एचिभमेन्ट हुन्छ। अब सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता भनेर मन्त्रालयको नामै परिवर्तन गरेका छ। मैले अघि पनि भने यो फूड सेक्युरिटीको भन्दा फूड सेफ्टीको पक्षलाई चाहिँ बढ़ी जोड़ गरेर सरकारले जे कार्यक्रमहरू ल्याइरहेछ, मन्त्रालयको पुनर्संरचना गर्न खोजिरहेछ, यो चाहिँ मलाई लाग्छ स्वास्थ्यको दृष्टिकोणबाट, जनस्वास्थ्यको दृष्टिकोणबाट यो असाध्यै राम्रो कदम हो। यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ। अर्को चाहिँ राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ भन्नुभएको छ। यो पनि अर्को के हो भने नेपालमा जुन स्वास्थ्यको गुणस्तर चाहिँ एकदम कमजोर छ भन्ने जुन क्लेम छ, दावी छ, त्यो कुरा चाहिँ साँच्चै नै गुणस्तर कस्तो छ भन्ने कुरालाई निर्धारण गर्न, गुणस्तर निर्धारण गर्नलाई यो खालको प्राधिकरण, यो चाहिँ अधिकार सम्पन्न प्राधिकरण चाहिँ गरिदिन सक्यो, स्थापना गर्न सक्यो भने यो अर्को एकदम राम्रो कुरा छ। अनि अर्को कुरा चाहिँ यो आधारभूत तहको अस्पतालहरू जुन बनाउने सरकारहरूले अभियान सञ्चालन गरेका थिए, योभन्दा अगाडिको सरकारहरूले पनि त्यसको निरन्तरता उहाँहरूले दिनुभएको छ। त्यो चाहिँ आधारभूत तहमा आधारभूत स्वास्थ्यलाई हामीले चाहिँ त्यहाँ लिएर जान सक्ने र स्वास्थ्यको प्रवर्धनदेखि लिएर रोग रोकथामदेखि लिएर सामान्य रोगको उपचारको व्यवस्था चाहिँ हामीले तलको स्थानीय सरकारबाट गर्न सक्यौं भने यो विशेषज्ञ लेभलको अस्पतालहरू, उदाहरणको लागि वीर अस्पतालहरू, शिक्षण अस्पतालहरू भए, यस्ता अस्पतालहरूमा त विशेषज्ञ चिकित्साको लागि मात्रै मानिसहरू आउने खालको व्यवस्था हुन सक्छ। त्यसैले यो निरन्तरतालाई राम्रो मानिन्छ। ट्रमा सेन्टरहरू र ट्रमा नीतिलाई उहाँहरूले चाहिँ इम्प्लिमेन्ट गर्छौं भनेर भन्नुभएको छ। यो अहिले ट्राफिक एक्सिडेन्ट, रोड ट्राफिक एक्सिडेन्टदेखि लिएर अरू एक्सिडेन्टहरू पनि एकदम बढ़ी रहेको अवस्था, बाटो जति बढ़्यो, इन्फ्रास्ट्रक्चर जति बढ़्यो, त्यति नै दुर्घटनाका सम्भावनाहरू पनि बढ़दै जान्छन्। त्यसैले त्यसलाई चाहिँ एकदमै व्यवस्थित ढंगले सम्बोधन जरूरी छ र यो चाहिँ हामीले ट्रमासँग सम्बन्धित नीति चाहिँ अलि अगाडिदेखि नै बनाउनुपर्छ भन्ने कुराहरू जुन चाहिँ स्वास्थ्यको क्षेत्रमा महसुस गरिएको थियो उहाँहरूले हामी गर्छौं भन्नुभएको छ। यसले चाहिँ के हो भने कुनै पनि मान्छे घाइते भएर उपचार नपाएर मर्ने खालको परिस्थितिबाट चाहिँ हामीले रोक्नुपर्छ। यदि त्यो गर्न सकियो भने मात्रै राज्यको दायित्व अथवा राज्यले चाहिँ हामीलाई हेर्यो है, सम्बोधन गर्यो है भन्ने कुराहरू चाहिँ देखिन्छ। त्यसैले यो चाहिँ सरकारका राम्रा पक्षहरू जस्तो मलाई लाग्छ। अब तर केही केही चिजहरू चाहिँ एकदमै उच्चारण गर्नै पर्ने खालको कुराहरू छ क्या। जस्तो एउटा चाहिँ के लेखिएको छ उनले भने कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। यो चाहिँ यस्तो मान्छेले चाहिँ बजेट बनायो जसले सुदूरपश्चिम र कर्णाली देखेकै छैन भने जस्तो भयो क्या है। अब त्यहाँ चाहिँ यस्तो दूर दराज छ, यति रिमोट एरिया हो, त्यहाँ चाहिँ केही मान्छेहरू चाहिँ बसेका छन्, तिनीहरूलाई चाहिँ हामीले टेलिमेडिसिनबाट चाहिँ सेवा दिने हो अनि कन्सल्टेसनहरू गर्ने हो, त्यहाँ त अर्को केही पनि गर्न सकिँदैन भन्ने खालको जस्तो देखिन्छ। त्यहाँ के हो भने कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानै छ, त्यहाँ उसले चाहिँ विशेषज्ञ लेभलको जनशक्ति नै उत्पादन गरिरहेछ होइन, र ती कुराहरूलाई कसरी स्ट्रेन्थेन गर्न सकिन्छ, जिल्ला जिल्लाका अस्पतालहरूलाई कसरी स्ट्रेन्थेन गर्न सकिन्छ, जिल्ला जिल्लामा हामीले विशेषज्ञ सेवाहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई बढ़ी जोड़ दिनु पर्थ्यो।
1: रेडिसिन सेवा
2: भनेको चाहिँ कस्तो भने अब त्यही जिल्ला भित्रबाट जस्तो जिल्ला भित्र पनि त दुर्गम क्षेत्रहरू छन् नि त्यो जिल्लाले दुर्गम क्षेत्रका आधारभूत तहका स्वास्थ्य चौकीहरू अथवा अस्पतालहरूमा चाहिँ टेलिमेडिसिन अथवा चाहिँ यो भिडियो कन्सल्टेसनहरू गरेर त्यहीँको दुर्गम क्षेत्रहरूको लागि चाहिँ केही राहत अथवा सहुलियत सेवा प्रदान गर्नको लागि स्पेसली इमर्जेन्सी सेवाहरू प्रदान गर्नको लागि चाहिँ प्रयोग गर्न सकिन्थ्यो त्यहाँ एजी फी केही पनि छैन भन्ने खालको ढंगले भएका कुराहरूलाई पनि अन्डर इस्टिमेट गरेको जस्तो यो बजेट बनायो कर्णाली र सुदूरपश्चिमलाई चाहिँ अन्डर इस्टिमेटै गरेको हो कि भन्ने खालको चाहिँ देखिन्छ पोहोरको र यसको पालीमा त्यस्तो धेरै क्रान्तिकारी फरक छैन अब एक दुईवटा कुरा चाहिँ यस्तो छ कि जस्तो तपाईँले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छु भन्नुभएको छ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु भन्दाखेरि एकदम धेरै चाहिँ त्यहाँ पार्लियामेन्टमा पनि ढपढप आएको थियो मान्छेहरूलाई सुन्दा पनि एकदम कर्णप्रिय लाग्छ तर दोब्बर भत्तामा दोब्बर गरेको छु भनेपछि त्यसको बेसिक बेस कति थियो भन्ने अनि त्यसमा भत्ता दोब्बर गरेर के मिनिङ हुन्छ र 500 नै पुर्याउनु भने के मिनिङ हुन्छ अहिलेको चाहिँ महँगीमा अहिलेको चाहिँ समस्यामा त्यसैले चाहिँ एकदम पपुलर जस्तो देखियो क्या यो चाहिँ खासै सब्सटेन्सियल त्यसमा केही फरक नपर्ने तर भन्दाखेरि दोब्बर गरेको छु तर गर्नुपर्ने कुरा के थियो भने बेसिक स्यालेरीको कति गुणा एउटा डिएमा उसले प्राप्त गर्ने बेसिक स्यालेरीको 1.5 गुणा अथवा 2 गुणा बढी रातिको ड्युटी भनेको जहिले पनि रिस्की हो नि रातिको ड्युटी भनेको जहिले पनि जटिल हो नि त्यो खास गरी पनि नर्सहरूलाई जसको चाहिँ बच्चा छ बच्चाको आमा हुनुहुन्छ परिवार छ परिवार बच्चा सबै छोडेर अस्पतालमा ड्युटी गर्न जाने मान्छेलाई चाहिँ हिजो कुनै जमानामा त्यो 175 पनि एकदम धेरै थियो होला तर कुनै जमानाको अगाडिको हामी स्टुडेन्ट हुनुभन्दा अगाडिको भनेपछि अब अहिलेको परिप्रेक्ष्यमा हामीले सामग्रीसँग यसलाई बेस चाहिँ एउटा चाहिँ निश्चित बेससँग जोडेर त्यसको यति गुणा भन्ने हिसाबले गर्नुभएको भए सायद यो मोटिभेटिङ हुन्थ्यो होला जस्तो मलाई लाग्छ
3: यो सरकारले जलन उपचार सेवाको पहुँच विस्तार गर्न पनि भनेको छ होइन
2: यो चाहिँ के हो भने तपाईँले योभन्दा अगाडिको 80-81 81-82 चाहिँ बजेट हेर्नुभयो भने जस्ताको तस्तै छ
3: कपी पेस्ट मात्रै भयो होइन विकेन्द्रीकृत हुनुपर्ने हो नि यो जलन सेवा होइन सुदूरपश्चिमको बिरामीलाई काठमाडौँ ल्याइराख्ने
2: हुँदैन यो त कस्तो भने यो त इम्पावरमेन्ट कुरा पनि हो हामीले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरूलाई वरणको म्यानेजमेन्टमा तलदेखि माथिसम्म सबैले पढेको छ अहिलेको वरणको केस हेर्दा यसको टाइट हेर्दाखेरि के कुराहरू चाहिँ हामीले त्यसलाई अलिकति बढी प्रायोरिटी दिन सक्यौं भने यहाँ जिल्ला अस्पतालदेखि लिएर प्राथमिक सेवा वरणको म्यानेजमेन्टमा सबभन्दा धेरै ख्याल गर्नुपर्ने भनेको चाहिँ वरण हुने बित्तिकै गर्नुपर्ने प्राथमिक उपचार हो होइन त्यो प्राथमिक उपचारमा चाहिँ हामीले कति धेरै ध्यान दिन्छौँ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ त्यसरी प्रणालीगत हिसाबले प्रणाली सुधारमा यसलाई लानुपर्छ र त्यो विशेषज्ञताको आधारमा हरेक अस्पतालमा वरणलाई म्यानेज गर्ने खालको क्षमता निकास गर्नुपर्छ वरण हुने बित्तिकै एकदमै टाढाबाट काठमाडौँ ल्याउनु भनेको त्यो बाटै नै संक्रमण गराउने अनि त्यो वरणको प्राथमिक उपचार राम्रोसँग भएन भने तपाईँ हामीले चाहिँ काठमाडौँमा एकदमै राम्रो सुपर स्पेसियालिटी हामीले बनायौँ भने पनि त्यसले खासै काम गर्दैन कि विकेन्द्रीकृतै गर्नुपर्छ तपाईँले भने जस्तो डेडिकेटेड युनिटहरू बनाइनै पर्छ बढी फोकस चाहिँ यसलाई प्राथमिक उपचार गर्नुपर्छ
3: बजेट भन्दा केही दिन अगाडि चाहिँ स्वास्थ्य बीमा कार्यक्रममा मातृ स्वास्थ्य सेवा कार्यक्रमका केही कार्यक्रमहरू चाहिँ घटाएको चाहिँ पाइयो होइन त्यसपछि आएर बजेटले पनि खासै सम्बोधन नगरेको पाइयो मातृ स्वास्थ्य सेवामा चाहिँ सरकारले यसलाई चाहिँ अलिकति प्राथमिकतामा चाहिँ कम परेको हो कि के हो यसमा
2: खास गरी स्वास्थ्यको बजेट चाहिँ यो इभेन्ट बेस्ड बजेट जस्तो छ कि हामीले पोलिसी बेस्ड अथवा चाहिँ यसको चाहिँ हामीले जुन योजना बनाएको छ त्यो योजनाको चाहिँ प्रोग्राम बेस्ड भन्दा पनि यो इभेन्ट बेस्ड बजेटिङ जस्तो छ यो धेरै होइन त्यसैले योभन्दा अगाडि मातृ शिशुको कार्यक्रमहरू प्राय गरेर एक्सटर्नल डेभलपमेन्ट पार्टनरको फन्डिङबाट चलिरहेको थियो एकदमै राम्रो चलेको थियो नेपालमा हामीले मातृ शिशुको स्वास्थ्यसँग सुधार्ने कुराहरूमा चाहिँ धेरै नै सुधार गरे हौ अझै सुधार्न बाँकी छ तर धेरै नै सुधार गरे हौ र त्यसमा एक्सटर्नल डेभलपमेन्ट पार्टनरको ठूलो लगानी छ होइन. अब त्यो लगानी घट्यो अहिले पछिल्लो दिनमा वास्तवमा विश्वमा आएको परिवर्तनको कारणले गर्दाखेरि चाहिँ घट्यो. अब घटिसके पछाडि जुन सरकारले जिम्मा लिनुपर्ने हो नि त एज इट इज जे कार्यक्रमहरू भइरहेछ त्यो कार्यक्रम त जिम्मा लिनुपर्ने हो. त्यो जिम्मा लिने कुरामा चाहिँ यो बजेटले पनि नीतिले पनि के गरिरहेछ भन्दाखेरि चाहिँ अक्मकाइरहेको अवस्था क्या. यो सकिन्छ त यत्रो धेरै चाहिँ लगानी हाम्रो चाहिँ थप्नु पर्यो सकिन्छ त भन्ने खालको नि अलिकति चाहिँ यति चाहट भइरहेको अवस्था चाहिँ देखिन्छ. त्यसैले मातृ शिशुको स्वास्थ्यमा यसले चाहिँ प्रभाव पक्का पार्छ, गम्भीर प्रभाव पार्छ. र त्यसो भएको हुनाले अब अलिकति सामाजिक सुरक्षासँग सम्बन्धित बनाएर त्यसमा अलिकति प्रोटेक्सन गरेको जस्तो चाहिँ देखिन्छ. तर अक्मकाइरहेको अवस्था हो कि. अनि अर्को चाहिँ अब सैद्धान्तिक हिसाबमा हेर्दाखेरि जस्तो हामीले बालबालिकाहरूलाई चाहिँ पोषण भत्ता दिने भनेर भनिरहेछौ नि होइन. अब यो पोषण भत्ता दिने पैसा दिने तर त्यहाँ चाहिँ साँच्चै भन्ने हो भने स्वस्थ खानेकुरै प्राप्त हुँदैन भने अनि त्यो दिएको पैसाले चाहिँ बच्चालाई के किनेर पाउँछ. त्यो त फ्रुटी खुवाउने होला त्यसले त्यसले बजारमा भएको मिठाई खुवाउने होला चाउचाउ खुवाउने होला अनि त्यो पैसा दिएर वास्तवमा न्युट्रिसनल स्ट्याटसमा चेन्ज आउँछ त. त्यसैले कतिपय ठाउँहरूमा चाहिँ हामीले सोच्नुपर्ने छलफल गर्नुपर्ने बहुत अध्ययन गर्नुपर्ने त्यो पैसाको अभावको कारणले गर्दाखेरि कुपोषण बढेको हो कि अरू केही कारणले बढेको हो भन्ने खालको कुराहरूमा चाहिँ सरकारको ध्यान जानु जरुरी छ. र मातृ शिशुमा पनि त्यो हिजो गरेका कामहरूको निरन्तरताको लागि सरकारले लगानी बढाउनुपर्छ.
3: जस्तो यो वर्षको बजेट हुन त विगतका वर्षका कार्यक्रमलाई नै निरन्तरता हो भनेर भन्नुभयो यहाँले. यही वर्षको बजेटले चाहिँ आगामी चार पाँच वर्षमा चाहिँ यो क्षेत्रमा चाहिँ असर पर्छ है. यो बेला हामीले सम्हाल्न नसकेको यो बेला हामीले सम्बोधन गर्न नसकेको विषयले अबको चार पाँच वर्षमा चाहिँ यो क्षेत्रलाई चाहिँ असर पर्छ भन्ने त्यस्तो केही छ.
2: त्यस्तो देखिँदैन. यो त कस्तो भने निरन्तर कार्यक्रमको छ. अब हिजो उहाँहरूले नै भनेको एकदम बजेट चाहिँ वितरणमुखी भयो भन्नुभएको थियो. अब अहिले उहाँहरूले त्योभन्दा धेरै वितरण गर्नुभएको धेरैवटा कार्यक्रमलाई थोरै थोरै भए पनि बजेट दिने खालको र यसले चाहिँ समग्रमा त्यो बजेट त्यहाँ गइसके पछाडि त्यसले पार्ने प्रभाव भनौँ न आर्थिक क्षेत्रमा पार्ने प्रभावको हिसाबले हेर्ने हो भने चाहिँ खासै त्यस्तो एकदमै नै पाँच वर्षभित्रमा चाहिँ नेपालमा एकदमै देखिने गरी परिवर्तन आउने भयो भन्न सकिँदैन. त्यसैले त्यसको चाहिँ ठ्याक्कै अब हामीले हाम्रो लेन्सबाट हेर्दाखेरि भनौँ न हामीले जति सरकारले गरेको कार्यक्रम घोषणा आदि इत्यादि हेर्दाखेरि चाहिँ एकदम लङ टर्ममा एकदम राम्रो प्रभाव पार्ने भयो है भन्ने खालको चाहिँ देखिँदैन. अब अलिअलि चाहिँ यसो पपुलर भनौँ न सुधारका कामहरू पनि जस्तो करको दायरालाई अलिकति बढाउने अनि भ्याटको सिस्टमलाई चाहिँ अलिकति मल्टिपल रेटमा लिएर जाने यस्ता कुराहरू र करको व्यवस्थापनमा अलिकति नयाँ ढंगले व्यवस्थापन गर्न सकिन्छ कि भन्ने खालको ढंगले सरकार लाग्नु चाहिँ यो अलिकति सुधारात्मक राम्रो पक्ष देखिन्छ. तर सँगसँगै अब त्यो करको दायरामा मात्रै सुधार्ने कुराहरू होइन नि. कर त कसले तिर्छ भन्दा जसले इन्भेस्टमेन्ट गर्ने हो जसले चाहिँ रोजगारी प्राप्त गर्ने हो. अब इम्प्लोयमेन्ट इन्क्रिमेन्ट हुने खालको इन्कम चाहिँ जेनेरेट हुने खालको प्रोडक्टिभिटी जेनेरेट हुने खालको कुराहरूमा चाहिँ सरकारको अहिले पैसा पनि एकदम धेरै छ भन्ने छ होइन. लगानीको समस्या छैन भनिएको छ तर त्यो लगानी मात्रै इन्भाइरोमेन्ट चाहिँ सरकारले बनाउन सक्छ कि सक्दैन भन्ने खालको कुराहरूमा चाहिँ हामीले बनाउँछौ हामी जिम्मा लिन्छौ ल तिमीले लगानी गर भनेर अहिले आयो भने नै मान्छे लगानी गर्ने हो.
3: त्यस्तो
2: खालको चाहिँ देखिँदैन.
3: भनेपछि नीति कार्यक्रममा जे सम्बोधन भए थियो अनि विशेष गरेर उहाँहरूले 100 दिने अभियान भनेर कुराहरू पनि गर्नुभएको थियो होइन. अहिले बजेटसम्म आइपुग्दाखेरि चाहिँ कतिको तालमेल मिलेको छ.
2: 100 दिने कार्यक्रम हेर्दाखेरि चाहिँ ल नयाँ सरकारले नयाँ ढंगले राम्रै गर्ने भयो भन्ने खालको मान्छेहरूमा चाहिँ खाका कोरे जस्तो भइरहेको थियो. तर उहाँहरूले त्यो 100 दिने कार्यक्रम घोषणा पनि गर्नुभयो काम पनि गर्दै जानुभयो. अब अहिले ठ्याक्कै भन्दाखेरि चाहिँ 4-5% काम त उहाँहरूले गर्नुभयो होला तर कामका पनि धेरै बाई प्रोडक्ट आउने खालका कामहरू उहाँहरूले गर्नुभएको जस्तो देखिन्छ. र त्यसदेखि बजेटको यात्रामा आउँदाखेरि त उहाँहरू पनि पुरानै ट्र्याकमा आइसक्नु त्यस कारणले जतासुकैबाट घुमे पनि स्रोतमा आउने हो नि त. स्रोत चाहिँ यति लिमिटेड स्रोत छ हाम्रो. त्यो लिमिटेड स्रोतले धेरै काम गर्नुपर्ने भएको हुनाले हामीले वास्तवमा राजनीतिक पार्टीहरूले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने यो स्रोत अनुसारको एक्सपेक्टेसन बढाइदिनु पर्ने क्या जनता योजनालाई स्रोत एकदम कम छ लगानी गर्न सक्ने क्षेत्र एकदम कम छ अनि एकदम एक्सपेक्टेसन चाहिँ हामीले एकदम बढाइदिने अनि सहयोग दिने कार्यक्रमले झन् धेरै एक्सपेक्टेसन बढाइदियो तर यथार्थमा स्रोत नभइकन त्यस कार्यक्रम सञ्चालन गर्न सकिँदैन त्यसो भएर यो तालमेलमा चाहिँ सरकार चाहिँ अलिकति ब्यालेन्स गर्न सन्तुलन गर्न चाहिँ उसलाई अलिकति गाह्रो भएको हो कि
3: स्रोत जुटाउनको लागि सरकारले यो पालि चाहिँ कस्तो खालको कदमहरू चाहिँ चाल्नुपर्छ
2: अब उसले चाहिँ के गर्नु पर्यो भने लगानी मैत्री वातावरण बनाउनु पर्यो क्या व्यापक लगानी अहिले हुन त उहाँहरूले चाहिँ विदेशको मान्छेहरूलाई नेपालमा आएर लगानी गर्ने खालको इन्भाइरोमेन्ट तयार गर्छौँ भने यो त मैले 10 वर्षदेखि सुनिरहेको छु क्या त के कुरा चाहिँ 1, 2, 3, 4, 5 के गर्दाखेरि चाहिँ नेपालमा लगानी बढ्छ लगानी गर्ने अवस्थै छैन लगानी गर्यो भने त्यो लगानी डुब्यो भने त्यसको लगानीको जुन जोखिम हुन्छ नि त्यो जोखिमलाई व्यवस्थापन गर्ने चाहिँ सरकारको के तरिका हो होइन त्यत्तिकै मान्छे आएर चाहिँ एकदम बालुमा पानी हालेर जस्तो त हाल्दैन नि होइन एउटा कुरा दोस्रो कुरा चाहिँ उसले इन्भेस्टमेन्ट गरिसके पछाडि स्वाभाविक रूपमा उसले प्रफिट प्राप्त गर्छ गर्नुपर्छ त्यो नाफा प्राप्त गर्ने कुराहरूलाई ग्यारेन्टी पनि गर्नुपर्छ त्यो नाफा प्राप्त गरिसके पछाडि उसले चाहिँ त्यो नाफा त उसले प्रयोग गर्न सक्ने खालको वातावरण बनाउनुपर्छ नि त्यो वातावरण बनाउँछ कि बनाउँदैन उनी एउटा चाहिँ इन्भेस्टर आएर लगानी गर्यो अनि लगानी गरिसके पछाडि प्रफिट चाहिँ तैँले लान पाउँदैनस् भन्यो भने लगानी कसरी गर्छ त्यस कारणले त्यो एकदम क्लियर छैन कि अब त्यस्तो गर्नु हुँदैन नेपालको सबै पैसा बाहिर जान्छ भनेर भन्यो भने राष्ट्रिय पुँजी कसरी हामीले डेभलप गर्न सकिन्छ भन्ने खालको राष्ट्रिय पुँजीलाई विकास गर्ने खालको कुराहरूमा चाहिँ उसले जोड गर्नु पर्थ्यो भन्ने हो होइन त्यसैले अलिकति हाम्रो हिसाबमा हेर्दाखेरि स्वास्थ्यकै कुरा गर्दाखेरि चाहिँ हाम्रो त स्वास्थ्य क्षेत्रको मान्छे भएको हुनाले स्वास्थ्यमा पनि लगानी मात्रै वातावरण छैन कि मान्छेहरू थुप्रो प्राइभेट हस्पिटलहरू बनाइराखेको छ तर तपाईँले त्यो भित्रको व्यथा सुन्नुभयो भने यति पीडादायी छ कि उहाँहरूले लगानी गर्नुभएको छ त्यत्रो अरबौं लगानी गर्नुभएको छ तर नाफामा हुनुहुन्न घाटामा हुनुहुन्छ बिस्तारै झन् डिटेरियट भएर गइरहेछ त्यसैले लगानी मात्रै चाहिँ छैन
3: जस्तो यसपालि सरकारले चाहिँ निजी क्षेत्रका स्वास्थ्य क्षेत्र भनौँ या स्वास्थ्य क्षेत्र होस् अथवा शिक्षाको क्षेत्र होस् दुवैलाई चाहिँ अलिकति बाँध्न खोजेको काम गर्ने वातावरण मैत्री चाहिँ भएन भन्ने खालका गुनासोहरू पनि आइरहेको छ यो बेला होइन खासमा सरकारले चाहिँ अलिकति निजी क्षेत्र र सरकारी स्वास्थ्य क्षेत्रकै कुरा गरौँ दुइटैलाई त्यस्तो खालको कार्यक्रमहरू चाहिँ ल्याउन नसकेकै हो
2: अब यो यसले के देखाउँछ भने नि मैले चाहिँ प्राध्यापन गरिरहेको विषय पनि यस्तै भएको हुनाले मैले के भन्छु भने यो सरकारले फिलोसफिकली यो के फिलोसफी लिएको हो यसको दार्शनिक हिसाबमा यो सरकार चाहिँ कुन चाहिँ दर्शनसँग सम्बन्धित छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ अहिलेसम्म यसो हेर्दाखेरि त्यो कुनै पनि चिजहरू क्लियर देखिँदैन होइन यो दार्शनिक हिसाबमा यो सरकारले प्रमोसन गर्ने कुरा के हो संसारमा इकोनोमिक थ्योरिजहरूमा पनि यो कुन चाहिँ थ्योरीबाट यो गाइडेड हो भन्ने कुराहरू चाहिँ ठ्याक्कै सरकारलाई हेर्दाखेरि अथवा उसको पार्टीलाई हेर्दाखेरि चाहिँ भन्न सकिँदैन किनभने उसले घोषणा गरेको छैन व्यवहारमा हेर्दाखेरि के देखिन्छ भन्दाखेरि चाहिँ उहाँहरू सोसियल सेक्टरमा जुन चाहिँ सामाजिक क्षेत्रहरू छन् त्यो सामाजिक क्षेत्रहरूमा चाहिँ लगानी अभिवृद्धि गर्ने र त्यसलाई चाहिँ व्यवस्थित गर्ने शिक्षा र स्वास्थ्यलाई राम्रोसँग चाहिँ व्यवस्थापन गरियो भने हामी धेरैभन्दा धेरै चाहिँ सामाजिक विकास गर्न सक्छौँ भन्ने खालको एउटा फिलोसफी हो नि त त्यो फिलोसफी त्यति साह्रो राम्रोसँग पक्रेको जस्तो देखिँदैन होइन जसले गर्दा उहाँहरूलाई स्वास्थ्य र शिक्षामा चाहिँ त्यति साह्रो धेरै लगानी बढाउने राष्ट्रिय लगानी बढाउने राज्यको लगानी बढाउने राज्यको चाहिँ तपाईँको निगरानी बढाउने भने जस्तो देखिँदैन अब यहाँ कतिसम्म छ भने विश्वविद्यालय बाहिरको विश्वविद्यालयहरूलाई यहाँ क्याम्पस खोल्न सहजीकरण गर्ने भन्नुभएको छ त्यसको मतलब के हो भने नेपालमा भएका विश्वविद्यालयहरूलाई सिध्याउने भने हो नि नेपालकै विश्वविद्यालयहरू चाहिँ बाहिरका विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने हो नि त अनि पो
3: त्यसको
2: आदान प्रदान गर्ने भन्ने त छ तर त्यो आदान प्रदान चाहिँ एकदम भेग छ त्यहाँ त्योभन्दा अगाडि चाहिँ के लेखिएको छ भने बाहिरका विश्वविद्यालयहरूलाई नेपालमा क्याम्पस खोल्ने भनेपछि त अब मान्छेलाई अहिले क्रेज के भइरहेको छ भनेर चाहिँ हार्वर्ड युनिभर्सिटीको ब्रान्च यहाँ खोल्यो क्याम्पस खोल्यो अरे अक्सफोर्डको क्याम्पस खोल्यो अरे भनेपछि मान्छे हुनु जाने भएर सहरको ठुलो व्यापार चाहिँ यहाँ चल्ने भयो तर म एज अ प्रोफेसर के भन्छु भने हार्वर्डको युनिभर्सिटीको प्रोफेसर र त्रिभुवन युनिभर्सिटीको प्रोफेसरको नलेजको क्षमताको प्रतिस्पर्धा हेरौँ न कि नेपालका प्रोफेसरहरू चाहिँ कमजोरी छन्। हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरू चाहिँ सबै एकदमै चाहिँ नेपालको विद्यार्थीहरू भन्दाखेरि चाहिँ एकदमै उच्चतम दरका चाहिँ दरको चाहिँ नलेज र स्किल पाएका छन्। त्यस्तो पनि छैन, केही मान्छेहरूले गरे होला। नेपाली प्रोफेसरहरू पनि छन् त्यहाँ, हार्वर्ड युनिभर्सिटीमा, अक्सफोर्ड युनिभर्सिटीमा छन्, सबै ठाउँमा छन् नि। त्यसैले यो कस्तो भने हामीले एउटा यस्तो भाष्य बनायौं, देशभन्दा बाहिरका राम्रा, देशभित्र पनि कुनै पनि नराम्रा भन्ने खालको भाष्य बनायौं। खास गरी शिक्षा र स्वास्थ्यमा चाहिँ त्यो भाष्यलाई सपोर्ट हुने खालको चाहिँ बजेटले पनि काहीँ काहीँ यसो संकेत गर्छ। त्यसैले मैले के भन्न खोजेको भने, मैले विरोध पनि गरे होइन, तर सरकार दार्शनिक हिसाबमा के गर्नु खोजेको हो, सैद्धान्तिक हिसाबमा यसले चाहिँ यसको डिरेक्सन कता हो भन्ने कुरा क्लियर पनि हुनु जरुरी हुन्छ। अब मैले भन्दाखेरि के हुनु पर्यो भन्दा चाहिँ, यो त सार्वभौम सम्पन्न राष्ट्र हो, त्यसैले यो राष्ट्रको विकास हामीले

0: अहिले भइरहेछ कतिपय अस्पतालहरूमा मान्छेहरू आइरहेछ भनेपछि त्यसलाई प्रमोसन गर्ने खालको कुराहरू गर्नुपर्नेमा हामी चाहिँ सेकेन्ड हो, फर्स्ट चाहिँ बाहिरै छ, ती फर्स्टलाई पनि बरिया खोल्न दिने भन्ने खालको ढङ्गले अलिकति इलिट्सहरूको
1: रोजगारी दिने भनिरहनु भएको छ, अर्कोतिर रोजगारी खोसिने हो कि
0: भन्ने, अनि विश्वविद्यालयहरूमा पनि त्यस्तै छ होइन, विश्वविद्यालय यहीँको विश्वविद्यालयहरूको सबै टोटलमा जस्तो भनौँ न उदाहरणको लागि त्रिभुवन विश्वविद्यालय एकदम ठूलो विश्वविद्यालय हो, पुरानो विश्वविद्यालय हो, यसका त थुप्रै संस्थानहरू फ्याकल्टिजहरू छन्, एउटै फ्याकल्टी युनिभर्सिटी भन्दा बढी छ, मेडिसिनको इन्स्टिच्युट अफ मेडिसिन छु, यो इन्स्टिच्युट अफ मेडिसिन चाहिँ एउटा युनिभर्सिटी भन्दा बढी छ, अन्तर्राष्ट्रिय रूपमा चाहिँ प्रतिस्पर्धा गर्न सक्ने बनाउने खालको चाहिँ सिद्धान्तबाट सरकार जानुपर्छ।
1: हामी अन्त्य अन्त्यतिर पनि छौँ होइन, विशेष गरेर अब यो बजेटको अलिकति कार्यान्वयनकै कुरा गरौँ होइन, अब बजेट आउनु ठूलो कुरा भएन, कार्यान्वयनको पाटो नै महत्वपूर्ण रह्यो, कार्यान्वयनमा चाहिँ यहाँले कतिको विश्वस्त हुनुहुन्छ अथवा कार्यान्वयनमा चाहिँ केमा चाहिँ सुझाव दिनुहुन्छ? यहाँ
0: खर्च गर्ने चाहिँ हामीले यसँग क्षमता हामीले विकास गर्न सकेनौँ भने जति ठुकै राम्रो बजेट ल्याए पनि यसमा केही तात्विक भिन्नता हुँदैन। अहिले तपाईँले सरकारले निकालेको आँकडाबाट के देखिन्छ भने समग्रमा पुँजीगत खर्च चाहिँ स्वास्थ्य मन्त्रालयले 21% गर्यो, मैले स्वास्थ्यको मात्रै कुरा गर्छु, अरूको हिसाब हेर्दाखेरि पनि त्यस्तै छ, 50% तल नै पुँजीगत खर्च चाहिँ चैत मसान्तसम्मको हिसाबमा त्यस्तो देखिन्छ। भनेपछि अब यो ठूलो आकारको बजेट ल्याइए पनि यसको चाहिँ युटिलाइजेसन इम्प्लिमेन्टेसन हुने संस्था प्रणाली त त्यही नै हो, भनेपछि अर्को वर्ष पनि त्यस्तै 21-22% 30% को लेभलमा चाहिँ खर्च भयो भने त यसले चाहिँ तात्विक प्रगति अथवा तात्विक भिन्नता केही पनि राख्न सक्दैन। त्यस कारणले गर्दाखेरि सरकारले बजेट सँगसँगै यो बजेट कार्यान्वयन गर्ने प्रणालीलाई एकदम चुस्त दुरूस्त र एकदमै परिणाममुखी बनाउनको लागि यो संस्थागत संरचनाहरूमा चाहिँ व्यापक परिवर्तन गर्नुपर्नेछ। हुन त त्यो बजेटमा कहीँ कहीँ भनिएको छ 15 चाहिँ कानूनहरू हामी संशोधन गर्छौँ, यतिवटा खारेज गर्छौँ, यतिवटा मर्ज गर्छौँ, वास्तवमा उहाँले रियलाइजेसन चाहिँ भएको छ, बजेट जतिसुकै राम्रो ल्याए पनि संस्थागत सुधार गरिएन भने त्यसको कार्यान्वयन हुँदैन भनेर, त्यसैले सरकारलाई हाम्रो विनम्र अनुरोध भयो, सुझाव भयो, शुभकामना पनि भयो, संस्थागत संरचनाहरूलाई चाहिँ एकदमै चुस्त दुरुस्त बनाउनु भयो भनेर कार्यान्वयन भयो भने यो बजेटले पनि राम्रो प्रतिफलन हुन्छ।
1: हस् डाक्टर, धेरै धन्यवाद दिन चाहन्छु यो महत्वपूर्ण विषयमा कुराकानी गर्न हाम्रो स्टुडियोमै आइदिनु भयो।
0: हस् धन्यवाद, यहाँहरूलाई पनि धन्यवाद र श्रोता साथीहरूलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की। उहाँसँग आज हामीले स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट, स्वास्थ्य बीमा र बजेट कार्यान्वयनका बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: 还有和主你说路 FM 路上सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोलु एफएम स्टुडियो टाइम
2: इट्स 9 पीएम रातको 9 बजे टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु खुम्बु
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्ने एफएम सुन्ने एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली आधुनिक गीतहरू

0: हाम्रो के दोष सर पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएका त होइन सर।
0: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन नि डाक्टर।
9: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
8: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
9: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
8: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
9: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
8: हजुर।
9: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
8: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
4: नेपाल सरकार विज्ञापन हो।
10: ल अस्ति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
11: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
10: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलुदूत कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
11: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
10: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
10: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
11: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुकुम्बु,
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र। आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गाउँदा साथी भाइ बन्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: और प्रिंट म्यूजिकर को रोकम सवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एक तथा कर बुझाए पछि प्राप्त हुने बिलमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँत गर्यो। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन
3: बोर्ड। राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: দাঁড়া পাখা লালে ধরে ধোকা দিও তিন দিন বসে
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हवस् डाक्टर साहब हजुरले भने जसै गर्छु
2: नेपाल सरकार विज्ञापन बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ तिमी हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी बरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आउँजी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

नेपाली सिनेमा नयाँ सैन्य भूमा सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक्स वन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो बुझाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: नानी त भर्खर 17 की लागि होइन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: भाइ काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमाएछन् विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: युवा कृषि पर्यटन मार्फत समृद्ध मत्स्य दूत कोशी समावेशी विकास आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मत्स्य दूत कोशीको समृद्धि मत्स्य दूत कोशी गाउँपालिका सोनकुण्डको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ
3: को को भाइर
4: मो दिदी सुन्तोनी ढुक्क खोल्नुहोस् न
3: के भयो यति राति किन रुदी राखे
4: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
3: ल भन के भयो
4: आज घरमा कोही झम्लाको मौका सोधेर तल्लो घरको माइला दाईले भागेर आगो दिदी
3: माइला दाईले त्यसलाई म परलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ सरी पठाइदिनु हुन्छ कि न अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाउँला
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्नु सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 10-9-8 र महिला आयोगको 11-42 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
2: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सुनु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
5: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सुनु

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा। होन्डाका विशेषताहरू:
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
0: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
0: टिकाउ र भरपर्दो,
2: अफरोडका लागि पनि उपयुक्त
0: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
0: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको दिक्केल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
0: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
0: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारी भुजाङ, ओखलढुङ्गा।
0: सम्पर्क नम्बर 0375902222, 9852880222 र 9842280300।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालबालिकालाई लागू औषध दुरूपयोग बचाउँ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउँ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा जारी सन्देश।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।